0: 08-582-560-734 र 082-560-138।
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: पिसाब पोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँचो निमिति यही असोज 30 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-44।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
13: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60-70 हजार नेहरू र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
11: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
12: उपचार हुने रोगहरू:
14: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
12: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
12: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास,
15: पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थायराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
17: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
20: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
21: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
22: विस्तृत आँखा परीक्षण उपचार,
23: बाल दृष्टि रोग निदान उपचार,
24: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
25: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
26: कन्ट्याक्ट लेन्स सेवा,
27: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
28: कृत्रिम आँखा फिटिङ गरिन्छ,
29: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
30: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू।
31: अल्छी आँखा उपचार,
32: डेढो आँखा उपचार,
33: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
34: डबल भिजन उपचार,
35: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
36: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
37: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
38: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
17: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
39: फोन नम्बर 98699846602 र 98643874।
40: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
41: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
40: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
41: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
42: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
42: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478 43572।
43: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
11: क्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917794, मोबाइल नम्बर 9822877794।
0: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
1: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
1: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था,
0: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
1: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
0: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
2: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार।
0: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825606052।
3: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
4: मध्य पश्चिम टाइम चेक। यति बेला बिहानको 6 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
6: आत्मा
5: किसान पाइप प्रोडक्ट प्राली,
6: राष्ट्रको शान किसान,
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
7: आज वार्षिक उत्सव मनाउँदै गरेका झापाको नागरिक एफएम 107.5 मेगाहर्ज र तेह्रथुमको रेडियो तेह्रथुम 92.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कायाकैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट:
5: भोटे कोशी बाढी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी, प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण, नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण,
7: कांग्रेस महाधिवेशनमा बन्द सत्र प्रति देखिएन प्रतिनिधिको आकर्षण, आज प्रचार भोलि मतदान, शर्मा र भूषाल निर्विरोध,
5: नेपालमा हिउँदे चराहरूको आगमन शुरू, बसाई सर्नु अघि शरीरको तौल खानपान बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने,
8: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि बोसो लाग्ने खालको खानाहरू खाने मांसपेशीहरू बलियो बनाउँदै लान्छन्, बचेराहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ।
7: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो, 100 उच्च माध्यमिक विद्यालय प्रभावित, 6000 भन्दा धेरै पक्राउ, 715 जना सुरक्षाकर्मी पनि घाइते।
5: र एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा भोटेकोशी पीड़ितको अस्थायी आवास बारेको खबर। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओ आईएनजीओलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो ट्रान्जिशनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रपोजल अर्थात प्रस्ताव माग गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुनेछ। 7 दिनको समय दिएर प्रस्ताव माग गरिँदैछ। त्यस्ता संस्थाबाट प्राप्त प्रस्तावको मूल्यांकन गरेर इच्छुक संस्थालाई अस्थायी आवास निर्माणको क्षेत्र तोकिनेछ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतले ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको जानकारी दिनुभयो। एनजीओहरूको सहयोगले नपुगेको ठाउँमा सरकारले नै अस्थायी आवास बनाइदिने भएको छ। विपद प्राधिकरणले पालिकासँग लाभग्राहीको विवरण पनि मागेको छ। एनजीओ मार्फत अस्थायी आवासको प्रस्ताव आउँदा र त्यसको मूल्यांकन गरेर निर्माणको काम सक्न कम्तीमा 6 महिना जति लाग्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी बताउँछन्। तर दशैं आउन 2 हप्ता पनि बाँकी नरहेको अवस्थामा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भने दशैं अघि नै बाढ़ी पीड़ितलाई पुनर्स्थापित गर्ने कोशिश भइरहेको दावी गर्दै आउनु भएको छ। भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइँदै शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: भोटेकोशी बाढ़ीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवर्ती सहयोग रकम जम्मा गरेका छन्। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग भने विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीड़ितले सबैभन्दा बढ़ी घचघच्याउने र सहयोग माग्ने स्थानीय सरकारसँग नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिका गुनासो छ। यसैबीच भदौ 10 गतेको भोटेकोशी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः संचालनको तयारी गरिरहेका उद्यमीहरू बैंकको कर्जा ब्याज बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेको बताएका छन्। कुसुम कुमार कार्कीका अनुसार विपदका कारण उद्योगको भौतिक संरचना र उत्पादन सामग्रीमा ठूलो क्षति पुगेको अवस्थामा पनि बैंकको कर्जा र ब्याजको दायित्व भने निरन्तर रहेको छ। बीमा दावी प्रक्रिया लामो हुनु तथा आवश्यक कागजात समयमै बुझाउन नसक्दा उद्योगीहरू थप अप्ठ्यारोमा परेको उहाँको भनाइ छ। विपदका कारण तत्काल कागजात र सूचना पेश गर्न नसकेका उद्योगलाई राहत तथा सरकारी सुविधाबाट वञ्चित नगर्न पनि उद्योगीहरूले माग गरेका छन्। कार्यालयमा क्षतिको विवरण पेश गर्ने समय सीमा थप गर्न तथा विलम्ब क्षमादानको व्यवस्था गर्न उनीहरूको माग छ। यसैगरी पुराना कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरी कम्तीमा 5 वर्षका लागि सहुलियतपूर्ण पुनरुत्थान कर्जा उपलब्ध गराउन र भदौ 10 देखि उद्योग पुनः सञ्चालन नभएसम्म ब्याजमा सहुलियत वा छूट दिन माग गरिएको छ। बाढ़ीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: भोटेकोशी बाढ़ीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायत उद्योग र सेवा क्षेत्रमा परेको प्रभाव कारण बैंकको यसअघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई बैंकले घटाएको हो। विश्व बैंकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माण अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुगेर आर्थिक वर्ष 84-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने आकलन छ। बाढ़ीबाट भएको व्यापक क्षतिका कारण चालू आर्थिक वर्षमा भने नेपालको उद्योग क्षेत्रमा मुख्य असर पर्ने प्रतिवेदनमा भनिएको छ। जलविद्युत उत्पादन र यातायात अवरूद्ध हुँदा उद्योग क्षेत्रको विस्तार सुस्त हुने र पर्यटकीय सीजनको मुखमा यातायात र व्यापार प्रभावित हुँदा सेवा क्षेत्रमा समेत असर पर्नेछ। जलविद्युत विद्युत सौर्य ऊर्जा र विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पर्ने विश्व बैंकले जनाएको छ। व्यापार यातायात पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधबाट सेवा क्षेत्र पनि प्रभावित हुने आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको प्रभाव समग्र उत्पादनमा सीमित मात्रामा रहने भए पनि प्रभावित क्षेत्रको जनजीविकीमा उल्लेखनीय असर पार्ने सम्भावना रहेको विश्व बैंकले जनाएको छ।
2: कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको छ। प्रतिनिधिको ध्यान नेतृत्वको प्रतिस्पर्धा समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको छ। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा गैराती अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले उम्मेद्वारी दर्ता प्रक्रिया जटिल बनेको थियो। त्यसमा पनि गोलमटोल तरिकाले फारम दर्ता गरिँदा उम्मेद्वारको अन्तिम सूची तयार पार्न थप समय लागेको निर्वाचन प्रक्रियामा खटिएका नेताहरूले बताएका छन्। कांग्रेस महाधिवेशनको बन्द सत्रमा व्यापक छलफल र बहसपछि पार्टीको आगामी कार्य दिशा तथा तय गर्ने तालिका थियो। व्यवस्थापकीय तयारी पनि त्यसै अनुसार थियो। तर बन्द सत्रको दोस्रो दिन हिजो हलहरू रित्ता नै थिए। यसैबीच कांग्रेसले यसपालि सृजना गरेका वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा निर्विरोध हुनुभएको छ। केन्द्रीय कार्य समितिका विभिन्न पदका लागि हिजो भएको मनोनयनमा शर्माको मात्र उम्मेद्वारी परेको हो। महिलातर्फ उपसभापतिमा भने पुष्पा भूषाल निर्विरोध हुनुभएको छ। यो पदमा भूषालको मात्र उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। 2078 चौथो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा गएको वर्ष पुष भएको विशेष महाधिवेशनबाट उपसभापति हुनुभएको थियो। 14 महाधिवेशनमा उहाँ नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेद्वार हुनुभएको थियो। त्यति बेला शेखर कोइरालाको प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित हुनुभएको थियो। थापा र शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।
1: इतिहासकै जम्बो केन्द्रीय कार्य समिति बनाएको कांग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य रहेको छ। कांग्रेस पदाधिकारीमा पुरानै अनुहार केन्द्रीय सदस्यमा युवाको दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। केन्द्रीय सदस्यमा युवाले उल्लेख्य संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री हुनुहुन्थ्यो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोबियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेवी संघका पूर्व अध्यक्ष हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्विवाद जस्तै देखिरहेका बेला राठौरले एक हप्ता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँका खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गे काठमाडौँ 5 को क्षेत्रीय कार्य समितिका पूर्व सभापति हुनुहुन्छ। काया कैरनमा नेपालमा हिउँदे चराहरूको आगमन शुरू भएको र उनीहरूले गर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: थोड़े बचत धेरै कायदा, बीमा का छन् फाइदै फाइदा। बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनौ। न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रीय बीमा संस्थान।
5: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
6: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
5: विशेषताहरू:
6: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
5: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
6: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
6: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी, प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण, विपदको बजेट जति संघमा बाढ़ीले क्षति गरे पनि किस्ता तिर्न उद्योगीलाई बैंकको ताकेता, नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण, कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण, आज प्रचार भोलि मतदान, शर्मा र भूषाल निर्विरोध लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। शरद ऋतुको आगमन सँगै हिउँदे चराहरूको आगमन शुरू भएको छ। उत्तरतर्फका चिसो हिमाली क्षेत्रबाट हजारौं किलोमिटर टाढाको जोखिमपूर्ण यात्रा तय गर्दै पाहुना चराहरू नेपालका सिमसार क्षेत्र र तराईतिर आइपुग्छन्। यति लामो अनिश्चित र थकाई लाग्दो उडान उनीहरूले कसरी पूरा गर्छन् भन्ने सोच्नु भएको छ। यसको कारण हो उनीहरूको व्यवस्थित पूर्व तयारी। गन्तव्यमा उड्नु धेरै अघिदेखि नै यी चराहरूले आफ्नो शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका कैयौं पूर्व तयारीहरू गरिरहेका हुन्छन्। थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
8: गर्मी छल्नका लागि दक्षिणबाट आएका चराहरू फर्कन थालेसँगै चिसो छल्न उत्तरतर्फबाट चराका बथानहरू आउन थालेका छन्। नेपालमा वर्षको दुई मौसममा हजारौं किलोमिटरको यात्रा तय गरेर यसै गरी चराहरू आउने जाने गरेका छन्। कठिन र लामो उडान गर्नु पूर्व उनीहरूले विशेष तयारी गरेका हुन्छन्। यसमा सबैभन्दा महत्वपूर्ण शरीरको तयारी रहेको नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई बताउनुहुन्छ।
9: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाल्ने, धेरै चाहिँ यो बोसो लाग्ने खालको खानाहरू खाने। धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्न नपरोस् भनेर बोसो जम्मा गर्ने र त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ।
8: लामो यात्रामा निस्कनु अघि चराहरू आफ्नो शरीरलाई ऊर्जावान बनाउन क्यालोरी युक्त र बोसो बढ़ाउने खानेकुराहरूमा ध्यान दिन्छन्। यस्तै बच्चा कोरोल्ने बेला छरिएका चराहरू यात्रा शुरू गर्नु अघि एकीकृत हुन्छन्।
9: बच्चा कोरोल्ने समयमा चाहिँ उनीहरू समूहबाट छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरोलेको हुन्छ, बच्चा हुर्काएको हुन्छ। बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि आफ्नो झुण्ड झुण्डमा फर्किने त्यस्तो पनि गरेको देखिन्छ।
8: खानपान र बथानमा जम्मा हुनु मात्र होइन, उनीहरू आफ्नो शरीर र क्षमतालाई पनि उडानका लागि पूर्ण रूपमा तयार गर्छन्।
9: उड्नको लागि चाहिँ उनीहरूको फ्लाइट मसल भनेर भन्छौँ हामी, यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयारी चाहिँ उनीहरूले त्यसरी गर्छन्।
8: शरीरको तौललाई सन्तुलनमा राख्न र उडानलाई सहज बनाउन उनीहरूले आफ्ना शारीरिक अंगहरूमा समेत परिवर्तन ल्याउने अध्ययनले देखाएका छन्। यात्राका दौरान नयाँ पुस्तालाई कसरी बाटो देखाउने र मौसमको प्रतिकूलताबाट कसरी जोगिने भन्ने विषयमा पनि उनीहरूको अचम्मको पूर्व तयारी छ।
9: केही चराहरूमा चाहिँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाई सराईमा भाग लिँदैछन्, तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ। फेरि सबै चराहरूमा चाहिँ होइन, तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ, त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ।
8: यस्तै यात्रामा निस्कनु अघि उनीहरूले हावाको तापक्रम, वेग लगायत मौसमी गतिविधिहरू यकिन गर्छन्। त्यति मात्र होइन, उडानकै क्रममा आइपर्ने प्राकृतिक अवरोधहरूलाई पनि उनीहरूले निकै सूझबूझका साथ सामना गर्छन्।
9: यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने, आफूलाई चाहिने आरामहरू गर्ने, त्यो किसिमको गर्ने गरेको पाइन्छ। अब त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदम नै ध्यानमा राख्छन्।
8: मौसम बिग्रेको बेला जोखिम मोल्नुको सट्टा सुरक्षित ठाउँमा विश्राम गर्ने उनीहरूको यो बानीबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौं। चराहरूले सुरक्षित र सफल यात्राका लागि पहिले नै यस्तो राम्रो तयारी गर्छन्। हामी पनि त दशैंको अवसरमा परिवार भेट्न घर जाने वा लामो यात्रा गर्ने तयारीमा छौं नि। त्यसैले चराहरूबाट प्रेरणा लिएर हामी पनि सुरक्षित यात्राको योजना बनाऊ।
1: नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पंचाङ निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको हो। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नु पर्नेछ। विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवी प्रसादको रूपमा देशका धेरै ठाउँमा कोजागर पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजया दशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:00 घटस्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। त्यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजया दशमी परेको छ।
2: दशैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले पर्सीदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ। लामो तथा मध्यम दूरीका गाड़ीलाई यात्रुको चाप अनुसार रिजर्भमा संचालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागले हिजो राष्ट्रिय यातायात व्यवसाय महासंघ, ट्रक व्यवसाय महासंघ, ढुवानी व्यवसाय महासंघ, यातायात सम्बद्ध मजदूर संघ संगठन र ट्राफिक प्रहरी लगायत सरोकारवालासँग छलफल गरेर बुकिङ खुलाउने निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दशैंमा छोटो अवधिमा ठूलो संख्यामा यात्रु आवत जावत गर्ने भएकाले नियमित रूटका गाड़ीसँगै रिजर्भ गाड़ी संचालनलाई समेत व्यवस्थित गर्न रूट पर्मिट खुल्ला गरिएको हो।
1: गाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
11: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
10: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
11: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
10: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड स्वेटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
13: सम्पर्क मोबाइल नम्बर 9822964264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
17: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू,
18: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बालबालिकाको न्यूरो सर्जरी,
18: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
17: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090965255।
2: समस्या लिएर फोन गर्छन् भने कतिपयले सामान्य। टेलिमेडिसिन सेन्टरका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार दूर दराजमा रहेका नेपाललाई सित्तैमा परामर्श दिने र स्वास्थ्य अवस्थाको जोखिम टार्ने काम टेलिमेडिसिन सेवा ले गरिरहेको बताउनु भएको छ। बुढाथोकीका अनुसार टेलिमेडिसिन सेन्टरमा 7 जनाको टोली छ, जहाँ मेडिकल अधिकृत मनोसामाजिक परामर्शदाता, विशेषज्ञ चिकित्सक र ल्याबका कर्मचारी छन्। साउन यता बिहान 9 देखि बेलुका 9 बजेसम्म टेलिमेडिसिन सेवा प्रदान गरिन्छ। यसका लागि अस्पतालले 2 मोबाइल नम्बर, वाट्सएप, भाइबर र इमो लगायतबाट सम्पर्क गरेर टेलिमेडिसिन सेवा लिन सकिन्छ। प्रभावकारी मानिएको टेलिमेडिसिन सेवाको नीतिगत पक्ष भने कमजोर छ। यो सेवालाई नीतिगत रूपमा सरकारले स्पष्ट पार्न सकेको छैन। विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा, ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तारमा सरकारको छैन चासो शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: अब विदेशको खबर। फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उनीहरूका अभिभावक र विद्यार्थी युनियनहरूमा फैलिएपछि फ्रान्सभर लाखौं मानिसहरू सड़कमा आएका छन्। विद्यालयका लागि थप स्रोत साधनको माग गर्दै किशोर किशोरीले थालेको हप्तौं लामो देशव्यापी आन्दोलनको समर्थनमा हिजो वयस्क प्रदर्शनकारीले र्याली निकाले भने विद्यार्थीले पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खड़ा गरेका बीबीसीको खबरमा उल्लेख छ। पेरिसको 20 जिल्लामा रहेको हेलेन बुचर उच्च माध्यमिक विद्यालयको प्रवेशद्वार प्रदर्शनकारीले फोहोरका भाँडाहरू र साइकल तेर्स्याएर अस्थायी अवरोध गरेका थिए। विद्यालयमा तोड़फोड़का घटना बढ़नुका साथै कर्मचारी, विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीहरूले गएको हप्तादेखि विद्यालय बन्द गर्न थालेका हुन्। प्रहरीको दंगा नियन्त्रण सम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएका घटना बढ़दै गए पनि गृहमन्त्री लरेन्ट नुनेजले सरकारको प्रतिक्रियाको बचाव गर्नुभएको छ। उहाँका अनुसार अहिलेसम्म प्रहरीले 6,000 भन्दा धेरैलाई पक्राउ गरेको छ भने 175 जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। राष्ट्रपति इमान्युएल म्याक्रोनको सरकारलाई समेत दबावमा पारेको उच्च माध्यमिक विद्यालय सम्बन्धी आन्दोलनको समर्थनमा मजदूर युनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी र्यालीमा सहभागी भएका थिए।
2: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाण्डौ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सर्वोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा दुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएल प्रति आकर्षण थप बढ़ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले बताउनुभयो। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म काठमाण्डुमा हुँदैछ।
1: अब केही खबर संक्षेपमा। गैराती, बागमती, गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी काठमाण्डुको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाण्डुमा ठूलो पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती, गण्डकी र कर्णालीको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। भोलिदेखि पानी पर्ने क्रम घट्दै जाने मौसमविदको अनुमान छ।
2: भारतले निर्यात अनुमति सकिएका 4 जलविद्युत आयोजनाको नवीकरण गरिदिएको छ। नवीकरण गरिएका आयोजनामा माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो तादी खोला र माथिल्लो दोर्दी ए जलविद्युत आयोजना छन्।
1: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि 4 उच्च अदालतका मुख्य न्यायाधीश सहित चारजना न्यायाधीशहरूलाई सिफारिश गरेको छ। परिषदका अध्यक्ष एवं प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा हिजो बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई सिफारिश गरेको हो। परिषदकी प्रवक्ता राम प्यारी सुनवारका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण दागीलाई सिफारिश गरिएको छ।
2: इजरायलको दीर्घकालीन हेरचाह सेवा क्षेत्रमा रोजगारीका लागि सन् 2024 आवेदन दिएर गोला प्रथाबाट छनौट हुन नसकेका 1153 नेपाली उम्मेद्वारले पुनः आवेदन दिन पाउने भएका छन्। हल्लिएको दाँत एक दिन फुस्कन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: भोटेकोसी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी। प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण।
1: कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण। आज प्रचार, भोलि मतदान। शर्मा र भूषाल निर्विरोध।
2: नेपालमा हिउँदे चराहरूको आगमन शुरू। बसाई सर्नु अघि शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने।
1: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो। 100 उच्च माध्यमिक विद्यालय प्रभावित। 6000 भन्दा धेरै पक्राउ। 715 सुरक्षाकर्मी पनि घाइते।
2: र एनपीएलको तयारी अन्तिम चरणमा। यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास।
1: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको। उपभोक्तालाई खाना पकाउने ग्यासको शास्ति अझै पनि यथावत छ। उद्योग मन्त्रीले हालै ग्यास सरकारको नियन्त्रणमा नरहेको बताउनु भएको थियो। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एकजना पत्रकार ग्यासको अभाव र सहजताका लागि भइरहेका पहल बारे बुझ्न मन्त्रीको कार्यकक्षमा पुगेका छन् अनि उनले डुङ्गती गनाएको गन्धले नाक थुनेका छन्। नाककै थुनेको देखेर मन्त्री जस्ता देखिने व्यक्तिले भन्दैछन्, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन। आजको काया कैरन सकिएको छ।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
19: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50।
21: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गुराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
24: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
0: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दांग डाक्टर द्वारा दीने सेवा
3: पित्त थैली को पत्थरी को शल्यक्रिया तथा उपचार
0: एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया को चिरफार
3: पुरुष को लिंग संबंधी समस्या
0: पिसाब पोल्ने समस्या
3: स्त्री को स्तन को समस्या को चिरफार तथा उपचार
0: पाइल फिस्टुला होमोराइड साइनस को समस्या को चिरफार तथा उपचार
3: शरीर को कुनै पनि भाग में पलाएको गाँठा गुठी को चिरफार तथा उपचार
0: मृगौला को समस्या संबंधी रोग का बिरामीहरूले तुरंत संपर्क गर्नुहोला
3: डाक्टर भेट्ने समय
0: बिहान 7 बजे देखि 8:30 बजे सम्म
3: दिउँसो 1 बजे देखि 2 बजे सम्म
0: साँझ 5 बजे देखि 8 बजे सम्म
4: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 0825 6502 98 78 1617 98 78 3543
5: गजब को अफर आयो कोशेनी बेकरी र बीएन फूड ट्रक को फेसबुक पेज फलो लाइक शेयर गर्नुस् 50 कार्टुन पुरस्कार जित्नुस् लो गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोशेनी बेकरी र बीएन फूड को पेज फलो गर्नुस् पुरस्कार जित्नुस् भयंकर मजा
6: संचालक नरेश कुमार श्रेष्ठ

0: सुलोचना गौतम पोखरेल महिला सदस्य, निम बहादुर बुढाथोकी वस्तुगत सदस्य, बदरुद्दीन राई सदस्य, दिवाकर पाण्डे दीपक सदस्य, मुक्तिराम खनाल सदस्य, थानेश्वर बुढा सदस्य, केशव डीसी सदस्य, ओमकान्त रेग्मी सदस्य, सुभाष न्यूपाने सदस्य, हुकुम पोखरेल सदस्य। निर्वाचन मिति यही असोज
1: 24 गते शनिबार।
2: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र युवा व्यवसायी प्यानलद्वारा प्रतिबद्धता पत्र सार्वजनिक, नीतिगत सुधार र लगानी प्रवर्धनमा जोर।
0: र लुम्बिनी प्रदेशमा 2.39 अर्ब बढ़ी राजस्व संकलन, स्वास्थ्य क्षेत्र सुधारका लागि 13 बुँदे प्रतिबद्धता।
1: र दाङमा पुर्खाको विरासत जोगाउँदै परिवार नै मादल व्यवसायमा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नासा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: लुम्बिनी प्रदेश सरकारले गएको आर्थिक वर्ष 2082-83 लक्ष्यको आधा राजस्व पनि संकलन गर्न सकेन। प्रदेश सरकारले गत आर्थिक वर्षमा आन्तरिक तर्फ लक्ष्यको 39.02% मात्र राजस्व संकलन गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार 4,88,04,65,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 2,39,22,73,102 रूपियाँ राजस्व संकलन भएको हो। यो रकम पनि बेरिज्यू निकासी फिर्ता अनुदान फिर्ता सहितको रकम हो। यसलाई राजस्व प्राप्त मान्न नसकिने आर्थिक क्षेत्रका जानकारहरू बताएका छन्। जेएनजी आन्दोलन अन्य विभिन्न कारणले राजस्व लक्ष्य अनुसार संकलन हुन नसकेको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल बजेटको 67.18% खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार 38,91,00,00,000 कुल बजेट मध्ये 26,14,02,79,407 रूपियाँ खर्च भएको हो। चालुतर्फ विनियोजित 15,73,85,35,000 रूपियाँ मध्ये 10,46,23,14,882 रूपियाँ अर्थात 67.18

0: 7-6% खर्च भएको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 24 गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार अनिल आचार्य नेतृत्वको स्वतन्त्र युवा व्यवसाय प्यानलले घोराहीमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिबद्धता पत्रमा संस्थागत सुदृढीकरण गर्ने, त्यसका लागि संस्थालाई पारदर्शी बनाउने, श्वेत पत्र जारी गर्ने, आर्थिक मार्गचित्र निर्माण, पालिका र प्रदेशसँग समन्वय, विभिन्न उद्योग व्यवसायसँग घुम्ती बैठक बसी अन्य तरिकाले नियमित संवाद गर्ने उल्लेख गरिएको छ। यसै गरी व्यावसायिक हित सुरक्षा र प्रवर्धनका लागि व्यवसायका जटिल समस्या समाधान गर्न विशेष व्यावसायिक संयन्त्र स्थापना गरिने उल्लेख गरिएको छ। त्यसै गरी द्रुत गुनासो सुनवाई संयन्त्र निर्माण गरी सेवा दिने साना व्यवसायको पनि संगठन बनाई सचेतना फैलाउने लगायतका कुराहरू उल्लेख गरिएको छ। आजको युगबोध दैनिकमा खबर छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन आउन अब 2 दिन मात्रै बाँकी छ। उम्मेद्वारहरू मतदाता भेट्ने, मत माग्ने काममा व्यस्त हुनुहुन्छ। सबै उम्मेद्वारहरूले आफ्ना चुनावी एजेण्डाहरू लिएर मतदाताहरूसँग पुग्ने क्रम अहिले बिहान सबेरैदेखि साँझ अबेरसम्म देख्न सकिन्छ। यसै विषयमा रहेर कुराकानी गर्नका लागि अहिले उद्योग उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका ज्ञानेन्द्र बस्नेत हाम्रो अहिले प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुन्छ। ज्ञान सर, खबर पत्रिकामा यहाँलाई स्वागत छ। ज्ञानेन्द्र सर, खबर पत्रिकामा यहाँलाई स्वागत छ। अब निर्वाचन आउन 2 दिन मात्रै बाँकी छ। 24 गते निर्वाचन भइहाल्यो, बीचमा 22 र 23 बाँकी छ। उद्योग उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ, के एजेण्डा लिएर चुनावमा जानुभएको छ? तपाईँको उम्मेद्वारी किन र के का लागि?
2: धन्यवाद अमरजी। मेरो उम्मेदवारी दाङ जिल्ला उद्योग वाणिज्य संघको गरिमा बढाउन हो, खास गरी व्यवसायी हकितका लागि हो। खास गरी व्यवसायमा उत्साहजनक केही दिनदेखि मतदाता कहाँ पुगे र धेरै व्यवसायहरू उत्साहजनक र भोट किन हाल्ने व्यवसाय जाने भन्ने खालको एउटा संगठन बोलियो नभएको जस्तो हाम्रो व्यवसाय संगठन, कुनै पनि संगठन बोलियो भएन, व्यवसाय हकितका कुराहरू नउठेको र आफै पनि व्यवसाय पीड़ित व्यवसाय भएको र व्यवसायको हकितका लागि पर्ने समस्याका लागि छलफल गर्न डिस्कसन गरेर राज्यसँग एउटा निकास निकाल्नुपर्छ र दिगो व्यवसाय बनाउनुपर्छ भन्ने उद्देश्यले मैले अहिले दाङ जिल्ला उद्योग वाणिज्य संघमा उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु।
1: हजुर, अहिले खासले व्यवसायहरूका औद्योगिक व्यवसायहरूका कस्ता खालका समस्याहरू देख्नुहुन्छ? लामो समयसम्म यहाँ चाहिँ यो उद्योग व्यवसायको क्षेत्रमा आबद्ध हुनुहुन्छ, के देख्नु भएको छ? तपाईँ त्यहाँ पुगिसके पछाडि औद्योगिक व्यवसायहरूका पक्षमा चाहिँ के गर्नुहुन्छ?
2: खास गरी यो व्यवसायका पक्षमा उद्योग संगठित रूपमा अगाडि बढ्न र व्यवसायमा उत्साहजनक बढाउनु पर्छ र व्यवसायका समस्याहरू धेरै छन्। समस्याहरू हाम्रो उद्योग वाणिज्य संघले सम्बोधन नगरे जस्तो र व्यवसायमा उत्साहजनक नभए जस्तो यो राजनीतिकरण संस्थामा भएको छ। एउटा व्यावसायिक हकितका लागि व्यावसायिक भन्दा पनि बढी राजनीतिकरण संस्था चाहिँ भएको छ, यसलाई चाहिँ रोक्नुपर्छ अनि गैर व्यवसाय मान्छेहरूलाई रोक्ने कुराहरू छ र व्यवसाय हकितका लागि नयाँ व्यवसाय जेनेरेट गर्ने नयाँ मान्छे अगाडिल्लो पुस्ताका मान्छेहरूले छोडिसकेपछि अर्को उहाँहरूकै पुस्ता हस्तान्तरण भएर व्यवसायमा आएको देखिएन, नयाँ पुस्ता आएको छैन र अर्कोमा नयाँ युवा पुस्तालाई कसरी व्यवसायमा ल्याउन सकिन्छ त्यो कुराको एउटा प्लानिङ योजना गर्ने, उद्योगी बनाउने, व्यवसाय बनाउने कुराहरूमा कसरी अगाडि जान सकिन्छ र पुराना साना व्यवसायलाई ठुला व्यवसाय बनाउन कसरी सकिन्छ र अलिक ठुला व्यवसायलाई इन्टरनेसनल व्यवसाय कसरी बनाउन सकिन्छ भन्ने मेन मेरो कुरा हो र व्यवसायका समस्याहरू कति धेरै छन्। राज्यको हेर्ने दृष्टिकोणहरू कसरी पैसा कमायो, धेरै ट्याक्स तिर्यो भने पनि कसरी तिर्यो, के तिर्यो भनेर त्यो एउटा ब्युरोक्रेसी कर्मचारीबाट हेर्ने तरिका, एउटा राजनीतिक संगठनबाट हेर्ने तरिका र हरेक कुराहरूमा समस्या छ। कुनै पनि मुलुकमा उद्योग धन्दा व्यवसायलाई अलिक प्रायोरिटी बेसिसमा राखेर राम्रो संरक्षण गरेर राखेर राम्रोसँग गरायो भने त्यो देशको अर्थतन्त्र बलियो हुन्छ, मेरुदण्ड बलियो हुन्छ र देश चलिमान बन्छ र धेरै देशहरू विकसित भएका छन्। हाम्रो मुलुकमा के छ भने धन्दा खोल्यो भने कुनैमा पाप गरेको छ र सजाय भोग्नमा खोलेछ। हरेक किसिम कानुनी झन्झट छन्। यहाँ अहिले भर्खरै भन्नुपर्दा यो हाम्रो व्यवसाय उद्योगी र लेबर बीच समस्या, राज्य बीच समस्या, ट्याक्सका कुराहरूका समस्या अनि जटिलताहरू, तपाईँको कोही भइपरि आउने कुराहरूमा जस्तै आगो लाग्यो भने त्यसले इन्सुरेन्सका पैसाहरू नपाउने विवादका कुराहरू।
1: हजुर, उहाँसँग टेलिफोन सम्पर्क विच्छेद भएको छ, हामी पुनः जोडिने प्रयास गरिराखेका छौं। दाङ जिल्ला उद्योग वाणिज्य संघमा विभिन्न व्यक्तिहरू आफ्नो चुनावी एजेण्डा लिएर अगाडि बढ्नु भएको छ र अहिले पुनः हामी जोडिएका छौं गेन्द्र बस्नेतसँग। गेन्द्रजी, अहिले खास गरेर यी संस्थाहरूमा अलिकति थोरै प्रसंग यहाँले पनि जोड्नुभयो, सहमतिमा उद्योगी व्यवसायहरूका पक्षमा एउटा नेतृत्व चयन गर्ने काम गर्ने परिपाटी हुनुपर्नेमा अलिकति राजनीति हावी भएको हो कि यी उद्योगी व्यवसायहरूका संगठनमा भन्ने देखिन्छ, के लाग्छ यहाँलाई त्यस्तो भएको हो?
2: यसमा खास गरी भएकै हो अमरजी, यसमा भन्नुपर्दा व्यवसायले स्वीकार्नुपर्छ, व्यवसाय हकितका भन्दा पनि राजनीतिक मान्छेहरू आउने र अन्त स्पेस नपारा मान्छेहरू राजनीति यो व्यवसाय संस्थामा आएर व्यवसायको नेता बन्ने प्रचलन बढेको छ। खास गरी स्पेसल व्यवसाय पिरामरका बोकिएको र व्यवसाय नेता नभएको देखिन्छ। त्यस कारणले गर्दाखेरि यो कुरा रोक्नुपर्छ, व्यवसाय बीच छलफल हुनुपर्छ, सहमति हुनुपर्छ, सहमति नभए चुनाव पनि व्यवसाय बीच हुनुपर्छ भन्ने मान्यता राख्छु मैले। प्रतिस्पर्धा हुँदा पनि व्यवसाय बीचै हुनुपर्छ, राजनीतिक दलको एजेन्डा र प्यानल बनाएर चुनावमा जान त्यति उपयुक्त हुँदैन।
1: अहिले अब दुई दिन मात्रै बाँकी छ, आफ्ना प्रतिस्पर्धीहरूलाई, यहाँको पनि प्रतिस्पर्धी हुनुहुन्छ, आफ्नो प्रतिस्पर्धीहरूलाई चाहिँ कसरी लिनु भएको छ र मतदाताले गेन्द्र बस्नेतलाई न्याय गर्छन् भन्ने कुरामा चाहिँ कतिको आशावादी हुनुहुन्छ?
2: अब हजुरले भन्ने कुरामा हामी जतिको व्यवसाय गरेर 2063 साल श्रावण 23 गतेदेखि म अहिले लगातार 20 वर्ष भयो दाङ जिल्लामा प्लाइवुड फ्याक्ट्री सञ्चालन गरेर व्यवसाय सम्बन्धी मजदुरदेखि मालिकसम्म भएको मान्छे, मजदुरको समस्या के हो, मालिकको समस्या के हो र समाधान गर्दै अहिलेको राज्यको अवस्थादेखि लिएर सबै मुभमेन्टहरू, तपाईँको कोरोनादेखि लिएर यत्रो मेरो यो 2021 साल 14-11 गते आगो लागेर पूर्ण क्षतिपूर्ति भएर पूर्ण स्थापित भएको मान्छे र समाजमा एउटा न्याय उचित गर्नुहोला, मैले जहाँसम्म लाग्छ मतदाताहरूले मलाई, मैले त्यस्तो समाजलाई अहित हुने काम र अयोग्य जस्तो म आफूले सोच्दैन र उहाँहरूले पनि गलत डिसिजन नगर्नुहोला भन्ने लाग्छ र मेरा प्रतिस्पर्धी पनि मेहनती हुनुहोला, राम्रै छ उहाँहरूको पनि, उहाँहरूलाई पनि मैले त्यस्तो नराम्रो गलत भनेर म राम्रो अब्बल भन्न सोच्याउन खोजे होइन, तर मलाई उहाँहरूले पठाउनु भयो भने उहाँहरूले सोचेका उहाँहरूका एजेन्डा पनि र मैले भोगेका मर्का पनि मिलाएर सम्बोधन गरेर अगाडि गइनेछ। जसले जिते पनि व्यवसायकै हकितका लागि जित्नेछ, यसमा प्रतिस्पर्धी भन्दा पनि एउटा भन्नुभयो प्रतिस्पर्धी भन्दा पनि भयो, तर यसलाई मिलाएर मित्रवत प्रतिस्पर्धा हुने भयो यसमा हामीहरूको। अब यो व्यवसाय बीचको प्रतिस्पर्धालाई ठुलो इस्युको रूपमा लिन भएन र मलाई लाग्छ अन्याय गर्नुहुन्न र मैले आउने चुनावमा जित्नेछु र मतदाताहरूलाई विचार सुझबुझ पुर्याएर मतदाताहरू सबै व्यवसायी हुनुहुन्छ, व्यवसायीहरूले कस्तो व्यक्ति यो संस्थामा आउँदा ठिक हुन्छ र यो व्यक्ति आए ठिक हुन्छ भन्ने कुरा बुझ्नु भएको छ, उहाँहरूले भोट दिनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वास र आशामा छु हजुर।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा दुर्वराज गहतराजको अध्यक्ष रहेको प्यानलबाट उद्योग उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका गेहेन्द्र बस्नेत उम्मेद्वारको बारेमा कुराकानी गर्दै अब बाँकी प्रसंग। तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा बढ्दै गएको फोहोर मैला व्यवस्थापनलाई दिगो र व्यवस्थित बनाउन सार्वजनिक निजी साझेदारी पीपीपी प्रक्रिया मार्फत अगाडि बढ़ाउने भएको छ। नगर स्तरीय फोहोर मैला व्यवस्थापन समितिको बैठकले फोहोर व्यवस्थापन निजी क्षेत्रको सहभागिता बढ़ाउन नगर कार्यपालिका समक्ष अनुरोध गर्ने निर्णय गरेको छ। हिजो बसेको समितिका संयोजक दुजमान भण्डारीको अध्यक्षताको बैठकले फोहोर मैला व्यवस्थापनसँग सम्बन्धी 6 निर्णय गरेको छ। बैठकले सरसफाई सम्बन्धी समन्वय तथा सम्पर्कका लागि महेश चौधरीलाई सरसफाई सम्पर्क कर्मचारी कर्मचारी का रूप में तोकेको छ। त्यस्तै नगर क्षेत्र में सरसफाई संबंधी जनचेतना विस्तार तथा सूचना प्रवाह का लागि प्रसार प्रसार को व्यवस्था करने निर्णय पनि गरेको छ। तुलसीपुर में फोहोर व्यवस्थापन का लागि पीपीपी अघि बढ़ाइने युगबोध दैनिक में खबर छ।
0: लुम्बिनी प्रदेश में स्वास्थ्य सेवा सुधार आयुर्वेद औषधि उत्पादन विद्युतीय स्वास्थ्य अभिलेखदेखि बेरोजगारी न्यूनीकरण सम्मका 13 प्रतिबद्धता सहित देउखुरी घोषणा पत्र जारी गरेको छ। स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष 2082-83 मा सञ्चालन गरेको स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि घोषणा पत्र जारी गरिएको हो। समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवा क्षेत्रमा थप सुधार आवश्यक रहेको भन्दै कार्य सम्पादनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो। घोषणा पत्रमा प्रदेश सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य प्रवर्धन तथा रोकथामलाई प्रभावकारी बनाउने र दिगो स्वास्थ्य प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ। गोरक्षा राष्ट्रिय दैनिकमा खबर छ।
1: ब्रह्मकुमारी मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराही दाङले युवा सामाजिक नेतृत्व युवा निकाय स्वास्थ्यकर्मी तथा रोजगार साधक साधिकालाई लक्षित गरी बहुआयामी कार्यक्रम सञ्चालन गर्ने भएको छ। केन्द्रकी गीता दिदीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, जिल्ला अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थितिमा आयोजित पत्रकार भेटघाट तथा मित्र मिलन कार्यक्रम मार्फत आगामी कार्यक्रमका बारेमा जानकारी दिएको थियो। आजको गणतन्त्र दैनिकमा खबर छ। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
3: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
4: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
3: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
5: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
3: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
5: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
3: र मुखको स्वास्थ्यको सुधार।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082-83-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिदी आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीतनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
11: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
0: बाँकी प्रसम्ब दानीको घोराई दाङको घोराई उपमहानगरपालिका 2 रामपुर बजारदेखि उत्तरतर्फ कालीमाटी पार गरेर केही माथि पुगेपछि ठाँटेखोला गाउँ भेटिन्छ। गाउँको उकालो चढ्दै जाँदा पुराना शैलीका घरहरू देखिन्छन्। त्यसभन्दा केही माथि भने ताङ्गिन नागिन ताङ मादल बजिरहेका छन्। मादलको यही रम रमणीय ताल सँगै दशैं तिहारको रौनक पनि गाउँमा बढेको छ। जन्माष्टमी र तीज जस्ता पर्व सकिएसँगै दशैं तिहार नजिकिएका छन्। नेपाली चाडपर्व धार्मिक परम्पराका निरन्तरता मात्र होइनन्, मौलिक संस्कृति र लोक जीवनका पहिचान पनि हुन यही सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक बाजा मादल बजाउने, मर्मत गर्ने र बिक्री गर्ने कामले ठाँटी खोलामा अहिले विशेष चहल पहल बढ़ाएको छ। ठाँटी खोलाको टंक बहादुर सार्कीको परिवारले पुर्खौदेखि मादल बनाउने सिपलाई पेसाका रूपमा अघि बढ़ाउँदै आएको छ। एक रिपोर्ट।
11: कोही मादलको घम खोल्दै कोही बन्दै गरेका मादलका लागि प्रयोग हुने बर्ता काट्दै कस्तै भने कोही मादलमा खरी लगाउँदै। घोराही उपमहानगरपालिका वडा नम्बर 2 ठाँटी खोलाका अमर बहादुर सार्कीका आँगनमा पुग्ने जो कोहीले हिजो आज बिहान सबेरैदेखि साँझ अबेरसम्म यस्तै दृश्य देख्ने गर्दछ। बाबु बाजेको पालादेखि गर्दै आएको मादल बनाउने पेसामा 10 वर्षको उमेरदेखि लाग्नुभएका अमर बहादुरलाई चाडपर्व नजिकिएसँगै मादल बनाउन हिजो आज भ्याइ नभ्याइ छ।
13: 10 वर्षको थिएँ, बुवासित काम गर्ने बेला अरू बुवाले भनेको काम गर्दै गर्दै आउँदाखेरि अहिले यो काम सबै जान्नु जानेपछि फेरि बुवा बुझ्नुभयो, 70 सालमा बुझ्नुभयो बुवा। त्यसपछि मैले यो काम मैले सम्हालेर आइरहेको छु र दैनिक अब 6-7 जनाले काम गर्नुहुन्छ, मैले पनि काम गरिरहेको छु। अब सबै जे होस् आगो व्यक्तिहरूलाई अब यस्तै गरेर अब काम गुजारा बनाएर उसले दिएको छ, चलेकै छ। अब सिजन भन्ने अब यही सिजन अब आउँदैछ, अब चलिरहेछ। अब अक्सिजनमा फेरि गहुँ खोज्ने उयो गर्ने गर्छु, काट्ने कुट्ने लिएर राखेर बनाएर फेरि अब फेरि सिजनमा बेचिन्छ।
14: अनि यो सामानको उपलब्धता चाहिँ यहाँ तपाईँहरूलाई आवश्यक पर्ने चिजबिजहरू जुटाउन कतिको समस्या छ, के छ?
13: जुटाउनु त समस्या छ। हेर्नुहोस्, म त अब बाख्रा खरिद चुकेर अनि बुढा बुढा बाख्राहरू खरिदछु बुवाले, अब दिनु चाहिँ सबै खरिदेर हुने यो काम हेर्नु अब चलाएकै छ, गुजारासम्म चलाएको छ।
11: बाख्राको छाला र खमारी जातको काठबाट बन्ने हरेक बाजा अमर बहादुरले बनाउने गर्नु भएको छ। अमर बहादुर एक्लैले नभ्याएर अन्य 6 जना मान्छे काम गर्ने राख्नु भएको छ। गाउँघरदेखि अन्य जिल्लाबाट पनि अमर बहादुरलाई खोज्दै कोही नयाँ मादल किन्न पुग्छन् भने कोही पुराना मादल मर्मत गर्न अमर बहादुरका आँगनमा पुग्ने गर्छन्। घोराही एकबाट मादल किन्न पुग्नुभएका प्रकाश भण्डारी र मादल मर्मत गर्न पुग्नुभएका मुक्तिराम थापा।
15: यो हाम्रो पुरानो मौलिक बाजा, छोराहरूले बजाउला रमाइलो गर्ला भनेर तिहार दशैँमा बुझाउने नाच्ने गर्छौँ, छोराहरू बुझाउने नाच्ने गर्ला भनेर बनाउनु आएको छ। म पनि अब त्यही बुढापाकासित हिँड्ने रमाइलो गर्ने, बाजा बजाउने रमाइलो गर्ने
16: मादल लिएर आएको। अब 6-7 वर्ष भयो होला, मैले पहिला उटी बनाउँथे तर उताको मादल धेर साइड बजिनँ अहिले, त्यस कारणले हट म यहाँ पहिला यहाँ ठाँटको ठुङ्गो त हर उहाँ आउँदाखेरि म आइरहन्थेँ किन पछि छौँ हर पहिले पछि हर म उतै बनाउँथेँ उता बोलिनँ धेर बजिनँ हट यहीँ आउँथ्यो। 6-7 वर्ष भयो म अब दसैँ तिहार आउनु लाग्छ।
11: 31 वर्षदेखि निरन्तर नयाँ मादल बनाउँदै पुराना मर्मत गर्दै यो पेसा अंगाल्नु भएका अमर बहादुरले पुराना मादलको मर्मत शुल्क साइज अनुसार 1800 रुपियाँदेखि 8000 सम्म लिने गर्नु भएको छ भने नयाँ मादल पनि साइज हेरेर 1800 रुपियाँदेखि 30000 सम्मका मादल बिक्री गर्दै आउनु भएको छ। मादल बनाउन आवश्यक पर्ने कच्चा पदार्थको अभाव, मादल बनाउन जान्नेहरूको अभाव तथा युवा पुस्ताको व्यवस्थाका कारण हाम्रो मौलिक बाजा मादल पछिल्लो समय हराउने पो हो कि भन्ने चिन्ता थपिएका समयमा मौलिक बाजाको संरक्षण तथा गाउँघरमै स्वरोजगार बन्ने र 6 जनालाई रोजगारी पनि दिने घोराही 2 ठाँटी खोलाका अमर बहादुर सार्कीको यो प्रयास भने प्रशंसनीय छ। उहाँको यो कला र सिपलाई संरक्षण तथा प्रवर्धनका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्छ कि।
1: खबर पत्रिकामा अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा तस्वीर बदल्ने हो भने दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। कार्यकर्ताले नेता चुन्ने पार्टी कांग्रेस गोविन्द खड्काको विचार छापिएको छ भने सड़क सुरक्षाका लागि सकारात्मक पहल शीर्षकमा सम्पादकीय लेखेको छ।
0: यसैगरी आजको गोरक्ष राष्ट्रिय दैनिकले मध्यस्थता अन्तर्गत मेरो खुशी स्तम्भमा कलिलै उमेरमा सोभियो सभापति शीर्षकमा यो सामग्री छापिएको छ। कृषि विकासको नयाँ आधार शीर्षकमा डाक्टर अनिल पोखरेलको विचार छापिएको छ। संस्कृति र संस्कारभित्र लुकेको आस्था र विश्वास शीर्षकमा नारायण प्रसाद श्रेष्ठको विचार छापिएको छ भने पार्टीभित्र एकतासँगै संगठनलाई व्यवस्थित बनाउन ध्यान दिनेछु शीर्षकमा सभापति गिरीसँगको वार्ता छापिएको छ।
1: त्यसैगरी आजको गणतन्त्र दैनिकमा अनावश्यक प्रचारले जनतालाई भ्रमित बनाएको छ सुरेश कुमार पाण्डेको विचार छापिएको छ। फेरि नफर्किने मान्छे सबिन प्रियासनको यो आलेख पनि छापिएको छ भने घर आँगनमा पुगेको स्वास्थ्य सेवा रोगमुक्त घोराहीको एउटा आशा लाग्दो यात्रा सुप्रिम प्रियासन चौधरीको विचार पनि छापिएको छ। र आजको गणतन्त्र दैनिकले चाडपर्वलाई सद्भावपूर्ण तरिकाले मनाउ शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
0: अनि म देवा भूषाल पनि बिदा हुन्छौ।
1: नमस्कार।
17: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: किराले खाएको दाँत निकाल्ने,
19: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
18: खाली ठाउँमा दाँत राख्ने,
19: दाँतको जरीदेखि उपचार गर्ने,
18: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
19: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
20: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
21: सम्पर्क फोन नम्बर 082-595-466 98-19-81-50-53।
22: विस्तारमा सरकारले रसुवाको भोटिकोसी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। बैठकको निर्णय अनुसार सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही घर निर्माण गर्नुपर्ने कार्यकारी प्रमुख डाक्टर उप्रेतीको भनाई छ। यसैगरी बैठकले प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनु पर्ने हो त्यसको यकिन गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस पार्टीको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि सभापतिमा गगन कुमार थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ। हिजो आकांक्षीहरूले उम्मेद्वारी दर्ता गराउनु भएको हो। यसैगरी वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, उपसभापति महिलामा पुष्पा भूषालले मात्र उम्मेद्वारी दर्ता गराउनु भएको छ। उपसभापति खुलामा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवको उम्मेद्वारी परेको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्ला मंसूर, सीता गुरूङ र रंजित कर्णको उम्मेद्वारी परेको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायले उम्मेद्वारी दर्ता गराउनु भएको छ। महामन्त्री महिलामा डाक्टर डीला संग्रौला, दीना उपाध्याय र रीता खनालको उम्मेद्वारी परेको छ। सभापतिमा तीनजना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीनजनाको उम्मेद्वारी परेको छ। महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा सभापति गगन थापाले सम्बोधन गर्ने तालिका छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल पुननिर्माण गर्दा उच्च बाढ़ीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानूनी सुधार अघि बढ़ाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको सितृसुली विपद सम्बन्धी संसदीय विशेष समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले बाढ़ी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। जलवायु परिवर्तनको प्रभाव र भोटेको सितृसुली विपद सम्बन्धी छलफलमा मन्त्री लम्सालले रसुवागढ़ीलाई व्यापारिक शहरका रूपमा विकास गरी चीनसँगको व्यापार थप सुदृढ़ गर्ने, प्रमुख सीमा नाकाका रूपमा विस्तार गर्न गुरू योजना तयार भइरहेको जानकारी दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विपदमा परेर ज्यान गुमाएका नागरिकको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया व्यवस्थित ढंगले अघि बढ़ाउन आवश्यक कानून निर्माण भइरहेको जानकारी दिनुभयो। सभामुख डोल प्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्था विकास संघ आईपीयूको 153 महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिकबीच हिजो भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायत विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। न्याय परिषदले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश गरेको छ। हिजो बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बाग्छन्, उच्च अदालत पाटनका चन्द्र बहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डागी रहनु भएको छ। न्याय परिषदका प्रवक्ता रामप्यारी सुनवारका अनुसार परिषदको हिजोको बैठकले उक्त निर्णय गरेको हो। दशैंको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा हिजो बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत सरकारवालाको बैठकले दशैं अवधिभर देशभर रूट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले यही असोज 23 गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय समेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद सिटौलाले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा हिजो आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढ़ाइएको स्पष्ट पार्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सोही अवसरमा संचार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मार्फतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। त्यस अवसरमा संचार सचिव पौडेलसँग नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेत, गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नुभयो। गृहमन्त्री सुदन गुरूङले राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताउनु भएको छ। गृहमन्त्री गुरूङले गृह मन्त्रालय र मार्फतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भूलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेन्सेनाले रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते गएको बाढ़ीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उहाँहरूका समस्या गुनासा माग तथा सुझाव लिनु भएको छ। नुवाकोट क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका संचार मन्त्री डाक्टर तिमिल सेनाले बाढ़ी प्रभावित स्थानीयवासीसँग छलफल गर्दै बाढ़ीबाट भएको क्षति राहत वितरणको अवस्था पुनस्थापना तथा पुननिर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिनुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधिबीच हिजो मन्त्रालयमा भेटघाट भएको छ। मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढ़ी तथा विपद पुननिर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यस वर्ष विजया दशमीको सहित कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ। कार्तिक 4 गते बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ सहितमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। यस वर्ष असोज 25 गते आइतबारदेखि नवरात्र प्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान 11:47 शुभ साइत रहेको छ। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि यही असोज 23 गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ। नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाण्डुमा बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राई र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्री आन्द्री रुडेन्कोले गर्नुहुनेछ। सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी भइरहेको छ। अब रिपोर्ट। बैतडीमा प्रमुख चाड़पर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाइएको छ। चाड़पर्वका समयमा हुन सक्ने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
2: जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायहरूको समन्वयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र अनियमितता भेटिएमा प्रचलित कानून अनुसार कार्यवाही गर्ने निर्णय गरेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना आर्याल।
4: मुख्य टार्गेट भनेको तिहार अनि सँगसँगै छठ पनि हो, त्यो बेलासम्मलाई हामीले अलिक फोकस रूपमा बजार अनुगमनलाई अगाडि बढाउन खोजेका
2: छौँ। यस्तै चाड पर्वको समयमा हुने भीड़भाड़लाई मध्यनजर गर्दै होटल व्यवसायीहरूलाई सरसफाईमा ध्यान दिन आग्रह गरिएको बताउनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख विक्रम श्रेष्ठ।
21: बैतडी जिल्लाको विभिन्न बजारमा दुई तिन हप्तादेखि नै लगभग अनुगमन चाहिँ हामीले अलिक तीव्र गतिमा सुरु गरिसकेका छौँ। त्यसमा नगरपालिकाबाट विशेष विकासमा पनि हामीले गरिसकेका छौँ।
2: स्थानीय प्रशासनले उपभोक्ताहरूलाई सामान खरिद गर्दा मूल्य सूची हेर्न, बिल लिन तथा गुणस्तर र म्यादबारे सचेत रहन आग्रह गर्नुका साथै जिल्लामा सञ्चालन भइरहेका सुपथ मूल्य पसलको समेत निगरानी गरिरहेको बताउनुहुन्छ पुनः प्रमुख जिल्ला अधिकारी अरिया।
4: दार्जिलिङको सुपथ मूल्यको पसलमा पनि अलि इस्युहरू आए, थोरै जनालाई अलिकति व्यापारीलाई नै दिए, सर्वसाधारण दिएन भन्ने कुराहरू, त्यसमा पनि हामीले निगरानी बढाइरहेका छौँ।
2: चाडपर्वलाई लक्षित गरेर जिल्लाका मुख्य बजारसँगै ग्रामीण क्षेत्रका बजारमा समेत अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
22: अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार बेल्जियममा जन्मनुभएका वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गरिएको छ। खगोलीय मूलका उच्च ऊर्जा न्यूट्रिनोको खोज तथा आइस क्यूब न्यूट्रिनो वैधशालामा पुर्याउनु भएको योगदानको लागि हालजेनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। रोयल स्वीडिस एकाडेमी अफ साइन्सेसले हिजो स्टकहोममा पुरस्कार घोषणा गरेको हो। 82 हालजेन अमेरिकाको विस्कन्सिन मेडिसन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ। टर्कीमा हुने कोप 31 ऊर्जा रूपान्तरण, जलवायुवित्त र बढ़दो जलवायु संकट प्रमुख विषय बन्ने भएका छन्। विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढ़िरहेका बेला टर्कीको अन्ताल्यामा नोभेम्बर 9 शुरू हुने कोप सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग घटाउने उपायका रूपमा विद्युतीकरणलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हालैको बाढ़ीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारहरूको पुनर्निर्माण, वृहत आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि $1 अर्ब बराबरको स्रोत परिचालनका सन्दर्भमा नेपाल र विश्व बैंक बीच छलफल भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकामा रहनुभएका अर्थमन्त्री डाक्टर सोनी मुआगले र विश्व बैंकका अध्यक्ष अजय बंगा बीच भएको भेटवार्तामा त्यस्तो छलफल भएको हो। छलफलमा विश्व बैंकका अध्यक्ष बंगाले नेपालमा बाढ़ी विपदबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अध्यक्ष बंगाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। विगत 3 दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्री बीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्षमा 3.7% सीमित हुने प्रक्षेपण विश्व बैंकले गरेको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधि प्रतिवेदनमा भदौ 10 आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा पुगेको अवरोधले गर्दा आर्थिक वृद्धि घट्ने उल्लेख छ। प्रतिवेदनमा विश्व बैंकले भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा जान र बाढ़ीबाट भएको व्यापक क्षतिको कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक बन्ने उल्लेख गरेको छ। नेपाल सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत यस वर्ष 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि अघि बढ़ेसँगै आर्थिक क्रियाकलापमा सुधार आउने र आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने प्रक्षेपण विश्व बैंकले गरेको छ। धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्सेट परिसूचक मंगलबार 2 अङ्कले बढ़ेको छ। मंगलबार नेप्सेट परिसूचक 11.96 अङ्कले बढ़ेर 2578.73 अङ्कमा पुगेको छ। मंगलबार विभिन्न कम्पनीका 89,55,230 किता शेयरहरू 3,13,81,00,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबार शेयर बजारमा कारोबार हुने 169 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 95 कम्पनीको शेयर मूल्य घटेको छ। सरकारले देशभरका किसानलाई परिचय पत्र वितरण गर्ने तयारी अघि बढ़ाएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरण समावेश भएका किसानलाई छिट्टै परिचय पत्र वितरण कार्य काठमाडौँबाट शुरू गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभयो।
6: सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर हल निर्माण गर्ने भएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपबीच समझदारी पत्र एमओयूमा हस्ताक्षर भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले देशको खेलकुद क्षेत्रको विकासका लागि परियोजना अघि बढ़ाइएको जानकारी गराउँदै लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधार सम्बन्धी आयोजनालाई अघि बढ़ाउन एमओयू महत्वपूर्ण हुने बताउनुभयो। सरकारका अनुसार नयाँ खेल पूर्वाधार निर्माण भएपछि स्थानीय तथा क्षेत्रीय स्तरमा खेल गतिविधि विस्तार गर्न सहज हुनेछ। यसबाट खेलाड़ीलाई अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक संरचना उपलब्ध हुने अपेक्षा गरिएको छ। छनौट भएका स्थानमा निर्माण कार्य तत्काल शुरू गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। विश्व फुटबलका स्टार लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेल्दैछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेरिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेस्सीले राष्ट्रिय टोलीका लागि आफ्नो अन्तिम उपस्थिति जनाउनेछन्। ब्युनस एरिस स्थित मोनुमेन्टल रंगशालामा बुधबार खेल हुनेछ। मेस्सीको अन्तिम खेल हेर्न 80,000 भन्दा बढ़ी समर्थक रंगशालामा उपस्थित हुने अपेक्षा गरिएको छ। 2 दशक भन्दा लामो अन्तर्राष्ट्रिय करियरमा मेस्सीले अर्जेन्टिनाका लागि 208 खेल खेलेका छन्। सन् 2005 पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका मेसीले 125 अन्तर्राष्ट्रिय गोल गरेका छन्। मेसीको क्लब करियर भने तत्काल समाप्त हुने छैन। अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लीग टूमा युएमाथि 6 विकेटको जित निकालेको छ। युएले दिएको 330 रनको विशाल लक्ष्य अमेरिकाले 48.5 ओभरमा 4 विकेट गुमाएर पूरा गर्दै लीग टूको शीर्ष स्थानको दौड़लाई थप रोमाञ्चक बनाएको हो।
8: कस्तो राम्रो जुत्ता लगाएको
9: मेडम, दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
8: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
19: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
23: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
24: सम्पर्क फोन नम्बर 0825367775।
9: सम्पर्क नम्बर 98478726873।
10: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
25: आया आया मम्मी मम्मी दाँत दुख्यो।
26: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
27: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
28: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
26: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
28: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
29: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
30: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
31: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
32: सम्पर्क फोन नम्बर 0825902022।
26: रोड चुट्टी पुकार खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
33: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
34: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
33: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
19: शुद्ध महका लागि कहाँ जाने त? ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
28: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
19: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
28: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478120440। 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
35: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
36: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340088 04 98340088 04 www.aspatiicare.com
0: खुशीको खबर
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
4: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध। शल्यक्रियाहरू
4: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
2: बालबालिकाको न्यूरो सर्जरी,
4: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
4: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
7: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिक्री चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43572।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001। के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
3: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराही 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
8: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
9: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
9: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
8: मुटुका बिरामीहरूका लागि पोर्टेबल इको तथा ईसीजी सेवा,
9: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
8: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
10: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार।
8: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082-560-652।
14: दाङवासीको लागि खुसीको खबर:
15: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
3: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टेज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
15: दसैँ तिहार विशेष अफर,
3: इएमआई र एक्सचेन्ज सुविधा,
15: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
3: 56 जनालाई विकली विनर प्राइज,
15: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
3: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका। अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईँको लागि।
14: सम्पर्क स्थान: लखन पार्क, घोराही 14, दाङ।
3: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामीले प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरू माझ आइसकेका छौ आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्य पश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioMP.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ साथै हाम्रो पात्रको माध्यमबाट पनि अथवा रेडियो मध्य पश्चिमको फेसबुक लाइभबाट पनि देशैभरि सुन्न सक्नुहुनेछ कार्यक्रम समता महिला समानताको पक्षमा सञ्चालित कार्यक्रम हो सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनको पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ आजको समता कार्यक्रममा हामी तपाईलाई लगेर जानेछौ यस्तो यात्रामा जहाँ आँखाले देख्न सक्दैन तर हृदयले महसुस गर्छ आज हामी भेट्नेछौ ती महिलाहरूलाई जसले जीवनका अनेकौं बाधा र चुनौतीहरूको सामना गर्दै आफू हिँड्ने बाटो आफै बनाएका छन् हरेक कदममा संघर्ष छ हरेक कदममा थकान छ तर उनीहरूको हृदयमा अस्ताउनै नसक्ने उज्यालो छ सामाजिक ढाँचाले कहिलेकाहीँ हामीलाई सीमित बनाउँछ समयले तोकेको नियम परिवारको अपेक्षा अरूको दृष्टिकोण यी सबैले महिलाको जीवनमा कठिनाई थपिरहेको हुन्छ तर हाम्रा आजका पात्रहरूले देखाएका छन् सीमाहरूको सामना गर्न पनि साहस चाहिन्छ र आफ्नो जीवन आफैले तय गर्न पनि हिम्मत चाहिन्छ उनीहरूका कदम कहिले सजिला थिएनन् कहिलेकाहीँ आलोचना कहिलेकाहीँ अपमान कहिलेकाहीँ अति नै घृणा र तिरस्कार तर उनीहरूले कहिल्यै आत्म

ले अझै पनि सोच्छ कि महिलाको जीवन परिवार र जिम्मेवारीको सीमाभित्रै सीमित हुन्छ। तर आज हामी सुनाउँदैछौ ती कथाहरू जसले समाजको परिभाषा तोड्दै आफ्नो भविष्य आफैले बनाउँदै जसले जीवनको कठिनाईमा पनि आत्मविश्वास गुमाएनन्। ती कथा केवल प्रेरक होइनन्, ती कथा हाम्रो सोचलाई चुनौती दिने, हाम्रो दृष्टिकोणलाई परिमार्जन गर्ने र हाम्रा धैर्यता, लगन र साहसको मूल्य देखाउनेछन्। हाम्रो आजको यात्रा तितो पनि छ र मिठो पनि छ। हामी भेट्नेछौ तिनै महिलाहरूलाई जसले कथा सुनाउँछन्, कथा संघर्षको, कथा आत्मनिर्भरता र साहसको। हरेक कथा सुन्दै गर्दा तपाईँ महसुस गर्नुहुनेछ कि जीवन केवल अनुभव होइन, जीवन त संघर्ष, आशा, सपना र अदम्य साहस हो। प्रिय श्रोता, आज हामी तपाईँलाई लगेर जानेछौ ती गल्ली, ती घर, ती मुटुमा जहाँ महिलाले आफ्नो पहिचान बनाएका छन्, जहाँ चुनौतीको बीच उत्साह छ, जहाँ थकानको बीचमा सपना छ र जहाँ साधारण प्रयासले असाधारण परिणाम दिएको छ। आजको कार्यक्रम समताको श्रृंखला यही जीवनलाई देख्न, महसुस गर्न र नयाँ दृष्टिले सोच्नका लागि प्रस्तुत गरिँदैछ। नेपाल पर्वत, तराई, मधेस, हिमाल, यसको भूगोल जति फरक छ, यहाँका जीवनशैली र संघर्ष पनि त्यति नै विविध छन्। तर एक कुरा समान छ, यहाँका महिला उनीहरू साधारण देखिन्छन् तर हरेकको जीवनमा एउटा गहिरो कथा छ। प्रत्येक गाउँ, प्रत्येक शहर, प्रत्येक गल्लीले आफ्नै संघर्षका कहानी सुनाउँछन् र ती कथाहरूमा सपना, आत्मविश्वास, धैर्यता र साहस लुकेको छ। सामाजिक ढाँचा अझै पुराना छन्। महिला विशेष गरी ग्रामीण क्षेत्रमा सधैँ घरभित्र परिवारको सेवा र परम्परागत जिम्मेवारीमा सीमित रहने अपेक्षा गरिन्छ। तर वास्तविकताले देखाउँछ यी अपेक्षाहरूले उनीहरूको इच्छा र क्षमतामा रोक लगाउन सक्दैनन्। छात्राहरूले आफ्नो पढाइसँगै आफै आत्मनिर्भर हुन खोज्छन्, घरको जिम्मेवारी निभाउन खोज्छन् अनि सानो व्यवसायबाट आत्मनिर्भर बन्ने प्रयास गर्छन्। एकल आमाहरू जसले आफ्नो बच्चालाई हुर्काउन एक्लै संघर्ष गरिरहेका हुन्छन्, आफूले सिकेका हरेक पाठ प्रयोग गरी आफ्नो जीवनमा आशाको किरण फैलाइरहेका हुन्छन्। नेपालका शहर र गाउँका गल्लीहरूमा महिलाहरूले देखाएको परिश्रम केवल आर्थिक स्वतन्त्रता मात्र होइन, यो उनीहरूको निर्णय गर्ने क्षमता, आफ्नै मूल्यको पहिचान, समाजमा आफ्नो स्थान सुनिश्चित गर्ने साहस हो। सानो प्रयास, धैर्य र लगनशीलता जीवनका ठूला ढोका खोल्न सक्छ। कतिपय महिलाले घराइसी सीमाभित्रै आफ्नो व्यवसाय शुरू गर्छन्, कतिपयले विद्यालयकै पढाइसँगै काम गर्दै आफ्नो भविष्य सुनिश्चित गर्छन्। यी महिलाहरूले सामना गर्ने चुनौतीहरू जटिल छन्। समाजको दृष्टि, पारिवारिक दबाव, आर्थिक कठिनाई, समयको अभाव, यी सबैले जीवनलाई कठोर बनाउँछन्। तर उनीहरूले मात्र आफ्नो लागि होइन, बच्चाहरूको भविष्य र समाजको दृष्टिकोण परिवर्तन गर्न पनि संघर्ष गरिरहेका हुन्छन्। यस संघर्षमा उनीहरूले देखाउँछन् सपना देख्न र त्यसका लागि कदम चाल्न कहिले पनि ढिलो हुँदो रहेनछ। आजको नेपालमा छात्राहरूले मात्र होइन, मध्यम उमेरदेखि वृद्ध महिलासम्म सामान्य जीवनलाई असाधारण बनाउने प्रयासमा छन्। कतिपय महिलाहरू स्वरोजगारमा लागेका छन्, कतिपयले स्थानीय हस्तकला, किसान उत्पादन र साना उद्योगमा योगदान दिइरहेका छन्। उनीहरूको अवसर सधैँ ठूलो हुनु आवश्यक छैन, सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। समाजमा महिलालाई मूल्य नदिएकै बेला पनि यी महिलाहरूले आफ्नो मूल्य आफै बनाइरहेका छन्। उनीहरूको संघर्षमा शिक्षा, सोच र आत्मविश्वास मिश्रित हुन्छ। कतिपयले बाल विवाहको डर, पारिवारिक बाध्यता, आर्थिक अभाव र समाजको आलोचना सहेर पनि अघि बढ़िरहेकै हुन्छन्। कतिपयले परम्परागत सोचलाई चुनौती दिँदै आफ्नै व्यवसाय, शिक्षा दीक्षा वा सामाजिक पहलमा सक्रिय भइरहेका हुन्छन्। नेपालका आधुनिक महिलाहरूले अब केवल पारिवारिक दायित्व मात्र पूरा गर्दैनन्, उनीहरूले समाजमा आवाज उठाउन सक्छन्, आर्थिक योगदान गर्न सक्छन्, समुदायलाई शिक्षित गर्न सक्छन् र आफ्नो विचार र अधिकारका लागि संघर्ष पनि गर्न सक्छन्। महिलाको जीवन केवल परम्परा र सेवामा सीमित छैन, यसले सपना बुन्ने, जोखिम लिने, निर्णय गर्ने र समाजलाई परिवर्तन गर्न सक्नेको क्षमता पनि राख्छ। साना शहरदेखि ठूला शहरसम्म, गाउँका गल्लीदेखि बजारका भीड़हरूसम्म महिलाको योगदान देख्न सकिन्छ। उनीहरू सामान्य जीवनका साधारण अवसरहरूलाई असाधारण उपलब्धिमा बदल्छन्। उनीहरूको कथाले

0: छलङ्ग देखाइरहेको हुन्छ। सफलता केवल धन वा पदमा छैन, सफलता त धैर्यता हो, आत्मविश्वास, निर्णय क्षमता र आफ्नै जीवनलाई नयाँ अर्थ दिने क्षमता हो। उनीहरूको कथा सुन्दा मात्रै पनि हृदय छुन्छ। उनीहरूको प्रयासले हरेक महिलालाई प्रेरणा दिन्छ र उनीहरूलाई प्रेरणा हामी कार्यक्रम समताको तर्फबाट लगातार दिइरहेका हुन्छौ। हामी आज सुन्नेछौ ती महिलाको आवाज जसले आफ्नो जीवनका चुनौतीहरूलाई अवसरमा बदल्न सके। ती आवाजहरूले हामीलाई सिकाउँछन् कि जीवनमा सानो प्रयास, दृढता र साहस मात्र अपरिवर्तनीय परिवर्तन ल्याउन पर्याप्त हुन्छ। यी महिलाहरू हरेकको आँखामा संघर्षको गहिरो छाया छ, तर यो छाया पनि सपना, आत्मविश्वास र अडिच्छा शक्तिले अझै गाढा बनेको छ। कठिनाईहरू केवल चुनौती हुन्, ती चुनौतीहरूलाई त अवसरमा बदल्न सकिन्छ। हाम्रो पहिलो पात्र छिन् अनिसा राई। उनी एक विद्यार्थी हुन्, तर साधारण विद्यार्थी होइनन्। बिहानको ताजा हावासँगै उनले आफ्नो सानो साइकलमा चियाको थर्मस बोक्छिन्। अनिसाले विदेशी भूमिमा काम गर्न सकेको भए यतिको मेहनतले धेरै पैसा कमाउन सक्थिन् होला, तर उनले आफ्नो मनको आवाज सुनेर नेपालमै रहन खोजिन्। उनको निर्णयमा उनकी आमाको जीवन कथाले ठूलो भूमिका खेलेको छ। विदेशको भूमिमा भोगेको पीड़ा र कठिनाई सुनाउँदै गर्दा अनिसाले बुझेकी छन् सपना आफ्नै देशमा पनि साकार गर्न सकिन्छ। त्यसैले उनले आफ्नो भविष्य आफ्नै हातले बनाउने निर्णय गरिन् आफ्नै देशमा। यही अनिसा राईका आफ्ना जीवनका भोगाई छोटकरीमा सुन्नुहोस्।
1: मेरो नाम चाहिँ अनिसा राई, मेरो घर चाहिँ चुलाचुली, वार्ड नम्बर 2 गाउँपालिका इलाम। हजुर, म 23 वर्षको भए खट्यो भने हुने रहेछ मैले चाहिँ अनुभव गरेँ, त्यही भएर म हजुरलाई पनि त्यही भन्न के अनुभव गरेँ भन्दाखेरि हामी जस्तो रूपले प्रस्तुत भयो नि त ट्रिट गर्नु हुँदो रहेछ क्या। मैले त्यस्तो मेहनत गरेछु, राम्रो काम गरेछु, मलाई त अझै हौसला सम्मान दिनुहुन्छ, त्यस्तो नराम्रो मलाई खास चाहिँ इमान्दार देश, मलाई मेहनत चाहिँ होस् क्या धेरै। अनि यस्तो पनि हेर्दा अरूको लुट्ने मात्र आफ्नो चाहिँ नदिने त्यो मान्छे बिल्कुल मन पर्दैन मलाई, त्यस्तो कोही के हुन्छ नि मान्छे त भन्दा मलाई धेरै भनेको दानी अहिले नै मेहनत गर्ने हो जस्तो लाग्छ मलाई चाहिँ। अब कोही पछि बुढेसकालमा चाहिँ अब गर्छु भन्दा पनि सकिँदैन होला, रोग लाग्छ होला, त्यही भएर अलिक हाम्रो बल पैसा हुँदाखेरि चाहिँ गरौँ जस्तो लाग्छ मलाई चाहिँ, पछि दुःख नपाऊँ भनेर चाहिँ मैले स्टार्ट गरेको है। त मलाई फेरि यस्तो हुन्छ अब पछि घुम्न त घुमिहाल्छु, अब काम गर्दै बिस्तारै एक दुई दिन रेस्ट टाइममा घुम्दा नि भइहाल्छ नि। मेरो चाहिँ त्यो सोचलाई चाहिँ म घरिघरि जान्छु घुम्नलाई, काम पनि गर्छु घुम्छु पनि, मेरो हृदयबाटै मलाई जान चाहिँ मन लागेको छैन, त्यही भएर मैले चाहिँ यही ट्राई गरेँ क्या। त अब मेरो चाहिँ केही सानोबाट स्टार्ट गरेँ भने पछि अब विदेश चार दुई तिन वर्ष बस्नुभन्दा पनि दुई तिन वर्षमा चाहिँ विदेश बस्नुभन्दा डबल भन्ने नै राम्रो हो नि त भनेर चाहिँ मैले यहीँ स्टार्ट गरेको है। त्यसपछि मम्मी जानुभएको पनि 2 वर्ष भयो भनेर गरेको नि त, अनि म जानुपर्नेमा मम्मी जानुभयो, त्यो कुराले चाहिँ मलाई धेरै एकदम चित्त दुख्छ आफूलाई नि है त। अब मम्मी एकदम रोगी पनि हुनुहुन्छ, अब यता दुःख उता दुःख भन्नुहुन्छ, त्यो कुरा सुन्दाखेरि चाहिँ मलाई एकदम मन दुख्छ। अनि आफूले आफूलाई मनभित्रै भन्थ्यो कि अब ल अब चाहिँ मैले केही गर्नुपर्छ, मम्मी बाबाको लागि भए पनि केही गर्नुपर्छ भनेर चाहिँ मैले चाहिँ मलाई निन्दै लाग्दैन थियो त यो कुराले नै, यही कुरा सोच्दा सोच्दा ल अब चाहिँ गर्नुपर्छ, उमेर यही हो, लजाउनु हुँदैन, जति लजायो त्यति पछि परिन्छ। अब प्लानहरू त धेरै छ नि त, त्यो प्लान हामी सोच्ने मात्र गर्छौँ क्या, एक्सन चाहिँ लिदिनौँ, त्योहरू म चाहिँ एक्सन लिएको है त। यो चाहिँ त्यही भएर मैले चाहिँ म लाज राजसँग मलाई सेयर गर्नुहुन्छ, यहाँ चाहिँ त्यस्तो छ, परदेशमा अलिकति गाह्रै हुन्छ, त्यस्तो कुराहरू सुनाउनुहुन्छ, अनि मेरो पनि अब यहाँ अब मलाई नि अलिक साह्रो गाह्रो परेको होला, त्यस्तो कुराहरू गरे।
0: त्यसै गरी हाम्रो दोस्रो पात्र छिन् विमला पोखरेल। उनी प्रारम्भमा केवल 500 रुपियाँको सानो पुँजी लिएर चियाको पसल शुरू गरिन्। शुरूमा उनको आफ्नै जीवन साथीले समर्थन गरेनन्, तर विमलाको अडिग इच्छा र मेहनतले उनलाई जीवनको बाटो खुलाइदियो। 12 वर्षको अनुभवसँगै उनी केवल आफ्नो परिवार चलाउँदैनन्, अरू धेरै महिलाहरूलाई पनि घरबाट बाहिर निस्केर केही गर्न प्रेरित गरिरहेकी छिन्। विमलाको कथा सुनेर संघर्षरत महिलाहरूलाई निकै प्रेरणा दिनेछ।
2: आजभन्दा 18 वर्ष अगाडि चिया पसल खोल्छु भन्ने सोच चाहिँ थिएन होइन, सोच चाहिँ थिएन, तैपनि साथीहरूको लैलैमा घुम्दै जाँदाखेरि त्यहाँ आयो। अब मेरो प्रेरणाको बारेमा चाहिँ बाहिर घुम्दै निस्केको माहौलमा हजुर जस्तो एकजना साथी भेट्यो होइन, उहाँले चाहिँ नि मलाई के अरे म चाहिँ अलिकति बाहुनको बच्चा बाठो पनि अनि हिसाब किताबमा अलिकति बाठो भएर उहाँ चाहिँ नपढे लेखे कि, अनि त चाहिँ बाठी ससी ससी गर्न म चाहिँ छेउमा चुरोट बेच्छु त चाहिँ चिया बेच भनेर एउटा इलामको मान्छेले मलाई बाटो लगाइदिएको, अनि ल हुन्छ नि त गरौँ भनेर, अनि त्यहाँको गाडलाई बाहिरबाट ताई भनेर बोल्यौँ, अनि बोल्यो म चाहिँ फेरि बोलिहाल्ने मेरो भाइको जस्तै बानी के, अनि दाई यहाँ त चिया पकाउन पाउँछ अरे म चिया पकाउँछु पाउँछ त भने यहाँ त साउले केही भन्दैनन् भने अब एक दुई दिन त गाली गर्ला नि चुप्पो लाग्नुपर्छ बोल्नु हुँदैन हस् हजुर भनौँ अनि त्यहाँदेखि गर्ने भने ल ठिक छ त भने अनि भोलिपल्टदेखि चाहिँ अनि म भोलिदेखि गर्छु है दाई भने अनि एक पाउ चियापत्ती किने अनि 500 रुपियाँ ऋण मागे है हाम्रो दाईसँग मेरो श्रीमानसँग अनि श्रीमानले मलाई के भन्नु भने मैले यत्रो 22-23 सय तलब सरकार जाएको थियो नि त 22-23 सय तलब खाएर पुगेको छैन के अरे उपाले चिया पसल गरेर म खाउला भन् गाली गर्नुभयो अनि त्यसो भने होइन म गर्छु अब के गर्ने त म गर्छु भने मैले त्यसो भनेपछि अनि 500 रुपियाँ दिनुभयो 500 रुपियाँ दिनुभयो अनि 200 को स्टप किने 100 रुपियाँको मट्टी तेल किने अनि बाँकी बस्यो 300 रुपियाँको गिलास किने चियापत्ती चिनी सबै किनेर अनि भोलिपल्टैदेखि सुरु गरे गाह्रो चलाउन सजिलो छ त्यस्तो गाह्रो छैन अहिलेको परिस्थिति मेहनत चाहिँ गर्नुपर्छ होइन सबैलाई चित्त बुझाउनु पर्यो त्यसो गर्दाखेरि गाह्रो छैन सजिलो छ सकिन्छ भएर हजुरले गरेको देखेर धेरै छोरी मान्छेहरूले चिया पसल खोल्नुको कारण चाहिँ तपाईँले गर्दा हो तपाईँले लाज नमानी बाटामा गएर काम गर्नुभयो 12 वर्ष अनि तपाईँबाट धेरैले शिक्षा पाएर विभिन्न नामबाट खोलेका छन् चलाउन नसकेर कसैले छोडेका छन् कोही गर्दैछन् होइन त्यही हो तर हजुर चाहिँ किन निरन्तर दिइरहनु हुन्छ मेरो यही नै हो त आमदानीको स्रोत मैले त निरन्तर आफ्नो लगाइदिनु पर्ने अर्का भर पर त हुँदैन
0: त्यसै गरी हाम्रै अर्की पात्र छिन् चाँदनी खत्री उनी एक दृढ र कडा इच्छा शक्ति भएकी युवती हुन् चाँदनीले आफ्नो स्वास्थ्य उपचारका लागि खर्चहरू आफ्नो आवश्यकताका हरेक पैसालाई चियाकै व्यापारबाट जुटाइरहेकी छन् उनी आफ्नो कठिनाईलाई कमजोरी बनाएकी छैनन् तर त्यसलाई शक्ति बनाएर अगाडि बढ़िरहेकी छन् सुनौ चाँदनीको आवाज
3: काम गर्न चाहिँ मलाई कहिले अड लागेन पहिलेदेखि कहिले पनि अड लागेन शरीरले चाहिँ साथ दिन सक्नु पर्छ शरीरले साथ दिनु जे पनि गर्न सकिन्छ जस्तो लाग्छ
4: 3.5 वर्ष भयो
3: त्यस्तो काम गर्छु नै भनेर चाहिँ आएको थिएँ बिरामी त कुरै नगरम रोग नै दुख्ने दुइटै छ रोग भनेको जिउभरि अब डक्टरकोमा गर्यो भने त त्यही हो रोग देखाउँछ अनि अब औषधि गरिराख्दा नि निको नहुने कि 19 नहुने अब भर्ना भएपछि त्यही बिस्कुट नै अलिकति कम भएको जस्तो हो भने फेरि च्याप्ने त्यस्तो डक्टर त त्यही डिप्रेसन यता उता माइग्रेन कि मम्मीहरू त्यो यो काम एकदमै पहिला नरुचाउनु भएको नि त बिहारमा यस्तो कसैले नगरे अलिकति अड फिललाई मैले खाजा सेट पनि लगेर बेच्ने कोसिस गरेँ किनभने खाजा सेटमा सबै राख्नुपर्छ उहाँहरूको माग अनुसार मैले दिन सक्नुपर्छ नि अनि किनभने ममा खानपान धेरै बाँड्नुपर्ने कि त्यो सहज भएन अनि त्यसपछि अब सधैँ एउटै खाजा मात्रै रुचाइदिनुहुन्न कसैले डिफ्रेन्ट डिफ्रेन्ट स्वाद चाहिँपछि अहिले चाहिँ अब म सकेको समयमा रुममा पकाएर लान्छु सकेन भने म यतिकै रेस्ट गरेर बस्छु त्यसपछि आएपछि लगतै आएपछि एक हप्ता जति मैले त्यागेछु त्यसपछि फेरि आफ्नो शरीर स्वस्थ गरेर काम भन्ने कुरा छँदैछ बिस्तारै हुन्छ नबुझ्नेले एक दिन आउँछ चार दिन आउँछ घुमिएर आउँछ अब रुममा सामान सक्यो भने लिन जानै पर्यो चेकअपको लागि दिन त हिँडिरहनु पर्यो अब कहाँ गएर निको हुन्छ के गरेर हुन्छ छटपटी हुन्छ या चाहिँ 17-18 तारिकमा बेच्थ्यो लगभग फर्स्टमा त 4-5 सय कप्चा बेच्थ्यो म चाहिँ आफ्नो लागि प्रफिट मजाले रुम भाडादेखि लिएर खानादेखि लिएर अब अरूको काम गर्दा 10-12 हजारले अलिक पुग अनि अब आफू खटिन सक्यो र आफूले बिकाउन सक्यो भने चाहिँ ठिक ठिकै हुन्छ अब हेरी अनुसार हुन्छ अहिले त दुध प्याकेटको दुध पनि कति पातलो आउँछ सबैले पातलो भयो भन्नुहुन्छ मसला हाल्नु पर्यो लुवाङसुक मिल त्यत्तिकै महँगो छ चिनीहरू पनि टाइम टाइममा कस्तो बढेर आउँछ यो बोर्डर बन्दको कारणले बेच्नुहुन्छ कि होइन सब अनि म चाहिँ सोध्छु कि धेरै अगाडि आउँछ नि त नदेखि नै कति हुन्छ पर्दादेखि बाहिर गएर हुन्छ नि कति पीडितहरू हुनुहुन्छ कि कति बेच्नुहुन्छ वृद्धहरू बुढाहरूले पनि बेच्नुहुन्छ भर्खरको बच्चाले बिहान उठेर 9 बजेसम्म 8-9 बजेसम्म एउटा काम गरेर दिउँसो स्कुल जाने बच्चा पनि हुनुहुन्छ कि
0: त्यसै गरी हाम्रो अर्की पात्र छिन् मीरा घरती मीरा पनि एक विद्यार्थी हुन् तर उनी आफ्नो विश्वास र आत्मनिर्भरताको लागि परिचित छन् पुरानो साइकलमा ढुक्कसँग दौडिँदै उनी समाजलाई देखाउँछिन् कि साहस र आत्मविश्वासले मात्रै जीवनमा गति ल्याउँछ मीरा केवल आफ्नो लागि होइन उनको उदाहरणले अरू छात्रहरूलाई पनि निकै उत्साह दिएको छ सुनौ मीरा घरतीको कुरा
5: 2:30 चिया पकाउँदा ओर्दा चाहिँ अब यहाँबाट हिँड्ने भनेको 4:50-5 अहिले पसल खोलेको छु टाइम दिनुपर्छ त्यो बेलुका जाएर दिन्छु मेरो साथी र हामी दुईजना मिलेर बिहान 4:30 सकिँदा चाहिँ
4: मेरो भित्री मेरो रहर त मेरो सपना त पूरा गर्नु पर्यो बाहिर गएर मेरो यो सपना पूरा हुँदैन भनेर चाहिँ मैले लाजलाई त्यागेर यो स्टार्ट गरेको र अहिले हाम्रो सपना कति धेरै हुन्छ है मान्छेहरू तर हामीले सुरुवात गर्न चाहिँ सक्दैनौँ क्या लाजले मान्छेले के भन्छ केही पो हुने हो कि भनेर धेरै सोचेर उनीहरूको सपना त्यहीँ बन्द हुन्छ क्या तर म चाहिँ बन्द नगर्ने सपनालाई पूरा गर्ने भनेर चाहिँ मैले लाज चार सब त्यागेर मैले चाहिँ भन्न चाहन्छु युथहरूलाई चाहिँ हामीले यतिखेरको उमेरमा है हामीलाई के गर्ने कसो गर्ने है यस्तो उमेर भइसकेको टाइपको हुन्छ नि त सपनाहरू कति धेरै छ तर कसरी स्टार्ट गर्ने भनेर सोच्ने क्या जे पर्छ पर्छ स्टार्ट गरिहाल्नु के बरु भन्दा भन्छु क्या मैले स्टार्ट चाहिँ मेन चाहिँ स्टार्टिङ रहेछ क्या स्टार्ट गर्यो भने चाहिँ सबै त मिल्दै जाँदो रहेछ हुँदै जाँदो रहेछ लाइक मैले स्टार्ट गरेँ अब मलाई अब हेर्नु न पहिले दुईटा थर्मसबाट कहाँ जाने बेच्ने के गर्ने त्यो पनि थाहा छैन होइन मलाई स्टार्ट गरेँ हेर्नु त अहिले मेरो अहिले राम्रो भइरहेछ नि त अहिले चारवटा थर्मस अझै पुग्दैन घरि घरिलाई र नि म टाइम भ्याउँदिनँ र म चाहिँ यति नै गर्छु के मरियो त्यो गर्नु भनेर म अहिले यति नै गरेको अब सुत्ने टाइम हुँदैन नि त आफ्नो हेल्थ पनि केयर गर्नु पर्यो भनेर चाहिँ म यति नै बेचेको त्यही भएर अब अनि पसल खोलेको तर अब यसरी सकिएन म यसरी अब बिहान दिउँसो बेलुका बेलुकाले निन्द्रा नै पुगेन धेरै लाग्छ त्यही भएर चाहिँ मैले पसल खोलेको छु
0: त्यसै गरी हाम्रो अन्तिम पात्र छिन् सृजना विष्ट उनले आफ्नो जीवनमा गहिरो चोट भोगिन् विवाह टुट्यो तर हार मानिनन् आफ्नै बच्चालाई हुर्काउन र जीवनको आवश्यकता पूरा गर्न उनी सानो चिया पसलबाट शुरू गरिन् आफ्नो कमाईले बच्चालाई पढाइमा अघि बढाइरहेकी छिन् उनको आवश्यकता मजाले पूरा गरिरहेकी छिन् सृजनाको कथाले हामीलाई देखाउँछ कि कठिनाईले जीवनलाई तोड्दैन कठिनाईले मात्र हाम्रो साहसलाई अझै बलियो बनाउँछ। सुनौ सृजना विष्टका कुरा उनकै आवाजमा। श्रोता हामी कार्यक्रम समता 91.4 बोलिरहेका छौं। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ शालिग्राम। आज हामीले सुनेका कथा केवल केही महिलाहरूको जीवनको विवरण मात्र थिएनन्। ती कथा थिए साहस, धैर्यता, अडिग, आत्मविश्वास र आफ्नै बाटो आफैले बनाउने प्रतिबद्धताको कथा। अनिसा, विमला, चाँदनी, मीरा र सृजनाको अनुभवले हामीलाई सिकाउँछ कि जीवनमा चुनौतीहरू असहज छन्, तर त्यसको सामना गर्ने हिम्मत राख्ने मन ठूलो हुनुपर्छ। हामीले देख्यौं कि समाजले कहिले सहज रूपमा स्वीकार नगरेका महिलाले पनि सफलता, सम्मान र पहिचान आफैले कमाउन सक्ने क्षमता बनाए। प्रिय श्रोता, सपना देख्न नछोड्नुहोस्, कठिनाईहरूबाट नडराउनुहोस् र आफ्नो भविष्य आफैले बनाउने निर्णय लिनुहोस्। एउटा साँगुरो पाइलाले पनि निकै फराकिलो गन्तव्यमा पुर्याउन सक्छ। कार्यक्रम समता सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ। त्यसको लागि पत्राजाको ठेगाना हो कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, शहीद उमेष मार्ग, घोराईदाङ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट सहयोग गर्ने शालिक तामालाई धन्यवाद दिँदै आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस्त, आजको तपाईँ हाम्रो साथलाई यही भेट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुतता, म सदीक्षा
6: अनि म शारदा
0: विदा हुन्छौ। नमस्कार।
7: यो दाँत दुखेर मर्नुभयो।
8: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
7: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
8: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
7: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
8: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा
6: सूचीकृत क्लिनिक
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
12: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
6: सम्पर्क फोन नम्बर 082-5-63-027,
12: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
13: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजे को मध्यपश्चिम खबर देवाभूषाल को नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान को नव वार्षिक उत्सव का अवसर में यही असोज 23 गते ओपीडी सेवा बन्द रहने भएको छ। प्रतिष्ठान को तर्फबाट रजिस्टर प्राध्यापक डाक्टर श्याम लम्साल द्वारा जारी सूचना अनुसार वार्षिक उत्सव का अवसर में आयोजना होने कार्यक्रम का कारण उक्त दिन ओपीडी सेवा बन्द रहनेछ। सो दिन इनपेन्सियन्ट विभाग, आकस्मिक सेवा र क्रिटिकल केयर युनिट भने सञ्चालनमा रहनेछन्। प्रतिष्ठानको वार्षिक उत्सव कार्यक्रम असोज 23 गते बिहान 10 बजे होटल मालाइनको हलमा आयोजना हुने भएको छ। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ। असोज 23 गते बिहान 8 बजे बेसिक साइन्स भवनको प्रांगणमा मन्त्री मेहताबाट भण्डोत्तोलन हुने तथा बिहान 9:30 बजेसम्म मन्त्री मेहता र दाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य सहित प्रतिष्ठानका पदाधिकारी बीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्था र विस्तारको कार्ययोजना विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ। वार्षिक उत्सवका दिन पूर्व निर्धारित परीक्षामा खटिएका बाहेक प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको अनिवार्य उपस्थित हुनु पनि सूचनामा उल्लेख गरिएको छ। तुलसीपुर उपमहानगरपालिका नौ निवासी गोकर्ण डागी सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिश हुनुभएको छ। न्याय परिषदले डागीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो। उहाँको कानूनी क्षेत्रको अनुभव र योगदानको उच्च मूल्यांकन गर्दै सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिश गरिएको भन्दै सुफी चिकहरूले पनि बधाई दिएका छन्। त्यस्तै राष्ट्रिय वाणिज्य बैंक तुलसीपुरले अधिकता 18,500 मात्रै नयाँ नोट दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय तुलसीपुरले आगामी दशैंको उपलक्ष्यमा सर्वसाधारणका लागि आज मात्र नयाँ नोट वितरण गर्ने बताएको छ। बैठकले बैंकले आज मात्रै प्रति व्यक्ति अधिकतम रू 18,500 साट्न पाइने सीमा तोकिएको छ। नयाँ नोट साट्न चाहने सेवाग्राहीहरूले नगद वा सोही बैंकको चेक भुक्तानी मार्फत यो सुविधा प्राप्त गर्न सक्नेछन्। दाङको राप्ती गाउँपालिकामा रिक्त रहेका प्रधानाध्यापक पदमा नियुक्तका लागि प्रक्रिया अघि बढ़ाइने भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो। बैठकले शिक्षा नियमावली 2059 परिच्छेद 17 अन्तर्गत नियम 93 भएको प्रधानाध्यापक सम्बन्धी व्यवस्था बमोजिम रिक्त पदमा नियुक्तिका लागि 35 दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ। त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी पूर्णकालीन प्रधानाध्यापक छनौट तथा नियुक्ति गरिने बैठकले निर्णय गरेको हो। त्यस्तै विद्यालयको लेखा परीक्षण गरे बापत लेखा परीक्षकलाई प्रदान गरिने पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकमा स्वीकृत गुरू योजनाका आधारमा स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक निर्माण शीर्षकबाट भवन निर्माणको लागि समितिले अनुगमन गरी कार्यपालिकामा सिफारिश गर्ने निर्णय समेत भएको छ। बैठकले न्यून विद्यार्थी भएका विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा घटाउन आवश्यक प्रक्रिया अघि बढ़ाउन गाउँ कार्यपालिकालाई सिफारिश गर्ने निर्णय गरेको छ। बैठकमा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राजेश मल्हवा, वडा नम्बर 2 का अध्यक्ष तथा सामाजिक विकास समिति का संयोजक पहलवान चौधरी लगायत गाउँ शिक्षा समिति का पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठक को सहजीकरण शिक्षा शाखा प्रमुख देवी मल्लले गर्नुभएको थियो। धान भित्र्याउने समय शुरू भएको बेला बर्दियामा सोमबार राति आएको हावाहुरी सहितको वर्षाले धान बालीमा क्षति पुर्याएको छ। पाकेको तथा पाक्ने तयारीमा रहेको धान हावाहुरीले ढलेपछि किसानहरूलाई बाली स्याहार्न समस्या भएको हो। गुलरिया नगरपालिका, मधुबन नगरपालिका लगायतका क्षेत्रमा सोमबार राति तीव्र हावाहुरी चलेको थियो। हावाहुरीपछि परेको वर्षाले खेतमा पानी जम्दा ढलेको धान डुबेको किसानहरूले बताएका छन्। यसअघि लगातार 3 दिनसम्म परेको वर्षाले पनि
धान बालीमा असर पुगेको थियो। सोमबारको हावाहरूले थप क्षति पुर्याएको किसानहरूको भनाइरहेको छ। हावाहरूले धानसँगै केरा खेतीमा समेत क्षति पुर्याएको छ। गुलरिया नगरपालिका चार कोठही टोलका केरा किसान कमल गेवालीले चाडपर्व लक्षित बेच्न तयार हुँदै गरेको केराको बोट हावाहुरीले ढलेको बताउनुभयो। एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिर्तमान चौधरीले स्थानीय तहबाट क्षतिको विवरण प्राप्त नभएसम्म क्षतिको यकिन आकलन गर्न नसकिने बताउनुभयो। यसअघि परेको वर्षाबाट भएको क्षतिको विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरिए पनि विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो। बर्दियामा गुलरिया बर्दिया र राजापुर गाउँपालिका तथा गेरुवा गाउँपालिकामा बढ़ी धान खेती हुँदै आएको छ। यहाँ उत्पादन भएको धान बाँकी सुर्खेत भैरहवा लगायतका शहरमा बिक्री हुने गरेको छ। रूकुम पश्चिमको आठ बिस्कुट नगरपालिका तीनका 36 वर्षीय वडा अध्यक्ष केशरमान विकप पक्राउ पर्नु भएको छ। उहाँमाथि राष्ट्रसेवा कर्मचारीलाई कर्तव्य पालना गर्ने कार्यमा बाधा पुर्याएको आरोप रहेको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार आठ बिस्कुट नगरपालिका तीनका 33 वर्षीय गोपाल विक भनिने वीरेन्द्र विरूद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहिर परेको थियो। सोही आधारमा मुसिकोट नगरपालिका एक खलंगा बजारमा लुकीछिपी बसेको अवस्थामा गोपाललाई पक्राउ गर्न खोज्दा वडा अध्यक्ष विकले वादविवाद गर्नुका साथै अश्लील शब्द प्रयोग गर्दै गाली गलौज तथा हातपात समेत गरेको प्रहरीको भनाइरहेको छ। साथै विकले आफ्ना भाइ नाता पनि गोपाल विकालाई सोही स्थानबाट भगाउन खोज्दै ड्यूटीमा खटिएका राष्ट्रसेवा कर्मचारीलाई कर्तव्य पालनामा बाधा पुर्याएको प्रहरीको दावी रहेको छ। पक्राउ परेका विकालाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा तालुक जिल्ला प्रशासन कार्यालय मुसिकोटबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। प्रहरीले वडा अध्यक्ष विक विरूद्ध यसअघि पनि विभिन्न मुद्दामा कार्यवाही तथा जरिवाना भएको विवरण समेत सार्वजनिक गरेको छ। र ग्यास विक्रेता महासंघले उद्योगबाट नयाँ सिलिण्डर बिक्री रोक्न माग गरेको छ। महासंघले मंगलबार नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाउँदै उद्योगले मनपरे रूपमा नयाँ सिलिण्डर बिक्री गर्दा बजारमा ग्यासको अभाव भएको भन्दै ग्यासको खुद्रा तथा नयाँ सिलिण्डर बेच्न तत्काल रोक्न माग गरेको हो। नेपालमा लामो समयदेखि खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेको र यसको मुख्य कारण बजारमा आवश्यकता भन्दा बढ़ी सिलिण्डर हुनु रहेको महासंघको बुझाइरहेको छ। महासंघका अनुसार विभिन्न ग्यास उद्योगले मनमानी रूपमा 2500 देखि 2700 रूपियाँसम्म नयाँ सिलिण्डर बेच्ने गरेको आरोप रहेको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा रहेका अनावश्यक सिलिण्डरको धरौटी रकम फिर्ता गर्नुको साटो 5 केजी 19 केजी 50 केजी र 450 केजीका नयाँ सिलिण्डर बिक्री गर्ने योजना बनाइनु उपभोक्तामाथिको ठगी भएको बताउनुभयो। उद्योगबाट निरन्तर भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी अनिवार्य रूपमा डिलर मार्फत मात्र ग्यास बिक्री वितरण गरिनुपर्ने उहाँको भनाइरहेको छ। ग्यास आपूर्तिको समस्या पहिचान गरी सरकारवालासँग परामर्श गरेर आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने अर्यालको भनाइरहेको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
1: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
5: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
6: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
4: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578445226।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
10: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
9: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
10: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
9: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
11: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
3: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
12: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
3: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
12: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
3: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार।
12: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
14: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सब कनेक्टेड
1: एफएक्स सिनेमाज घोराइदस चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पुई पेन्सन पट्टा
2: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
1: चंगुल
3: विदेश नजानुस् न है, मलाई छोडेर नजानु न बाबा।
1: आचार्य
4: जब अन्यायले सीमा नाच्छ
1: बा एक एउटा
5: छोरी पनि ठुली भयो है, अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको।
1: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
6: तू गोवाका सबसे बडा हार्ड वर्किङ क्यामेराले
7: खुसीको खबर खुसीको खबर खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
9: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
12: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
13: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917094, मोबाइल नम्बर 9822877094।
14: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
15: अब बसाइसराई गर्नको लागि रेडी हुन्छ त्यो बेलामा चाहिँ अनि उनीहरूलाई सँगसँगै लैजाने
16: अथवा
15: डोर्याउने त्यस्तो गरिन्छ। किनकि अब कुकुरको बच्चा त अब त्यहाँ धोबिनी चराले हुर्काए पनि जुरेलीले हुर्काए पनि पछि त उसको आवाज त उसले दिने आवाजहरू त कोइलीसँग नै मिल्ने हो। जुन प्रजातिको हो त्यही प्रजातिको कोइलीहरूसँग उसको आवाज मिल्ने भइसकेपछि उसले आफ्नो आवाजहरू त थम्याउन सक्ने भयो।
16: उडानको क्रममा चाहिँ चराहरूले कस्तो खालको गति र उचाइहरू कायम गर्छन्, विशेष गरी हामीले उडानको कुरा गर्दाखेरि?
15: अब यसमा चाहिँ हामीले यति गतिमा उड्छ अथवा यति उचाइमा उड्छ भन्ने खालको चाहिँ हामीले ठ्याक्कै भन्न चाहिँ सकिँदैन। किनकि त्यो प्रजाति विशेष मात्र होइन कि त्यो चरा विशेष, एउटा एउटा चरा विशेष नै पनि फरक पर्ने कुराहरू हो र त्यो वातावरणमा हावा कुन अनुसार चलिरहेको छ भन्ने कुराले पनि असर गर्छ। र चराहरूले त्यो जस्तै अघि भने जस्तै हामी अब दक्षिण जाँदैछौ, दक्षिणबाट उत्तरतर्फ हावा आइरहेको छ भनेदेखि सिधै टाउकोमा ठोक्किने भयो नि त। त्यो हुँदाखेरि चाहिँ तिनीहरूको गति कम हुने अथवा त्यस्तो समयमा उनीहरूले बसाइसराईलाई नै एकछिनको लागि स्थगित गर्ने किसिमसम्म पनि गर्छन् भन्ने खालको छ भनेदेखि विशेष गरेर चराहरूले बसाइसराई गर्नको लागि चाहिँ आफूलाई पछाडिबाट धकेल्ने किसिमको हावालाई चाहिँ कुर्छन् भन्ने किसिमको बुझाइहरू छ। तर अब समग्रमा हामीले सालाखाला भन्ने हो भनेदेखि चराहरू चाहिँ 30-60 किलोमिटर प्रति घण्टाको गतिमा चाहिँ उनीहरूले बसाइसराई गर्छन्। यो चाहिँ सालाखाला अब सबै प्रजातिलाई जोड्न मिलेन, सरदरमा चाहिँ त्यति गर्छन् भन्ने भयो। र उचाइको सन्दर्भमा पनि त्यही नै हो, उचाइको सन्दर्भमा पनि हामीले सबै प्रजाति अथवा यो प्रजाति नेपाल आउने प्रजातिहरू यति उचाइमा उड्छन्, भारत जाने प्रजातिहरू यति उचाइमा उड्छन् भन्ने किसिमबाट चाहिँ भन्न सकिँदैन, भन्न मिल्दैन पनि। तर अब विशेष गरेर नेपालमा आउने एउटा प्रजातिको चरा जसलाई हामी खोया हाँस भनेर भन्छौँ, बार हेडेड गुज भनेर, बार हेडेड गुज चाहिँ अब भन्नलाई चाहिँ सगरमाथै कटेर आउँछन् भनेर भनिन्छ। तर हिमाल कटेर आउने चाहिँ हो, सगरमाथै कट्छन् कि कट्दैनन् भन्ने चाहिँ अध्ययनहरूले अहिलेसम्म देखाइसकेको देखाइसकेको छैन। अब यो बार हेडेडको जुन खोया हाँसको कुरा गरेँ मैले, त्यो चाहिँ अहिलेसम्म यो गिनिज बुक अफ वर्ल्ड रेकर्ड भन्छौ नि हामी, त्यसले चाहिँ सबैभन्दा उचाइमा उठ्ने चराको रूपमा यसलाई दिइरहेको छ। र यसको अधिकतम उचाइ चाहिँ यो 9000 मिटर माथि पनि उठ्छ भन्ने
16: भयो।
15: तर अब त्यो भनिरहँदाखेरि फेरि अध्ययनहरूले, अहिलेसम्मको अध्ययनहरूले चाहिँ यसको अधिक, अब जस्तै सेटेलाइट ट्याग गरेको चराहरूको अधिकतम यसले लिएको उचाइ चाहिँ 7300 आसपासको उचाइसम्म चाहिँ यसले लिएको भन्ने देखिन्छ अधिकतम चाहिँ। तर प्राय जसो चाहिँ यो खोया हाँस चाहिँ 5000-6000 बीचमा चाहिँ यसले उडान भर्छ भन्ने किसिमको चाहिँ तथ्याङ्कहरू छ।
16: रातिको समयमा उड्ने र दिउँसोको समयमा उड्ने चराहरू छन् उनीहरूको यात्रा गर्ने तरिकामा चाहिँ केही भिन्नता हुन्छ कि हुँदैन?
15: जस्तै अब रातमा उड्ने चराहरू चाहिँ दिनमा आराम गर्ने र आहारा खोज्ने खाने गर्छन् भनेदेखि दिनमा उड्ने चराहरूले चाहिँ उनीहरूले खाने कुराहरू चाहिँ दिनमै खोजेर खानु पर्यो र उनीहरू रात चाहिँ विशेष गरेर आराम गर्नको लागि मात्र, बास बस्नलाई मात्र प्रयोग गर्ने जस्तो देखिन्छ। अर्को चाहिँ एउटा अघि मैले भनेको थिएँ, राति उड्ने चराहरू चाहिँ विशेष गरेर साना आकारका हुन्छन् र दिउँसो उड्ने चराहरू चाहिँ विशेष गरेर ठूला आकारका हुन्छन् भनेर भनेको थिएँ। साना चराहरू चाहिँ किन राति यात्रा गर्न रुचाउँछन्, किन राति यात्रा गर्न चाहिँ उनीहरूको प्राथमिकतामा पर्छ भन्दाखेरि, राति चाहिँ उनीहरू सिकारी चराहरूबाट बच्ने सम्भावना धेरै उच्च हुन्छ। दिउँसो यात्रा गर्दाखेरि चाहिँ सिकारी चराहरू पनि सक्रिय भइरहने अवस्था भयो, त्यो हुँदाखेरि उनीहरू सिकारी चराहरूले देख्ने, शिकार गर्ने सम्भावना धेरै हुने भएको भएले एउटा त्यो सुरक्षाको हिसाबबाट पनि साना चराहरूले चाहिँ रातको समयलाई प्राथमिकता दिएको देखिन्छ। र अनि अर्को चाहिँ यो दिनमा उड्ने चराहरूले चाहिँ यो अघि भने जस्तै थर्मल इनर्जी भन्छौँ हामी, जमिनको हावा तातेसँगै त्यो हावा माथि जाँदाखेरि यो दिनमा उड्ने चराहरू विशेष गरेर ठूला आकारका चराहरूले चाहिँ त्यो जुन माथि गइरहेको तातो हावालाई प्रयोग गरेर तिनीहरूले पनि उचाइ लिनको लागि चाहिँ त्यो हावाहरू प्रयोग गर्ने र त्यस पछाडि माथिबाट सिधै ग्लाइड गरेर जाने, त्यो गर्दाखेरि चाहिँ उनीहरूले कम शक्तिमा अधिकतम दूरी उनीहरू यात्रा गर्न सक्ने भए, त्यो किसिमको पनि उनीहरूले त्यो फरक रात र दिनमा गर्ने पाइन्छ भनेदेखि अर्को चाहिँ अघि भने जस्तै अब रातमा यात्रा गर्ने चराहरूले चाहिँ तारा चन्द्रमा उनीहरू चाहिँ भूगोलको कम सहारा हुने भयो किनकि भूगोल रातमा अब देख्नलाई गाह्रो हुने भयो त्यही भएर तारा चन्द्रमा र पृथ्वीको चुम्बकीय शक्तिहरूलाई उनीहरूले मुख्य दिशा निर्देशकको रूपमा लिन्छ भनेदेखि दिनमा उड्ने चराहरूले चाहिँ सूर्य भूगोल र पृथ्वीको चुम्बकीय शक्तिलाई मुख्य दिशा निर्देशकको रूपमा लिने गरेको अध्ययनहरूले देखाएको छ।
16: पानी र पर्वत विशेष बदलिएको नेपालमा अहिले हामी चराहरूको बसाई सराई बारेमा नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।

0: रंगाउँ रिलिज मेरो एभरेस्ट
1: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पोइ बा एक योद्धा पेन्सन पट्टा

0: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग कैमरा है।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
0: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौँ।
4: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा।
5: घुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड घुराहीदान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: जम्मा हुने यस्तो भयो त्यो किसिमबाट चाहिँ त्यो चाहिँ अब प्रजातिहरू चराहरू कुन ठाउँसम्म उनीहरू फैलिएका छन् कति टाढासम्म फैलिएका छन् भन्ने कुराले पनि निर्कुल गर्छ र एउटा अर्को रोचक कुरा चाहिँ यो पसाइसराई गर्न अगाडि चराहरूले आफ्नो जुन अङ्गहरू चाहिँ अलिकति कम प्रयोग हुनेवाला छ अब बसाइसराईको क्रममा जसरी उनीहरूले अब धेरै खाना खाएर पाचन गर्न नपर्ने भइसके पछाडि उनीहरूको पाचन प्रणालीका कति अङ्गहरू चाहिँ उनीहरूले त्यसलाई चाहिँ सानो बनाउँछ भनेर पनि भनिन्छ अनि त्यो सानो बनाएर अनि त्यो खाली ठाउँ चाहिँ एक त बोसोले भर्ने भयो अर्को चाहिँ त्यसले उसलाई अझ हलुको बनाउन सहयोग गर्ने भयो त्यो पनि गर्ने गरिन्छ भनेर अध्ययनहरूले देखाएको छ भनेदेखि अर्को चाहिँ यो अब जसरी उडान भर्नको लागि उनीहरू उड्नको लागि चाहिँ उनीहरूको जुन यो फ्लाइट मसल भनेर भन्छौँ हामी यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् भन्ने पनि भन्ने गरिन्छ ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयारी चाहिँ उनीहरूले त्यसरी गर्छन् भनेदेखि अब केही केही चराहरूमा चाहिँ यो अब जुन नयाँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाइसराईमा भाग लिँदैछन् तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ फेरि अब त्यो सबै चराहरूमा चाहिँ होइन तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ भनेदेखि अब वातावरणीय हिसाबबाट चाहिँ फेरि चराहरूले के कुराहरू ध्यान दिन थाल्छन् भन्दाखेरि दिनको लम्बाइ कति छ दिनको लम्बाइ छोटिँदैछ कि लम्बिँदैछ कि त्यो कुराहरू ध्यान दिने त्यस पछाडि तापक्रमहरू ध्यान दिने अनि हावाको दिशा कता हावा बहिरहेको छ हावा कति गतिमा बहिरहेको छ र त्यस पछाडि समग्र त्यो जुन ठाउँमा उनीहरू अहिले बसिरहेका छन् त्यो ठाउँको वासस्थानको क्वालिटी चाहिँ कस्तो छ त अब चाहिँ यो ठाउँमा बसिरहन ठिक छ कि जाने बेला भयो भन्ने किसिमको त्यो किसिमको पनि उनीहरूले वातावरणलाई हेरिरहने बसाइसराई गर्ने समय भयो कि भएन भन्ने किसिमले तयारी गरिरहने चाहिँ देखिन्छ।
2: त्यसँगै यात्रामा निस्किनु अघि उनीहरूले आफ्नो समय अथवा मौसमको अनुकूलता यस बारेमा चाहिँ कतिको अनुमान गर्छन्
1: यो सन्दर्भमा चाहिँ उनीहरूले ठ्याक्कै अब त्यही कुरालाई यो हामीले मौसम पूर्वानुमान गरे जस्तो उनीहरूले त्यही कुरालाई मौसमकै लागि मात्र पूर्वानुमान गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ अझै पनि प्रश्न चाहिँ छैन तर के चाहिँ बुझ्न सकिन्छ भन्दाखेरि जस्तै उनीहरूले हावाको गति अथवा हावाको दिशा त्यस पछाडि तापक्रमहरू यिनीहरूलाई उनीहरूले हेर्नु कस्तो छ हामीलाई ठिक छ कि छैन भने उनीहरूले जाँच गर्नु त्यसले नै के हामीले बुझ्न सक्छौँ भन्दाखेरि उनीहरूले चाहिँ मौसमको पूर्वानुमान अथवा यात्रा गर्नको लागि मौसम ठिक छ कि छैन भनेर उनीहरूले आफ्नो अनुभवको आधारमा त्यो पूर्वानुमान लाउँछन् भनेर चाहिँ हामीले विश्वास गर्न चाहिँ सक्छौँ।
2: बाटोमा उड्दै जाँदा पनि बीचमा कतैतिर एकदमै मौसम बिग्रियो भने उनीहरू एउटा सुरक्षित ठाउँमा अवतरण भएर बस्ने गरेको चाहिँ पाइएको छ कि
1: त्यो चाहिँ लगभग सबै प्रजातिका चराहरू जो बसाइसराई गर्छन् तिनीहरूले चाहिँ यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर त्यो ठाउँमा मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने आफूलाई चाहिने आरामहरू गर्ने त्यो किसिमको गर्ने गरेको पाइन्छ। अब त्यो कस्तो कुराले पनि त्यसलाई देखाउँछ भन्दाखेरि जस्तै कति चराहरू जुन चराहरू चाहिँ यो ठाउँमा आउँदैन यो ठाउँमा देखिँदैन भनेको चराहरू कहिलेकाहीँ मौसम बिग्रेको बेलामा त्यो ठाउँमा भेटिन्छन्। त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो मौसम बिग्रेको हुनाले त्यो चाहिँ आराम गर्न अथवा त्यो मौसमको अनुकूलता कुर्नको लागि चाहिँ त्यो ठाउँमा आएको हो भन्ने खालको हामीले बुझ्न सक्छौँ। त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदम नै ध्यानमा राख्छन् किनकि मौसमलाई नजरअन्दाज गर्ने बित्तिकै आफ्नो ज्यानसँग खेलेको बराबर हुन्छ।
2: त्यसँगै उडान शुरू भइसकेपछि केही संख्याहरू त्यतैतिर छुट्ने सम्भावना रहन्छ कि
1: त्यो सम्भावना चाहिँ रहन्छ सर किन पनि भन्न सकिन्छ भन्दाखेरि त्यस्ता खालका अभिलेखहरू छन् यो चराहरू त गइसक्नुपर्ने हो जस्तै नेपालकै सन्दर्भमा पनि यो चराहरू त गइसक्नुपर्ने हो भन्ने अनुसन्धानकर्ताहरूलाई अथवा चरा खोज गर्ने चरा हेरिरहने जति पनि हुनुहुन्छ उहाँहरूलाई यो चरा चाहिँ अब यहाँबाट गइसक्नुपर्ने समय भयो भन्ने बेलामा पनि त्यो

0: पुग्छन्, कति बाटोमै मारिन्छन्, मर्छन्, शिकारको शिकार बन्छन्, यस्तो किसिमको केही अध्ययन भएको छ?
1: यो चाहिँ प्रजाति अनुसार फरक पर्ने कुरा भयो। जस्तै एउटा सारस प्रजाति छ, नेपालमा त पाइने थिएन, इन्डियामा पाइने थियो, इन्डियामा पाइने थियो, मैले थियो किन भन्यो भन्दाखेरि अहिले पाइँदैन त्यो। र त्यसको प्रमुख कारण चाहिँ के रहेछ भन्दाखेरि उसको बाटोमा शिकार हुने रहेछ। त्यो बाटोमा शिकार हुने हुँदाखेरि त्यो चाहिँ अब कि त भारततिर आउने सबै नै मारियो भनेर बुझ्नु पर्यो, कि त त्यो खतरा धेरै भइसकेपछि उनीहरूले बाटो मोडे भनेर बुझ्नु पर्यो हामीले। त्यो हुँदाखेरि अब कति प्रतिशतसम्म भन्ने हुँदाखेरि चाहिँ कति ठाउँमा 100% नै घटेको रेकर्डहरू पनि छ। कति प्रजातिहरूको सन्दर्भमा चाहिँ बाटो बीचमा हराउने संख्या चाहिँ यति नै भनेर यकिन गर्न चाहिँ गाह्रै छ, किनकि अब यति संख्या यहाँबाट उडेर यहाँ जाँदाखेरि अब किनकि
0: हराउँछन्, मारिन्छन् अथवा शिकार बन्छन् भनेर चाहिँ हामीले त्यो अनुमान गर्न चाहिँ सक्छौँ धेरै प्रजातिहरू।
1: जस्तै अब नेपालकै सन्दर्भमा पनि हामी कहाँ बगाले बगेडी भन्ने एउटा चरा आउँछ जाडोमा, र बगाले बगेडी भन्ने चरा चाहिँ विशेष गरेर हाम्रो तराईका घाँसे मैदान र यो खेतीयोग्य क्षेत्रहरूमा तिनीहरू जाने गर्छन्, र विशेष गरेर समय हुन थाल्यो अब धानको बिउहरूदेखि लिएर खान्छन्, राति बस्नलाई चाहिँ उनीहरू एउटै झुण्डमा एउटै ठाउँमा बस्न जान्छन्, र शिकारीहरूले चाहिँ त्यसको मौका छोपेर सम्पूर्ण त्यो झुण्डलाई नै उनीहरूले पासो हालेर पुरै झुण्ड नै समाएर त्यो बगाले बगेडीलाई बगाले बगेडीसँगै अब त्यो सँगसँगै अरू जे जे चराहरू पासोमा पर्छन् सबै नै उनीहरूले मार्ने भए। त्यो किसिमको हाम्रो नेपालमै पनि भइरहेका घटनाहरू छन्, र यसमा अब हामी अनुसन्धानकर्ताहरू अनि संरक्षणमा लाग्ने संस्थाहरूले सम्बन्धित निकायहरूलाई झकझगाउनेदेखि लिएर स्थानीयहरूलाई जनचेतना फैलाउनेदेखिका कार्यहरू त गर्दैछौ, तथापि पनि रोक्न अझै पनि मुस्किल नै भइराखेको छ।
0: कार्यक्रम बदल नेपालमा अहिले हामी पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ बसाईसराईमा देखेका यिनै चुनौतीहरू, विशेष गरी प्राकृतिक र मानव सृजित समस्याहरूको बारेमा कुरा गरौं। विशेष गरी भन्दाखेरि एउटा शिकार गर्ने मान्छेले भयो, प्राकृतिक प्रकोपहरू केही कारणले पनि वर्षा ठूलो भयो, हिमपात भयो भने पनि समस्या होला, ती लगायत अन्य चुनौतीहरू चाहिँ चराको बसाईसराईमा देखेका
1: चराहरूलाई चाहिँ बसाइसराईको बेलामा के कस्ता समस्याहरू आइपर्छन् भनेर हामीले हेर्ने हो भनेदेखि, तपाईँले भन्नुभयो यस्तै खराब मौसम र प्राकृतिक विपत्ति चाहिँ ठूलो चुनौती हो, र त्यो थियो, छ, र पछि पनि हुनेछ। प्राकृतिक खराब मौसम र प्राकृतिक विपत्तिहरू किन पनि उनीहरूलाई एउटा चुनौती हुन्छ भन्दाखेरि, अब हामीले यसो हेर्दाखेरि मौसम बिग्रिँदाखेरि कुनै सुरक्षित ठाउँ, अघि भने मैले भने जस्तै कुनै सुरक्षित ठाउँमा गएर उनीहरूले आहार खोज्छन्, आराम गर्छन्, पछि फेरि फर्किहाल्छन् भनेपछि त्यसलाई चुनौतीको रूपमा किन लिने भन्ने पनि एउटा हुन सक्छ। तर त्यसलाई अझ मिहिन ढंगमा हेर्यौं भनेदेखि चाहिँ प्राकृतिक विपत्तिहरूले वासस्थानहरू बिगार गरिदिएको हुन्छ कति सन्दर्भमा। अब जस्तै अस्तिको हाम्रो बोटेकोसी बाढीकै कुरा गर्ने हो भनेदेखि, त्यसले अब हाम्रो सामाजिक रूपमा, मानवीय रूपमा जति क्षति पुर्यायो त्यो त कुरा गरेर साध्य भएन। चराहरूको वासस्थानको हिसाबबाट अथवा सम्पूर्ण जैविक विविधताको वासस्थानको हिसाबबाट पनि कुरा गर्ने हो भने त्यसले त केही बाँकी राखेन नि त। भनेपछि त्यो त्रिशुली हुँदै आउने चराहरू लिएर अब उनीहरू कहाँ बस, उनीहरू जुन ठाउँमा बस्ने गरेका थिए त्यो बास, त्यो बास त नभेट्ने भए भने पछाडि उनीहरू अन्ततिर मोडिनुपर्ने आवश्यकता पनि हुन्छ। त्यो गरिरहँदाखेरि अझ नजानिदो ठाउँमा, नदेखेको ठाउँमा जाँदाखेरि उनीहरूले अझ धेरै खतराहरू भोग्नुपर्ने अवस्था आउँछ। अर्को चाहिँ प्राकृतिक शिकारीहरू पनि त हुन्छन् चराहरूको, त्यो पनि एउटा उनीहरूको लागि चुनौती चाहिँ हो। अब त्यसलाई चाहिँ हामीले प्रकृति भनेरै छोड दिन पर्छ। अर्को चाहिँ रोग र रोग व्याधि पनि उनीहरूको लागि एउटा ठूलो चुनौती चाहिँ हो। यो बसाइसराईको क्रममा विशेष गरेर अघि हामीले कुरा गरे जस्तै धेरै चराहरू एउटै ठाउँमा आउने गर्छन् यो समयमा, विशेष गरेर जाडो छल आउने चराहरू त जुन वासस्थानमा उनीहरू जुन अन्तिम गन्तव्य उनीहरूको हुन्छ त्यो ठाउँमा हजारौं लाखौंको संख्यामा उनीहरू एकै ठाउँमा बस्ने गर्छन्। त्यो हुँदाखेरि चाहिँ यदि कुनै चरा केही रोगबाट संक्रमित छ, कुनै परजीवीबाट संक्रमित छ भनेदेखि त्यो चाहिँ अरूमा फैलिने सम्भावना पनि उच्च हुन्छ यो समयमा। र अब प्राकृतिक चुनौती समस्याहरू त त्यो प्रकृति आफैले पनि त्यसको समाधान गरिदिन्छ। र अब मानव सृजित चुनौतीहरू चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हो जस्तो लाग्छ। र विशेष गरेर हामी मानव सृजित समस्याहरूमा चाहिँ यो समग्रमा नै मानवको सब गतिविधिहरूले समग्रमा नै के गरेको छ भन्दाखेरि वासस्थानको ह्रास गरेको छ। वासस्थान कति वासस्थान त विनाशै भएको छ, कति वासस्थानहरू टुक्रा टुक्रा भएका छन्, अनि समग्रमा चाहिँ त्यसले वासस्थानको जुन क्वालिटी छ त्यसलाई चाहिँ ह्रास गरिदिएको छ।

0: र त्यसले गर्दाखेरि चाहिँ जस्तै अब कुनै एउटा ताल भनौँ न, कुनै एउटा तालले जाडोयाममा पहिला पहिला 8,000-10,000 चराहरू त्यसले चरा त्यहाँ आएर बस्थ्यो भनेदेखि आजभोलिको मानवीय क्रियाकलापले गर्दाखेरि चाहिँ त्यो ठाउँमा अब चराहरू घटेर 1,000-2,000 झरेको त्यस्तो खालको तथ्याङ्कहरू हामीसँग छ। त्यो चाहिँ एउटा ठूलो चुनौती हो। अर्को चाहिँ यो अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो तर्फबाट चाहिँ हामीले हाम्रो ठाउँ हाम्रो सहरलाई एकदम सजाएको जस्तो देखिन्छ, तर चराहरूको लागि चाहिँ एकदमै त्यो नकारात्मक प्रभाव पार्ने चाहिँ अर्को भनेको यो हामीले जुन आजभोलि रातको समयमा पनि एकदम उज्यालो हुने गरेर बत्तीहरू ठाउँ ठाउँमा राखिरहेका छौँ अथवा कति ठाउँमा सजाउनकै लागि पनि राखिएको छ। अब आवश्यक परेको ठाउँमा त राख्नु पर्यो, सजाउनकै लागि रातभरिसम्म बत्ती बालिदिने खालको त्यस्तो खालको ले चाहिँ विशेष गरेर रातमा बसाइसराई गर्ने चराहरूको लागि चाहिँ त्यसले ठूलो चुनौती थपिएको छ भन्ने खालको अध्ययनहरूले देखाएको छ। र अर्को चाहिँ यो भवनको डिजाइनहरू नयाँ आउँदै गर्दाखेरि प्रायः भवनहरू अब सिसाको मात्र राखेर बनाउन थालेका छन्, र यो चाहिँ चराहरू विशेष गरेर बसाइसराई गर्नेको लागि मात्र होइन कि लगभग समग्र चराहरूकै लागि नै एउटा ठूलो चुनौतीको रूपमा चाहिँ यो भवनको यो सिसाहरू राखेको भवनहरू पनि हो। किनकि चराहरूलाई त थाहा हो सिसामा त अब त्यो पछाडिकै वातावरण वातावरण जुन छ त्यो वातावरण त्यसमा देखिरहने भएपछि उनीहरूले त्यहाँ त उनीहरू जान मिल्छ भनेर जान्छन् र ठोक्किन्छन्। ठोक्किँदाखेरि चाहिँ चराहरू प्राय चराहरू त मर्छन् नै, नभए पनि घाइते हुन्छन्। कसैको पखेटा भाँचिन्छ, कसैको टाउकोमा चोट लाग्छ, त्यो हुँदाखेरि चराहरूलाई त्यसले धेरै नकारात्मक असर गरेको देखिन्छ। र यो कुरा अब नेपालमा त भर्खर सुरु हुँदैछ, तर विदेशमा यसले एकदम ठूलो रूप नै लिन्छ। यसले लाखौंको संख्यामा चराहरू मर्छन् भन्ने खालको तथ्याङ्कहरू आउँछ। र त्यसको लागि चाहिँ यो अहिले केही वर्ष यता चाहिँ यो विश्वभरि नै ग्लोबल बर्ड रेस्क्यू डे भनेर रेस्क्यू विक भनेरै मनाउँछ। खासमा यो वर्ष चाहिँ सेप्टेम्बर महिनाको तेस्रो हप्तामा त्यो मनाइयो। त्यसमा चाहिँ के गरिन्छ भन्दाखेरि चराहरू कतै बाटोमा कतै ठोकिएको घाइते अवस्थामा भेटिएको छ भनेदेखि त्यसको अथवा मरेकै अवस्थामा छ भने पनि त्यसको अभिलेखहरू राख्ने, अब घाइते अवस्थामा भेटिएका चराहरूको त उपचारको लागि पहल गरिदिने त्यस्तो खालको गतिविधिहरू गरिन्छ। र अर्को चाहिँ अघि हामीले धेरै कुरा गर्यौं यो चोरी यो शिकार गर्ने मान्छेहरूले शिकार गर्ने पनि ठूलो चुनौती हो। अरू समग्रमा प्रदूषण जलवायु परिवर्तन पनि चराको लागि चाहिँ ठूलो खतराको रूपमा अहिले देखिरहेको छ।
1: यो कुरालाई छोटोमा यो प्रदूषण र जलवायु परिवर्तनले चाहिँ उनीहरूको विशेष गरी कस्तो पक्षहरूलाई नकारात्मक हानि पुर्याएको छ?
0: प्रदूषणको सन्दर्भमा चाहिँ विशेष गरेर अब जाडोयाममा नेपालमा आउने चराहरूको कुरा गर्छौं भनेदेखि त्यो चाहिँ प्राय जसो पानी चराहरू हुन्, र पानीमा बस्ने चराहरूको लागि चाहिँ जब पानी प्रदूषित हुन्छ त्यो बेलामा चाहिँ त्यसले समग्रमा त्यसको यहाँको वासस्थानमा ह्रास ल्याइदियो। त्यसले गर्दा उसले खाना कम पाउँछ, उसले आफू डुल्ने अथवा आफूले गर्ने गतिविधिहरूमा उसले त्यति जुन किसिमको उसले प्राकृतिक रूपमा उसले गर्नुपर्ने थियो त्यो गर्न पाउँदैन। र इन्डियामा एउटा के पनि केस भएको छ भन्दाखेरि पानी प्रदूषित हुँदाखेरि हजारौंको संख्यामा एउटै तालमा चराहरू मरेको सम्मको पनि घटनाहरू भएको छ। त्यो कारणले गर्दा अब त्यसमा चाहिँ विशेष गरेर यो एक किसिमको ब्याक्टेरिया त्यो प्रदूषणले गर्दाखेरि एक किसिमको ब्याक्टेरिया फैलिँदाखेरि चाहिँ हजारौंको संख्यामा चराहरू मरेको देखिन्छ भनेदेखि अब जलवायु परिवर्तनको त हामीले कुरा गरेर साध्य नै छैन। यो चराहरू विशेष गरेर उनीहरूले बसाइसराई गर्ने त तापक्रम हेरेर अनि त्यस पछाडि यो हावाको गतिहरू हेरेर अनि पानी पर्ने सम्भावना छैन भन्ने कुराहरू विशेष गरेर चराले बसाइसराई गर्ने समयमा कम नै पानी परिरहेको समयमा उनीहरूले बसाइसराई गर्ने गरेको देखिन्छ। अब यो जलवायु परिवर्तनले गर्दाखेरि तापक्रममा पनि परिवर्तन आयो, तापक्रममा परिवर्तन सँगसँगै अब फूल फुल्ने सिजनमा परिवर्तन आयो। अनि त्यो हुँदाखेरि चाहिँ जस्तै अब यो पहिला यो समयमा यो फूल फुल्छ, यो फूल खाने चराले चाहिँ त्यही समयमा उसले बच्चा कोरल्छ, त्यस्तो खालको सम्बन्धहरू भइरहेको हुन्छ। तर त्यो फूल छिटो फूल दिने अथवा ढिलो फूल दिने बित्तिकै जुन चराले आफ्नो बच्चा कोरल्नु पर्ने समय थियो त्यो समयमा उसले खाना नपाउने भइसकेपछि उसले चाहिँ त्यो बच्चालाई हुर्काउने अथवा बच्चालाई चाहिँ बचाउने सम्भावना कम हुन्छ। त्यसले त्यो किसिमबाट पनि चराहरूमा असर परेको देखिन्छ भनेदेखि अब तापक्रमको हावाको गतिहरूलाई हेरेर बसाइसराय गर्ने चराहरूको त त्यो परिवर्तन हुने बित्तिकै उनीहरूको बसाइसरायको त्यो रुटिनै बिग्रेको जस्तो हुने भयो।
1: यी मानव सृजित विशेष गरी चुनौतीहरू लगायत अन्य चुनौतीहरूबाट बसाइसराय गर्ने चराहरूलाई बचाउन चाहिँ अन्तर्राष्ट्रिय स्तरमा अथवा नेपालमा पनि कस्ता नीतिगत व्यावहारिक प्रयासहरू भइरहेका छन् र अब कस्तो प्रयासहरू आवश्यक पर्छ अन्त्य चरणमा हामी कुराकानी गर्दा?
0: अन्तर्राष्ट्रिय तौरमा चाहिँ अघि पनि मैले भने जस्तै यो हाम्रो जुन अन्तर्राष्ट्रिय चराको एउटा साझेदारी संगठन छ बर्ड लाइफ इन्टरनेसनल भनेर, त्यसले चाहिँ यो चराहरूको हामी अङ्ग्रेजीमा चाहिँ फ्लाइवे भन्छौँ, हामीले चाहिँ त्यसलाई नेपालीमा उडान मार्ग भन्न रोजेका छौँ। र यो फ्लाइवे बर्ड लाइफ इन्टरनेसनलले चाहिँ विश्वभरि फ्लाइवेहरूलाई पहिचान गरेको छ। फ्लाइवे भनेको कस्तो भन्दाखेरि अघि हामीले सुरुबाटै कुरा गरे जस्तै चराहरूले बसाइसराई गर्नको लागि चाहिँ उनीहरूले जथाभावी बसाइसराई गर्दैनन्, उनीहरूले एउटा बाटोलाई उनीहरूले फलो गर्छन्, एउटा त्यही बाटोलाई पछ्याउँदै पछ्याउँदै
1: निश्चित बाटोहरू छन्,
0: हजुर त्यस्ता निश्चित बाटोहरू छन् र त्यो बाटोहरूलाई पहिचान गरेर बर्ड लाइफ इन्टरनेसनलले चाहिँ फ्लाइवे उडान मार्गहरू भनेर पहिचान गरेको छ। यसमा चाहिँ विशेष गरेर यो थल भनौँ न होइन, जल नभइकन यो थल टेरेस्ट्रियल भन्छौँ नि हामी, त्यो त्यसमा चाहिँ चारवटा उडान मार्गहरू चाहिँ पहिचान विशेष मुख्य चाहिँ चारवटा पहिचान गरेको छ। त्यसमा चाहिँ एउटा हाम्रो दक्षिण अमेरिका र उत्तर अमेरिका जोड्ने त्यो क्षेत्रलाई त्यसलाई चाहिँ अमेरिकी उडान मार्ग भनेर पहिचान गरेको छ, त्यसलाई चाहिँ अमेरिकन फ्लाइवेज भनेर नामकरण गरिएको छ। अर्को चाहिँ युरोप र अफ्रिका जोड्ने उडान मार्ग छ, त्यसलाई चाहिँ अफ्रिकन युरेसियन फ्लाइवे भनेर नामकरण गरिएको छ। अर्को चाहिँ यो हाम्रो आर्टिक क्षेत्र, त्यस पछाडि यो उत्तरी एसियाको क्षेत्रहरू भन्नु पर्यो, त्यसलाई चाहिँ यता यो प्रशान्त महासागरसँग हुँदै हुँदै तल अस्ट्रेलियासम्म जाने, त्यसलाई इस्ट एसियन अस्ट्रेलेसियन फ्लाइवे भनेर नामकरण गरिएको छ। र अनि नेपाल पर्ने चाहिँ अर्को फ्लाइवे छ, यसलाई चाहिँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर भन्छौँ। सेन्ट्रल एसियन फ्लाइवेले चाहिँ यो उत्तरी एसिया भनेर हामी अब रुस मंगोलिया काजाकस्तानहरू भयो र त्यसलाई त्यहाँबाट लिएर चाहिँ हाम्रो यो हिन्द महासागर इन्डियन ओसनसम्म यो इन्डियन सब कन्टिनेन्टलाई जोड्ने अर्को एउटा उडान मार्ग पहिचान गरेको छ, नेपाल चाहिँ त्यसभित्र पर्छ। र यो मध्य एसियाली उडान मार्ग भन्छौँ हामी सेन्ट्रल एसियन फ्लाइवे भनेर, यसमा चाहिँ लगभग 600 प्रजातिका बसाइसराई गर्ने चराहरू पाइने र यो उडान मार्गभित्र चाहिँ 30 भन्दा धेरै देशहरू यो उडान मार्गको सदस्यको रूपमा चाहिँ रहेका छन् अहिले चाहिँ। अन्तर्राष्ट्रिय स्तरमा एउटा अर्को चाहिँ यो सीएमएस भनेर, कन्भेन्सन अन द कन्जर्भेसन अफ माइग्रेटरी स्पेसिज अफ वाइल्ड एनिमल्स भनेर, बसाइसराई गर्ने चरा मात्र होइन कि सम्पूर्ण बसाइसराई गर्ने जैविक विविधतालाई नै मध्यनजर गरेर एउटा सन्धि भएको छ। त्यसमा चाहिँ नेपाल अब सदस्य हुने प्रोसेसमा चाहिँ छ, भइसकेको चाहिँ छैन, प्रोसेसमा चाहिँ छ, यो छिटै हुन्छ भन्ने हामी अपेक्षा गर्छौँ।
1: यसमा नेपालमा केही नीतिगत रूपमा गर्नुपर्ने अथवा नेपालमा चाहिँ चराको संरक्षणको लागि गर्नुपर्ने काम चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
0: जस्तै अब यस्तो खालको सन्धिहरू जसले चाहिँ बसाइसराई गर्ने चरादेखि लिएर अन्य जैविक विविधताहरूलाई प्राथमिकतामा राखेको छ, यस्ता खालका सन्धिहरूमा पनि नेपाल भाग लिएर त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू नेपालले पूरा गर्नु पर्यो। त्यस सँगसँगै अब नेपालमा अब हामी रामसार महासन्धिको पनि सदस्य राष्ट्र हौ होइन, त्यो हुँदाखेरि हामी रामसार महासन्धि अन्तर्गतको सिमसार क्षेत्रहरू हामीले संरक्षण गरिरहेका छौँ र ती सिमसार क्षेत्रहरू बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदम महत्वपूर्ण क्षेत्रहरू हुन्। विशेष गरेर अब हामीले कुरा गर्ने हो भनेदेखि कोशीलाई हामीले नेपालको पहिलो रामसारको रूपमा हामी चिन्छौँ र कोशी बसाइसराई गरेर आउने चराहरूको लागि पनि एकदम नै नेपालको पहिलो नम्बरको वासस्थान हो भनेर हामी भन्छौँ। त्यो हुँदाखेरि यो महासन्धिहरू यो सन्धिहरू जति पनि छन् त्यसबाट पनि हामीलाई बसाइसराई गर्ने चरादेखि अन्य जैविक विविधताको लागि त्यसले महत्वपूर्ण वासस्थान प्रदान गर्ने भएको भएर त्यसमा पनि हामीले नेपालले त्यसमा पूरा गर्नुपर्ने दायित्वहरू पूरा गरेर हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
1: कार्यक्रमको अन्तिम चरणमा आएको छौँ। आम रेडियो श्रोताहरू विशेष गरी युवा पुस्ताहरूले चरा र उनीहरूको बसाइसलाई सूचित बनाउन कस्तो भूमिका खेल्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई? तपाईँको व्यक्तिगत रूपमा अहिलेसम्मको अनुसन्धान काम त्यो आधारमा र विशेष गरी यो चराको बसाइसराई दिवसको सन्दर्भ पारेर के अनुरोध गर्नुहुन्छ?
0: नेपालको सन्दर्भमा हामीले कुरा गर्ने हो भनेदेखि नेपालमा अझै पनि अब हामीले त हामीले हाम्रो तवरबाट त अध्ययन अनुसन्धान गरिरहेका छौं, तर अझै पनि नेपालको अध्ययन अनुसन्धान यहाँको अनुगमन तथ्याङ्कहरू हामीले हेर्ने हो भनेदेखि त्यो अझै पनि पर्याप्त छैन। त्यो भएको हुनाले यसमा आम नागरिकदेखि लिएर सरकारी तवरदेखि लिएर सबैजना नै यो तथ्याङ्कहरू र तथ्याङ्कहरू कसरी चाहिँ हामीले अझ मजबुत बनाउँदै लाने, कसरी चाहिँ हामीसँग पर्याप्त तथ्याङ्कहरू हामीले बनाउँदै लाने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ। र अब त्यो यसको लागि अब नेपाल सरकारले आफ्नो तर्फबाट विभिन्न अन्य अध्ययन अनुसन्धानलाई सहजीकरण गरिदिने त आउनु ठाउँमा छँदैछ। त्यो सँगसँगै नेपाल सरकार आफैले पनि त्यस्ता खालको गतिविधिहरूलाई अगाडि लानुपर्छ जस्तो लाग्छ भनेदेखि आम नागरिकको सन्दर्भमा चाहिँ यो अब जस्तै समग्रमा चराको संरक्षणमा ध्यान दिनु पर्यो भन्ने हो। अब शिकार र पासोहरू यदि कसैले गर्ने गरेको छ भने उहाँलाई पनि खबरदारी गर्नु पर्यो, आफूले त गर्नु भएन होइन। त्यस पछाडि अर्को चाहिँ हामी यो वासस्थानको पनि जस्तै अब बसाइसराई गरेर आउने चराहरूकै मात्र कुरा गर्छौं भनेदेखि विशेष गरेर सिमसार र खेतीयोग्य क्षेत्रहरू मुख्य वासस्थानहरू हुन्, वन जंगल त छँदैछ हाम्रो, त्यसको पनि हामीले संरक्षण गर्नुपर्नेछ। खेतीयोग्य क्षेत्रमा पनि यो अब हामीले यो रासायनिक विषादीहरू रासायनिक मलहरू धेरै प्रयोग गर्दाखेरि त्यसले पनि नकारात्मक असर परिरहेको हुन्छ, चरालाई मात्र होइन कि समग्र वातावरणलाई नकारात्मक असर परिरहेको हुन्छ भनेदेखि अर्को चाहिँ हामी नेपाल पक्षी संरक्षण संघले चाहिँ यो छिमेकी चरा गणना भनेर पनि हामी गर्ने गर्छौं र छिमेकी चरा गणनामा चाहिँ विशेष गरेर आम नागरिकलाई नै हामीले केन्द्रमा राखेर आम नागरिकले चाहिँ आफ्नो वरपर आफ्नो घरमै बसेर आफ्नो वरपर के चरा देखिन्छ त त्यो चराहरूको पनि तथ्याङ्कहरू हामीले सकेसम्मको संकलन गर्ने प्रयास गरिरहेका छौं। त्यसले गर्दाखेरि चाहिँ हामीसँग अघि जुन भने तथ्याङ्कको कमी छ भनेर त्यो तथ्याङ्कलाई चाहिँ हामीले बिस्तारै बनाउँदै लाने, त्यसलाई चाहिँ एक एकवटा इत्ता गर्दै बनाउँदै लाने भनेर हामीले त्यस्तो किसिमको कदमहरू पनि अगाडि लगिरहेका छौं। र छिमेकी चरा गणना जस्ता अब त्यसैमा मात्र भाग लिनुपर्छ भन्ने होइन कि त्यस्ता जति पनि अगुवाईहरू आउँछन् त्यस्ता जति पनि कार्यक्रमहरू अगाडि आउँछ त्यस्तोमा आम नागरिकहरूले भाग लिइदिनु भयो, त्यसबाट आफ्नो तथ्याङ्कहरू पठाइदिनु भयो भनेदेखि त्यसले पनि ठूलो भूमिका अब हेर्दाखेरि चाहिँ आफ्नो ठाउँबाट दुईटा भङ्गेराको तथ्याङ्क पठाए जस्तो देखिन्छ, त्यसले चाहिँ समग्रमा हेर्दाखेरि चाहिँ त्यसले हाम्रो देशभरि नै कस्तो स्थिति छ त भन्ने किसिमको हामीलाई बुझ्न सजिलो बनाएको हुन्छ। त्यो किसिमबाट पनि आम नागरिकले भूमिका खेल्न सकिन्छ भनेदेखि समग्रमा चाहिँ चरा र तिनको वासस्थानको संरक्षण गर्नको लागि चाहिँ आम नागरिककै ठूलो भूमिका छ। यो संरक्षण संस्था र हामी अनुसन्धानकर्ताहरूले त उहाँहरूले गर्नुभएको कामलाई अझ कसरी चाहिँ राम्रो बनाउन सकिन्छ भन्नेतर्फ मात्र ध्यान दिने हो।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो। यो चराको बसाई सराई जुन एकदम रोचक छ, एकदमै रोचक तरिकाबाट श्रोताहरूलाई सुनाइदिनु भयो, बुझाइदिनु भयो, यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद सर।
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यो अब विश्व चराहरूको बसाई सराई दिवसको अवसरमा पारेर यति कुराहरू राख्ने अवसर दिनुभयो। यो शनिबार चाहिँ हामीले नेपाल पक्षी संरक्षण संघले पनि कुनै ठाउँमा चाहिँ हामीले अब हरेक शनिबार हामीले चरा अवलोकन कार्यक्रमहरू राखिरहेका हुन्छौँ। यो शनिबार पनि चराको बसाई सराई दिवसको अवसर पारेर हामीले चरा अवलोकन कार्यक्रमहरू राख्ने गरेका छौं। यो पालि पनि रहन्छ, त्यसको लागि चाहिँ हाम्रो बर्ड कन्जर्भेसन नेपाल भनेर फेसबुक पेज छ, त्यसलाई तपाईँहरूले फलो गर्नुभयो भने त्यहाँ हामीले जानकारीहरू प्रदान गर्न सक्छौँ। सँगसँगै बर्ड कन्जर्भेसन नेपाल चाहिँ हाम्रो मेम्बरसिप बेस्ड अर्गनाइजेसन भएको हो भएर यसमा चाहिँ तपाईँहरूले सदस्यता पनि लिन सक्नुहुन्छ। यदि
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जडेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
10: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: सुगर रोग सम्बन्धी उपचार,
11: हर्मोन सम्बन्धी समस्याको उपचार,
10: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न
12: बिरामी जाँचो निमिति यही असोज 24 गते शनिवार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478829913 र 98095128371।
14: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
16: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो। के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानको धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदाङ, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478742572।
20: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजे को मध्य पश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। दाङको बिजोरीदेखि कोठरीसम्मको सड़क स्तर उन्नति आयोजनाको 22% निर्माण कार्य सम्पन्न भएको छ। सड़कलाई अस्फाल्ट प्रविधिबाट कालोपत्री गरिनेछ। ग्रामीण सड़क सुधार आयोजना आरसीआईपी अन्तर्गत बिजोरी बसटबवा जमुनी लक्ष्मीपुर दक्षिण कुढ़री कन्जवार हुँदै कोठरीसम्म 15.5 किलोमिटर सड़क कालोपत्री गर्ने निर्माण व्यवसायका प्रतिनिधि सिलन बरालले जानकारी दिनुभयो। निर्माण भइरहेको उक्त सड़क 7 मिटर चौडाईको हुनेछ। 2083/12/11 गते निर्माण कार्य पूरा गर्ने गरी 2081 फागुन 20 गते एमसीएएनएसबीजीजेबी काठमाण्डौले कामको जिम्मेवारी पाएको थियो। निर्माण कम्पनीले भ्याट सहित 44,08,77,715.51 रूपियाँमा उक्त सड़कको निर्माण कार्य पूरा गर्नुपर्ने छ। हाल सड़कको ड्रेनेज निर्माण तथा सबबेसको काम तीव्र रूपमा भइरहेको छ। निर्माण पक्षको सबबेस तथा बेसको काम पूरा गरेपछि कालोपत्रीको काम शुरू गर्ने तयारी गरेको जनाएको छ। निर्माण पक्षले आगामी चैतभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको जनाएको छ। 44 शिक्षा दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका बाराहापुर स्थित मावि रतनपुरका विद्यार्थीहरूले बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेका छन्। विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलको पहलमा विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 5,010 रूपियाँ सहयोग गरेका हुन्। भोटिकोशी क्षेत्रमा आएको बाढ़ीका कारण प्रभावित तथा विपदमा परेका नागरिकको पीड़ामा मलम लगाउने उद्देश्यले विद्यार्थीहरूले सहयोग रकम संकलन गरेको विद्यालयका सहप्रधानाध्यापक सबिन भण्डारीले जानकारी दिनुभयो। सहप्रधानाध्यापक भण्डारीका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो दैनिकी खाजा खर्चबाट केही रकम कटौती गर्दै विपदमा परेका नागरिकलाई सहयोग गर्ने अभियान सञ्चालन गरेका थिए। दाङको घोराहीमा टिनको टहरा फोडेर किराना पसलका सामान चोरी गरेको मुद्दामा उच्च अदालत तुलसीपुरले जिल्ला अदालतकै फैसला सदर गरेको छ। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश यज्ञ बहादुर राणा मगरको संयुक्त इजलासले प्रतिवादी सन्तोष चौधरी लाई 6 महिना कैद र ₹5,000 जरिवाना तोक्ने जिल्ला अदालतको निर्णयलाई निरन्तरता दिएको हो। घोराई उपमहानगरपालिका 13 ज्यामिरी दह स्थित टिनको टहरामा अमृत बहादुर रोका र बिरजन पुनले साझेदारीमा खुद्रा किराना पसल सञ्चालन गर्दै आएका थिए। 2082 साल जेठ 31 गते राति हलोको फालो प्रयोग गरी पसलको ढोकाको तालचा फोडेर ग्यास सिलिण्डर चिनी चना आटा साउसा बिस्कुट रेडबुल कोक लगायतका सामग्री चोरी भएको थियो। जाहेरी परेपछि प्रहरीले जेठ 14 गते घोराही 13 सेवार बनगाउँ बस्ने सन्तोष चौधरीलाई पक्राउ गरेको थियो। वादीले नेपाल सरकारको तर्फबाट मौलिकी अपराध संहिता 2074 को दफा 243 अनुसार नकबजनी चोरीको कसुरमा कडा सजाय र बरामद हुन नसकेको सामानको बिगो रूपियाँ 9,610 भराउना माग दावी गरिएको थियो। र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको 9वाँ वार्षिक उत्सवका अवसरमा यही असोज 23 गते ओपीडी सेवा बन्द रहने भएको छ। प्रतिष्ठानको तर्फबाट रजिस्ट्रार प्राध्यापक डाक्टर श्याम लम्सालद्वारा जारी सूचना अनुसार वार्षिक उत्सवका अवसरमा आयोजना हुने कार्यक्रमका कारण उक्त दिन ओपीडी सेवा बन्द रहनेछ भने इनपेसिएन्ट विभाग आकस्मिक सेवा र क्रिटिकल केयर युनिट भने सञ्चालनमा रहनेछन्। प्रतिष्ठानको वार्षिक उत्सव कार्यक्रम असोज 23 गते बिहान 11 बजे होटल मालायनको हलमा आयोजना हुने भएको छ। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ। असोज 23 गते बिहान 8 बजे बेसिक साइन्स भवनको प्राङ्गणमा मन्त्री मेहताबाट भण्डोत्तोलन हुने तथा बिहान 9:30 बजेसम्म मन्त्री मेहता र दाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य सहित प्रतिष्ठानका पदाधिकारीहरूबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्था र विस्तारको कार्ययोजना विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ। वार्षिक उत्सवका दिन पूर्व निर्धारित परीक्षामा खटिएका बाहेक प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीको अनिवार्य उपस्थिति हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, कोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
6: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू:
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्युरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: Xiaomi वा Redmi को फोन किन्दा उपहारमै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
8: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर मा Thailand Holiday।
9: दाङबासीको लागि खुसीको खबर:
10: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
6: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
10: दसैँ तिहार विशेष अफर,
6: EMI र एक्सचेन्ज सुविधा,
10: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
6: 56 जनालाई विकली विनर प्राइज,
10: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
6: ग्रैंड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वाशिंग मेसिन जित्ने मौका।
11: अब हाम्रै घोराई सहरमा बिग डिजिटल को नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईको लागि।
9: सम्पर्क स्थान: लखन पार्क, घोराही 14 दाङ।
11: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97-155-63-001।
12: नमस्ते दाइ भाउजू। होइन, घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
13: नमस्ते नमस्ते।
14: कता हिँड्नु नि बाबु? बजारतिर नि
15: अङ्कल। मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
12: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पारे। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ,
16: यसो राम्रो साइकल स्टोर थाहा होला नि।
17: लो हेर किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
16: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
18: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
19: सम्पर्क मोबाइल 98477
20: र 98578 3689।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
23: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578 53825।
24: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
25: उपचार हुने रोगहरू
24: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
24: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
21: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98686 61694।
26: होइन भाइला,
27: लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका। अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
27: ल ल काका, गइहाले म।
28: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
28: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
21: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरु र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
28: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
0: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
0: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
0: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
0: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-023।
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।

0: दाङ बासीको लागि खुसीको खबर।
1: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
2: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
1: दसैँ तिहार विशेष अफर,
2: इएमआई र एक्सचेन्ज सुविधा,
1: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
2: 56 जनालाई विकली विनर प्राइज,
1: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर,
2: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
3: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईँको लागि।
0: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
3: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

पीआरबीटी 01600130076 पीआरबीटी 6051 2851 सीआरबीटी 01600130076 पीआरबीटी 6051 2851

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858-21-840 र 9848-20-440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
0: अन्य विशेषज्ञ सेवाहरू:
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
0: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825362018।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
9: फोन नम्बर 0825364779,
8: मोबाइल नम्बर 98494667487।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: बिहान 10 बजे को मध्य पश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी अधिकार कानूनमा व्यवस्था हुँदैमा मात्र सुनिश्चित नहुने भएकाले सेवाको पहुँच कार्यान्वयन र राज्यका निकायको जवाफदेहितालाई पनि कानूनमा स्पष्ट पार्नुपर्नेमा नेपालगंजमा आयोजित छलफलका सहभागीहरूले बताएका छन्। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न प्रस्ताव गरिएको विधेयकमाथि कानून व्यवसायीसँग भएको छलफलमा सहभागीहरूले महिलाको स्वास्थ्य तथा प्रजनन सम्बन्धी अधिकार व्यवहारमै सुनिश्चित हुने गरी प्रस्तावित संशोधन अघि बढ़ाउनुपर्ने बताएका हुन्। कानून र विकास मंचको आयोजनामा भएको कार्यक्रममा मंचका कार्यक्रम व्यवस्थापक अधिवक्ता दिपेश श्रेष्ठले ऐन संशोधनका लागि प्रस्ताव गरिएका प्रमुख प्रावधान तथा संशोधनका विषयवस्तुबारे प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले प्रस्तावित संशोधनले महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण कार्यान्वयन र स्वास्थ्य सेवाको पहुँचमा पार्न सक्ने प्रभावबारे जानकारी गराउनु भएको थियो। महिलाले गर्भ अवस्था, प्रसूति तथा प्रसूति पछिको अवस्थामा पाउने स्वास्थ्य सेवा, आवश्यक परामर्श र अधिकारको व्यावहारिक सुनिश्चितताका लागि कानूनी प्रावधान स्पष्ट र कार्यान्वयन योग्य हुनुपर्ने बताउनु भएको थियो। अधिकारको व्यवस्था गरेपछि त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारीबाट राज्यका निकाय पछिन नमिल्ने उहाँको भनाई रहेको थियो। मंचका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठले विधेयकमा प्रस्तावित गरिएका संशोधन कानूनी तथा व्यावहारिक प्रभावबारे चर्चा गर्नुभएको थियो। दाङको बबई गाउँपालिका वडा नम्बर 4 स्थित ओडा कार्यालयमा करारमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत भूपेन्द्र खत्री विरूद्ध परेको जबरजस्ती करने मुद्दामा दाङ जिल्ला अदालतले दिएको सफाईको फैसलालाई उच्च अदालत तुलसीपुरले समेत सदर गरेको छ। सोही फैसलाको मंगलबार पूर्णपाठ सार्वजनिक गरिएको छ। उच्च अदालत तुलसीपुरका न्यायाधीश द्वय श्री दुर्गा बहादुर विश्वकर्मा र श्री यज्ञ बहादुर राणा मगरको संयुक्त इजलासले दाङ जिल्ला अदालतबाट भएको शुरू फैसला कानून बमोजिम नै मिलेको ठहर गर्दै बादी नेपाल सरकारको पुनरावेदन दावी खारेज गरेको छ। अदालत समक्ष वक्तव्य गर्दै भूपेन्द्र खत्रीले आफूलाई सहमति वा जबरजस्ती कुनै पनि रूपमा करने नगरेको स्पष्ट पार्दै बालिका आफैले बयान फेरेपछि बबेका कम्प्युटर अपरेटरले बलात्कार मुद्दामा सफाई पाएका हुन्। बबे गाउँपालिका वडा नम्बर 4 का भूपेन्द्र खत्री विरूद्ध 15 वर्षीय बालिकाको जाहेरीका आधारमा जबरजस्ती करने मुद्दा चलाइएको थियो। सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढ़ाउँदै प्रहरीले प्रतिवादी खत्रीलाई 2082 जेठ 20 गते पक्राउ गरेको थियो। नेपाल सरकारले प्रतिवादीलाई मुलुकी अपराध संहिता 2074 को दफा 219 बमोजिम सजाय र पीड़ित राहत कोषमा क्षतिपूर्ति रकम जमा गराउन माग दावी गर्दै अदालतमा अभियोग पत्र दायर गरेको थियो। मुद्दाको थुनछेक र प्रमाण बुझ्ने क्रममा प्रतिवादीले खत्रीले शुरूदेखि नै आफूले करनी नगरेको र टिकटक तथा व्हाट्सएप मार्फत चिन्जान भए सामान्य गफगाफ मात्र भएको बयान दिएका थिए। सल्यानमा थप 24 जना संक्रमित फेला परेसँगै स्क्रब टाइफस किटजन्य रोग स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या 672 पुगेको छ। सरकारी तथा निजी स्वास्थ्य संस्थामा गरी 64 जनाको नमूना परीक्षण गर्दा मात्रै 24 जनाको रिपोर्ट पोजिटिभ आएको हो। संक्रमित मध्ये सरकारी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा 16 जना महिला र 7 जना पुरूष गरी 23 जना तथा निजी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा 1 महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर प्रतिभा विकद्वारा प्रमाणित विवरण अनुसार बागसौरमा 13 जना, छत्रेश्वरीमा 3 जना, दारमा गाउँपालिकामा 3 जना, कपुरकोटमा 3 जना र जिल्ला अस्पतालमा 2 जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म जिल्लाभर 1799 महिला र 920 पुरूष गरी 2000 719 जनाको परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले जानकारी दिनुभयो। परीक्षण गराएका बिरामी मध्ये हालसम्म 523 महिला र 139 पुरूष गरी 672 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको उहाँले बताउनु भएको छ। यसै रोगको जटिलताका कारण सल्यान जिल्लामा हालसम्म 9 जनाले ज्यान गुपाइसकेका छन् भने ज्यान गुमाउनेमा दार्मा गाउँपालिकामा मात्रै 8 जना र छत्रसरी गाउँपालिकामा 1 जना रहेका छन्। र असोज 21 गतेदेखि 23 गतेसम्म देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भूभाग बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हिमाली पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन चट्याङ हावाहुरी र असिना सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै बिहिबार बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तीनै दिन हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा बिहानको समयमा हुस्सु कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: खुशीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: होइन भाइला, लखर लखर कहाँ हिनेस?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
7: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरु र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
9: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
9: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
9: डाक्टर राजीव ढकाल, MBBS, MS, FMAS, DMAS, अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू,
4: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
9: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
4: पुरुषको लिंग सम्बन्धी समस्या,
9: पिसाब पोल्ने समस्या,
4: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
9: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
4: को कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
9: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: डाक्टर भेट्ने समय
9: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
4: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
9: साँझ 5 बजेदेखि 8 बजेसम्म।
10: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825-65-93-98-78-617 र 98-78-35-45।
11: हजुर, गजबको अफर आयो, ल हजुर गजबको अफर आयो। कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
12: सञ्चालक नरेश कुमार श्रेष्ठ।

नमस्कार। परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। फरक बार फरक तवरले इन्द्रणीको बसाईमा आउँछौ, त्यही अन्तर्गत आजको सुमधुर बसाईमा यहाँसँग रहेर सुमधुर गीत संगीतका बानकी सुनाउँछु अनि नेपाली गीत संगीत र अन्य विविध पक्षहरूसँग सम्बन्धित रहेका समसामयिक विषय वस्तुमा रहेर हामी केही कुराहरू पनि राख्छौं। यसरी नै इन्द्रणीको बसाई अगाडि बढ्छ। नेपालीहरूको महान चाड बड़ा दशैं नजिकिँदैछ। बड़ा दशैं नजिकैसँगै सांगीतिक बजारमा एकपछि अर्का उत्कृष्ट गीतहरू प्रस्तुत हुने क्रम जारी छ र कति गीत संगीतहरू अब आइसकेका छन्, आम श्रोता दर्शकको नजरमा परिसकेका छन् अनि अहिले आएका गीत संगीत र विगतका वर्षहरूमा आएका गीत संगीतहरूको तुलना पनि तपाईँले गर्न थाल्नु भएको छ अनि कतिलाई लाग्यो होला विगतको वर्षभन्दा यो वर्ष साँच्चीकै मार्मिक र मन छुने दशैंका गीत आए, हामीलाई त धेरै वर्षका यादहरू यी गीत संगीतहरूले दिलाइदिए भन्ने पनि लागेको होला अनि कतिलाई चाहिँ होइन अहिलेको पाली गत सालभन्दा अलिक कमजोर हो कि विगतको वर्षहरूमा यो वर्षको दशैं गीत चाहिँ भव्य अथवा व्यापक रूपमा आएका थिए, जुन गीत संगीतहरू साँच्चीकै नेपालीका गीत संगीत बनेर आएका थिए भन्ने पनि कतिलाई लागेको होला। समग्रमा भन्नुपर्दा यो वर्ष पनि विगतका वर्षहरूमा जस्तै राम्रा राम्रा गीत संगीतहरू आएका छन्। सबै गीत संगीतहरूप्रति हामी सांगीतिक नमन व्यक्त गर्न चाहन्छौ। इन्द्रेडीको अझ व्यापक बनाउन सहयोग पुग्छ भन्ने अपेक्षा हामीले लिएका छौं। साथमा विभिन्न खालका कार्यक्रमहरूको आयोजना विभिन्न ठाउँमा छन्। यतिखेर म राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको यो नवौं महाधिवेशनका सन्दर्भ पनि जोड्न चाहन्छु। बर्दीबासमा यो पालि नवौं महाधिवेशन राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको हुँदैछ। केन्द्रीय अध्यक्ष रीता थापा मगरको सभापतित्वमा सो कार्यक्रम हुनेछ। देशैभरका विभिन्न तह तब्कामा रहनुभएका महाधिवेशन प्रतिनिधिहरू अब धमाधम बर्दीवास जाने तयारी, कति पुगिसक्नु भएको छ, त्यहाँ रहनुभएका केन्द्रीय स्तरका पदाधिकारी सदस्यज्यूहरूले सबैलाई स्वागत गरिरहनु भएको छ अनि सबैको लागि व्यवस्थापनका लागि विभिन्न समितिहरू बनाइएको छ र भव्य रूपले लोकदोहोरी गीत प्रतिष्ठान नेपालको महाधिवेशन सफल पार्नको लागि यो 22 गते 23 र 24 गते 3 दिन चाहिँ बर्दीवासमा व्यापक कलाकारहरूको जमघट हुनेवाला छ। त्यसैले सबै साथीहरूलाई सफलताको शुभकामना इन्द्रणी मार्फत पनि म दिन चाहन्छु। सँगसँगै नेपाली कंग्रेसको 15 महाधिवेशनको अब हिजो मनोनयन दर्तापछि आज भोट माग्ने अथवा मनोनयन फिर्ता गर्ने यी विविध पक्षहरू चलिरहनेछ र यही 22 गतेसम्म यो कांग्रेसको महाधिवेशन चलिरहेको अवस्था छ र तपाईँले पनि तपाईँका ठाउँहरूबाट पठाउनुभएका महाधिवेशन प्रतिनिधि सँगसँगै केन्द्रीय सदस्यका लागि होला अथवा पदाधिकारीको लागि होला अनि तपाईँले शुभेच्छा गरे अनुसारको यो पालि चाहिँ यी पदहरूमा यी आइदे हुन्थ्यो भन्ने पनि होला अनि अर्कोतर्फ अब यो नेपाली कांग्रेस सभापति गगन थापा पक्षको महाधिवेशन अहिले चलिरहेको छ भने नियमित महाधिवेशन अन्तर्गत भनेर संस्थापन इतरसम्म जो देउवा पक्षको रहनु भएको छ उहाँहरूको चाहिँ अहिले ओडाको क्षेत्रको अधिवेशनहरू चलिरहेको छ र मंगसिरमा उहाँहरूको चाहिँ अधिवेशन हुने तय भएको छ। खैर जे भए पनि नेपाली कांग्रेसमाथि आस्था विश्वास राख्नेहरूको लागि अब तपाईँलाई जहाँ सजिलो तपाईँलाई जहाँ आफूलाई अनुकूल हुन्छ ती ठाउँहरूमा सहभागिता जनाउँदै यो महाधिवेशनलाई भव्य रूपमा सफल पार्नको लागि लागिरहनु भएको छ र कांग्रेसको अहिलेको महाधिवेशनमा कलाकारिता क्षेत्रबाट पनि धेरै कलाकार साथीहरूले भाइरल पोस्टदेखि लिएर केन्द्रीय सदस्यहरूको लागि मनोनयन दर्ता गरिसक्नु भएको छ। राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रीता थापा मगर स्वयं केन्द्रीय सदस्यको लागि उहाँले उम्मेद्वारी दर्ता गराउनु भएको छ। लोकप्रिय कलाकार विमला छेत्री जो लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ उहाँ सहमहामन्त्री पदका लागि खुल्लाबाट उहाँले मनोनयन दर्ता गर्नुभएको छ। लोकप्रिय कलाकार प्रकाश कटुवालले यो पालि पैसागत तर्फबाट केन्द्रीय सदस्यको लागि मनोनयन दर्ता गराउनु भएको छ। अन्य धेरै सुभाष रेग्मी जो संगीत व्यवसायी हुनुहुन्छ उहाँ श्रमिकबाट यो पालि केन्द्रीय महाधिवेशनको लागि अगाडि बढ़िरहनु भएको छ। यस्ता धेरै भन्दा धेरै कलाकार साथीहरू यो पालि केन्द्रमा नेपाली कंग्रेसको महाधिवेशनबाट केन्द्रीय सदस्यको लागि अगाडि बढ़िरहनु भएको छ।
सबै सबैलाई हाम्रो तर्फबाट शुभकामना पनि छ। अब यो पालि को को हुनुहुन्छ अन्य केन्द्रीय सदस्यको लागि त्यो पनि म जानकारी गराउँला, तर कार्यक्रममा हामी शुरूआतमा राख्दैछौ। अब दशैं आउँदै गर्दा दशैंका भाकाहरू, चन्द्रमणि धेरै बोल्यो भन्ने लागिसक्यो होला तपाईँलाई, किनभने गीत सुन्नुपर्छ है, दशैंका गीत सुन्दा छुट्टै मजा हुन्छ। अब केही दिनपछि त टक्क झोला अथवा आफ्नो सामग्रीहरू बोकेर गाउँमा दशैं मनाउनको लागि जानको लागि तानाबाना बुनिरहनु भएको छ, त्यसका लागि अब अहिले त दशैंको बेला आइसक्यो, अलिकति आर्थिक रूपमा पनि अलिकति मजबूत बनाऊ भन्न कति काम गरिरहनु भएको छ, दिनरात नबनी खटिरहनु भएको छ है, यसरी नै अगाडि बढ़िरहनु भएको होला जस्तो लाग्छ। यहाँहरू सबैलाई शुभकामना पनि छ, बडा दशैंको आउँदैछ। अनि आजको यस कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले साथ दिएको जानकारी गराउँदै हामी कार्यक्रममा एउटा दशैंको गीत राख्छौ, यो गीत सुन्नुहोला, त्यसपछि थप जानकारी सहित मिठा मिठा गीत संगीत लिएर आउँछु। कार्यक्रम इन्द्रणी सुन्दै रहनुहोला।

बिताउनु भएको छ। अनि दौरीगीत प्रतिष्ठान नेपालको लागि त केन्द्रीय कमिटिका सम्पूर्ण साथीहरू बर्दिवास पुगिसक्नु भएको छ। त्यहाँ चाहिँ अब गाँसवास कपास सबैको व्यवस्थापन गर्नको लागि स्टेजदेखि यी सबैको लागि चाहिँ मधेस प्रदेश समिति पनि लागेको छ। एकदम सबैलाई शुभकामना व्यक्त गर्दै हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित बसाईमा अब ढिला नगरिकन हामीले उद्घोष गरेको गीतलाई राख्दैछौ, सुन्नुहोला।

देशभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। असाध्यै मार्मिक अनि जति सुने पनि धित नमर्ने यो फर्कै परदेशी दशैं तिहार गीतलाई सुन्नुभयो। ए परदेशी नाम दिएको छ, अञ्जिता विश्वकर्मा र राजु परियारको आवाजमा छ। रक्षा म्युजिकबाट आएको दुई दिन भएको छ र छोटो समयमा 2 लाख भन्दा बढ़ी साथीहरूको नजर चाहिँ यो गीतमा परिसकेको छ। फर्किन्नौरा आफ्नै गाउँ बेसी होइन, एक किसिमको कता कता तपाईँलाई पनि लाग्यो यति मिठो कोकिल कण्ठ आवाज भएकी अञ्जिता विश्वकर्माले अब भने कसै कसैलाई मात खुवाउने नै छिन् भन्ने चाहिँ तपाईँलाई लाग्यो। अब विकल्पको रूपमा पनि हामीले अञ्जिता विश्वकर्मालाई लिन सक्ने आधार देखियो हजुर। अब विष्णु माझीको विकल्प देखियो हजुर, नेपाली लोकदोहोरीमा अञ्जिता विश्वकर्मा यति मिठो आवाज छ, उहाँले गाउँदै गर्दा दोहोरी गीतमा चाहिने त्यो खेतका हुन्छ नि हो, त्योदेखि लिएर सबै कुराहरू चाहिँ मिलेको आभास चाहिँ हामीले पाएका छौं। खरि जे भए पनि रक्षा म्युजिक प्रणालीबाट यो गीत आएको छ। मित्र प्रेम सागर पौडेललाई हामी नमन व्यक्त गर्न चाहन्छौ। यति राम्रो गीतमा असाध्यै सुमधुर आवाज कि धनी अञ्जिता र लोकप्रिय गायक सदाबहार गायक सबैका प्रिय गायक राजु परियारलाई एउटा ऐतिहासिक दस्तावेजकै रूपमा यहाँले राख्नु भएको छ। सर्वत्र बजारमा छ। प्रेम सागर पौडेलको शब्द अनि संगीत रहेको छ। विनोद बाजुरालीको एरेन्जभित्र डम्बर विश्वकर्माले

गर्नुभएको गीतलाई खड्क बाजुरालीले मिक्सिङ गर्नुभएको छ। अडियो र भिडियो रक्षा म्युजिकबाट छ। 98511 68477 तपाईँले टेलिफोन गरेर थप जानकारी लिन सक्नुहुन्छ। पुराना पाका निर्देशक कुमार केसीको निर्देशनमा यसमा मिस पवि र अभि सुनारलाई हामीले भिडियोमा देख्न सक्छौ, अनि हरिश महराले यसको कोरियोग्राफ गर्नुभएको छ, अनि जनता फिल्मसले पोस्ट प्रोडक्शन गरेको गीतमा धेरै कलाकार साथीहरूलाई देख्न सकिन्छ। हामी सबै सबैलाई नमन व्यक्त गर्न चाहन्छौ र अब ढिला नगरिकन इन्द्रणीको बसाईमा अर्को एउटा गीत सुनाऊ। प्रविधिमा ईसा हुनुहुन्छ। असाध्यै राम्रा राम्रा गीतहरू यो वर्ष आएका छन्। यही सिलसिलामा राख्दैछु यो गीतलाई।

देशभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई पनि कता कता एक किसिमको आनन्द आयो होला जस्तो लागेको छ. किन भन्दाखेरि जब दशैं तिहार आउँछ राम थापा शिशिरलाई तपाईँले सम्झनुहुन्छ अनि यो पालि राम थापा शिशिरको गीत कस्तो आयो होला भन्ने एउटा खुल्दुलीमा तपाईँ बस्नुहुन्छ. अब खुल्दुली मेटियो हजुर, राम थापा शिशिरले गाउनु भएको पासपोर्ट झोलामा बोलको यो गीत अहिले बजारमा आयो. पहिला पहिला जमरामा जाऊ छ होइन, अनि त्यसपछि अर्को तपाईँले चाहिँ पकाऊ है तिउन कराइन जस्ता, अब उहाँका यति धेरै गीतहरू छन् कि दशैं तिहारका असाध्यै मार्मिक र अहिले समय सापेक्षित हुँदै अगाडि बढ्दै गर्दा यो राम थापा शिशिर यो जुगल फिल्मसबाट नयाँ गीत आएको छ र पासपोर्ट झोलामा राम थापा शिशिर र विश्वेश्वरी देवीले यो गीतमा स्वरबद्ध गर्नुभएको छ. राम थापा शिशिरको यो वर्षको उत्कृष्ट कोशेली आइसकेको अवस्था छ. विनोद बाजुरालीले यसमा एरेन्ज गर्नुभएको छ, खड्ग बाजुरालीले मिक्सिङ स्टुडियो मालासीमा रेकर्ड भएको गीतमा, खमेश श्रेष्ठले निर्देशन गर्नुभएको छ, अनि अमिषा कुवर, प्रेम भण्डारी लगायत कलाकार साथीको बेजोड अभिनय पनि यसमा छ. र अब भनिसके राम थापा शिशिरको 2083 सालको दशैं गीत पनि सांगीतिक बजारमा आइसकेको छ. तपाईँ हामीलाई सुन्दै गर्दा राम थापा शिशिरसँग कुराकानी हुन्छ भने रेडियो मार्फत गीत बज्यो जानकारी गराइदिनु होला र सफलताको शुभकामना पनि हामी यतिखेर व्यक्त गर्दछौ. हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीमा छौं र आज समुद्र गीत संगीतहरू सुनाउँदै नै अगाडि बढ़िरहेका छौं. अब ढिला नगरिकन अर्को एउटा असाध्यै राम्रो गीतलाई यतिखेर प्रस्तुत गर्दैछौ.

बाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। आदरणीय श्रोता, हामी काठमाडौँबाट बोलिरहेका छौं र यो आवाजलाई सुन्दै गर्दा तपाईँलाई पनि एक किसिमको आनन्द लागिरहेछ, जहाँ दोहोरी गीत र त्यहाँमाथि पनि नेपालीहरूको महान चाड बडा दशैं आउँदै गर्दा सांगीतिक बजारमा रहेका तिनै लोभलाग्दा गीत संगीतहरू इन्द्रणीमा सुन्दै सुन्दै बस्दा तपाईँलाई पनि कहिले अब मेरो यो बस्ती जाने टिकट छ, घर जाने टिकट छ भन्दै अब त दिनगन्तीहरू पनि तपाईँका शुरू भयो होलान् जस्तो लाग्छ। परदेशमा हुने परदेशीहरूको, यहाँहरू सबै परदेशी अब अहिलेको दशैंमा आउनु होला है, सबै सँगै भएर दशैं मान्नुपर्छ, रमाइलो गर्नुपर्छ। हुन त नेपालीलाई कहाँ त्यो आनन्द छ र कहिले के दैवी प्रकोपले एक किसिमको छिया छिया परेको हाम्रो मन र मुटु छ। भाद्र दस गते गएको विनाशकारी भुडेकोसी रसुवाको बाढीले एक किसिमको देश स्तब्ध, हामीले चाडपर्वलाई पनि धुमधामका साथमा मनाउन सक्ने अवस्था छैन, तर अब दैवको लीला होइन, अब नरोकेर रोकिन्छ न टारेर टर्छ, जे नहुनु भइसकेको छ। अब भइसकेका कुरालाई पुनर्जीवन दिन अथवा पुननिर्माणका लागि हामी जुट्नुपर्छ, तर हामीले हाम्रा संस्कृतिहरूलाई पनि विस्तारै जोगाउँदै जानुपर्छ। यही मान्यता अनुरूप पनि हामीले बडा दशैं मनाउनै पर्ने र मनाउनु पर्छ भन्ने चाहिँ हामीलाई छ। भर्खरै हामीले पुष्कल शर्माको दशैं गीत परदेशी सुनाइसकेका छौं। सर्वत्र बजारमा परदेशी रहेको छ। स्वरबद्ध गर्ने कलाकार पुष्कल शर्मा, सुनिता बुढा छेत्री, पुष्कल शर्माको शब्द र संगीतमा पूर्ण संयोगले अरेन्ज गर्नुभएको गीत स्टुडियो माला सिनेमा रेकर्ड भएको हो, हामीले सुनाइसकेका छौं। पुष्कल शर्माका निर्देशन छ अनि सारिका केसे, प्रेस पराजुली, सन्तोष विक, पुष्कल शर्मालाई हामीले अभिनयमा यो परदेशीमा देख्न सक्छौ। पुष्कललाई पनि यो गीतका लागि सफलताको शुभकामना छ। हामी तपाईसँग छौं टिकटकमा, हामीलाई धेरै साथीहरूले हेरिरहनु भएको छ, सबैलाई गुड मर्निङ। शोभाजी तपाईँलाई पनि धन्यवाद छ, कृष्ण तामाङजी, कमलाजी अनि हाम्रो सविता भट्टले पनि अति नै रमाइलो र खुशी लागेको छ, यसमा त कुनै दुई मतै छैन, एक नम्बरमा हजुरको समुद्र आवाज, दुई नम्बरमा लोकदोहोरी भन्नुभएको छ। हाम्रो सविता धन्यवाद, पुरानो श्रोता बुलेट राजाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, मजाले धान खेतमा हुनुहुँदो रहेछ, खुशी लाग्यो। श्याम श्रेष्ठ, कृष्ण तामाङदेखि लिएर हाम्रो अविरल दीपले पनि सुन्दै हुनुहुन्छ, दुर्गा पराजुलीले सुन्दै हुनुहुन्छ, गोकुल तामाङ, विमला भुजेल अनि मिस्टर गुरूङ, त्यसपछि हाम्रो धेरै साथीहरू हुनुहुन्छ। यतिखेर चाहिँ हामीलाई झकेन्द्र मल्ल राजाले पनि हेर्दै हुनुहुँदो रहेछ। अर्जुनजी, हजुर मैले सुनिरहेको छु, राम थापा शिशिर दाईको गीत एकदम राम्रो छ, शुभकामना भन्नुभएको छ। कार्यक्रम सुन्दै किर्तिपुरबाट हस्थ्याङ्क यू, विमला जोशीलाई पनि नमन छ, यतिखेर सफलाले पनि हेर्दै हुनुहुन्छ होइन। अनि त्यसपछि अन्य धेरै साथीहरू हुनुहुन्छ, कलावती डाङ्गीले पनि सुन्दै र हेर्दै रहेको जानकारी भन्नुभएको छ, समिता गौतमले पनि, स्मिता गौतमले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अनि शारदा तिमल सिन्हा, अहिले महाधिवेशन चलिरहेको छु अनि छ, एकैछिन मैले साथ इन्द्रणीलाई दिए भन्नुभएको छ, दीपक घिमिरे, मनोज सुन्दासदेखि लिएर सबै सबैलाई नमन छ, प्रेमजी तपाईँलाई पनि धन्यवाद छ, ईशा टेक्निकल सपोर्टमा हुनुहुन्छ, रमाइलो भइरहेछ, मिठा गीतहरू बजाइरहनु भएको छ, यही बीचमा राखौं अर्को गीतलाई।

देशैभरका रेडियोबाट मजाले इन्द्रेणी सुन्दै गर्दा यहाँले भर्खरै सुन्नुभयो 13 दिन अगाडि सांगीतिक बजारमा आएको छ अनि यो गीत चाहिँ खेम सेन्चुरी ईश्वर बाबु जुना गुरुङ रहनु भएको पापी पेट हामीले सुनायौं ईश्वर बाबुको युट्युब च्यानल मार्फत सांगीतिक बजारमा छ स्वरबद्ध गर्ने कलाकार खेम सेन्चुरी यहाँलाई जानकारी ईश्वर बाबुको शब्द संगीतमा विनोद बाजुरालीकै यसमा अरेन्ज छ अनि यो गीतलाई जय नेपाल फिल्मले सांगीतिक बजारमा ल्याएको छ ईश्वर बाबु र जुना गुरुङलाई हामीले भिडियोमा देख्न सक्छौं साथीहरू यहाँलाई जानकारी गराउँदै हामी इन्द्रणीको बसाईमा छौं देशैभरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ अनि हामीले भनिसकेका छौं अहिले काठमाडौँमा नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज 21 गते दिनमा प्रचार प्रसार मनोनयन अब जतिले दर्ता गराउनु भएको छ अब फिर्ता लिनेको लिने होला भोलि नभए मतदान हुनेछ 22 गते यो जानकारी गराउँछु साथमा राष्ट्रिय लोकदोरीकृत प्रतिष्ठा नेपालको 9 केन्द्रीय महाधिवेशन महोत्तरी बर्दीवासमा भोलिबाट शुरू हुँदैछ यो जानकारी यहाँलाई गराउँदै अब चाहिँ हामी एउटा गीत राख्ने हो हामीले तयारी अवस्थामा राखेका छौं नयाँ पुराना सबै खालका गीतहरू सुनाउने क्रममा जब जब यो गीत हामी सुनाउँछौ तब तब हामीलाई दशैं आयो कि क्या हो भन्ने जस्तो लाग्छ प्रत्येक वर्ष दशैंमा यो गीत रेडियो टेलिभिजनहरूमा गुन्जिएका हुन्छन् यतिखेर रामशरण र साइलीको राख्दैछु रातो टीका बत्ती पालैमा पुरानो गीत

जब जब रातो टीका बत्ती पालैमा जस्ता गीतहरू बन्न थाल्छन् तब तब अब दशैं आयो है भन्ने चाहिँ मलाई लाग्छ। प्रत्येक वर्ष दशैंमा यो गीत नगुन्जिएको कुनै रेडियो स्टेशन हुँदैन, टेलिभिजन हुँदैन, सबै ठाउँमा बज्छ। रामशरण रसाइली साथीहरूले ल्याउनु भएको गीत हो। त्यसपछि रामशरण रसाइली कता हराउनुभयो, हराउनुभयो, भेट भएको पनि छैन, धेरै वर्ष भइसक्यो। जब दशैं आउँछ रामशरण तपाईँका गीतहरू बज्न थाल्छन् रेडियोमा, अनि ती बेला गरेको त्यो सपोर्टले पक्कै पनि खेर नगएको आभास चाहिँ मलाई हुन्छ। असाध्य राम्रो गीत सुनाइसकेपछि यहाँलाई स्वागत छ। हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं। ढिला नगरीकन एउटा गीत राख्छु, त्यसपछि प्रस्तुतिको बीट मार्न म आउँछु, किनभने समय अझ हामीसँग छ। हामीसँग धेरै समुद्र भाकाहरू छन्, कति नयाँ गीतहरू छन्, कति पुराना गीतहरू छन्। नयाँ गीतलाई पनि सुनाइरहेका छौं, पुराना भाका पनि राखिरहेका छौं। यही बीचमा राख्दैछु अर्को गीतलाई।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
10: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर कार्पेन्टर मेसिन स्टिल फिक्सर सटरिङ कार्पेन्टरको माग आएको छ साथमा तीन टाइम खाना बस्न फ्री महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी 4 घण्टा ओभर टाइम गर्न मिल्ने मासिक 60 देखि 70 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने
7: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226

0: रंगाउ रेडिस मेरो एभरेस्ट महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे Upper my Thailand holiday.
2: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। दाङ, बाँके, बर्दिया र पूर्वी रूकुमलाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गर्दै आएको श्रम तथा रोजगार कार्यालय नेपालगंजले श्रमिकका समस्या सम्बोधन, श्रम सम्बन्धी विवाद निरूपण तथा रोजगारदाता प्रतिष्ठानलाई कानूनी व्यवस्थाप्रति जिम्मेवार बनाउने कामलाई तीव्रता दिएको जनाएको छ। उहाँका अनुसार गत वर्ष तोकिएको समयभित्र दर्ता नवीकरण नगर्ने बाँके र दाङ जिल्लाका 19 वटा प्रतिष्ठान स्तरीय ट्रेड युनियन दर्ताको कार्यालयले युनियनको दर्ता कार्यालयले खारेज गरेको छ। ट्रेड युनियन एन 2049 दफा 17 तथा ट्रेड युनियन नियमावली 2050 नियम 9 बमोजिम निर्धारित म्याद र थप दस्तुर सहित नवीकरणका लागि नआएका युनियनको दर्ता खारेज गरिएको हो। दर्ता खारेजीमा परेका ट्रेड युनियन मध्ये दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालय, घोराई सिमेन्ट इण्डस्ट्रीज प्राली र तुलसीपुर यातायात प्रालीमा रहेका प्रतिष्ठान स्तरीय ट्रेड युनियनको दर्ता समेत खारेज गरिएको कार्यालयले जनाएको छ। त्यस्तै बाँकेका शक्ति पोलिप्लेट प्राली, लक्ष्मी प्लास्टिक प्राली, विन्ध्यवासिनी सेक्युरिटी प्राली, राजलक्ष्मी ग्यास इण्डस्ट्रीज प्राली, मनोकामना ग्यास उद्योग, मनोकामना फुटवेयर इण्डस्ट्रीज प्राली, ज्ञान फूड प्रोडक्ट्स प्राली, नेपाल रिपब्लिक पिण्डिया प्राली, हर्बल ग्रुप फाइल सेक्युरिटी प्राली, केटीपी ग्रुप प्राली, विदुषी बीजी एण्ड सामाजिक प्राली, हेप्पी हावर प्राली, होटल डायमण्ड प्यालेस प्राली, भेरी ग्यास उद्योग प्राली र कर्णाली डिस्टिलरी प्रालीमा रहेका प्रतिष्ठान स्तरीय ट्रेड युनियन रहेका छन्। पछिल्लो 24 घण्टामा देशभरमा 17 वटा विपदका घटना भएका छन्। ती घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिराहा, नवलपरासी पूर्व, बाँकी, कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन्। ओखलडुङ्गा, सल्यान, बागलुन र प्युठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागी भएको छ। बर्दियामा हावाहुरी तथा कैलाली र कास्कीमा चट्याङ परेको छ। झापामा जनावरको आक्रमण भएको प्राधिकरणले जनाएको छ। विपदमा परि घाइते भएका सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। विपदका कारण ₹50,45,000 बराबरको आर्थिक क्षति भएको छ। मौसममा देखिएको परिवर्तनसँगै विभिन्न स्थानमा विपदका घटना दोहोरिन सक्ने भएकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विपदको जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ। सल्यानको छत्रेश्वरी गाउँपालिका 2 दमदुरी जंगलमा विद्यालय जाने क्रममा भीरबाट लडेर 34 वर्षीय छात्राको मृत्यु भएको छ। छत्रेश्वरी 2 दह गाउँका जीवराज ओलीकी छोरी प्रमिला ओलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकाईले जानकारी दिनुभयो। जनता माध्यमिक विद्यालय गुराँसेमा कक्षा 10 अध्ययनरत प्रमिला बुधबार बिहान आज करिब 8 बजे विद्यालय जाने क्रममा बाटोबाट लडेर करिब 250 मिटर तल खस्नु भएको थियो। स्थानीयले अचेत अवस्थामा फेला पारेपछि परिवारलाई खबर गरेका थिए। उद्धार गरी उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको प्रहरी निरीक्षक रोकाईले बताउनुभयो। घटना लगत्तै उपचारका लागि एम्बुलेन्सको व्यवस्था गरिए पनि अस्पताल पुग्नु अघि नै मृत्यु भएको हो। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दामासोर, इलाका प्रहरी कार्यालय थारमारे र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। वडा अध्यक्ष प्रेमबहादुर नेपालीले घटनाबारे थप प्रहरीले जानकारी गराउनु भएको थियो। र विगत 7 वर्षदेखि कर्णाली प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकलाई प्रदान गरिएको प्रोत्साहन भत्ता रोकिएको छ। यस वर्षदेखि चिकित्सक
प्रोत्साहन भत्ता रोकिएपछि छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्। सुर्खेत स्थित प्रदेश अस्पताल सहित कालीकोट अस्पताल, सल्यान अस्पताल अगाडि छात्रवृत्तिमा कार्यरत चिकित्सक नर्सले प्रोत्साहन भत्ता निरन्तरताको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। गत शुक्रबारदेखि आन्दोलन थालेका चिकित्सकले सोमबार दिउँसो 1 बजेसम्म बहिरंग सेवा बन्द गरेका थिए। छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति कर्णाली प्रदेशका संयोजक डाक्टर विशाल कार्कीले कर्णाली प्रदेश सरकारले 2077 दिँदै आएको प्रोत्साहन भत्ता निरन्तरता दिनुपर्ने माग गर्दै आन्दोलन जारी राखेको बताउनुभयो। शुरूमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएको र हालसम्म सुनवाई नभएपछि अस्पतालमा धरना तथा सेवा रोक्नुपर्ने जस्ता आन्दोलन गर्नु परेको उहाँले बताउनु भएको छ। प्रदेश अस्पतालमा मात्रै छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मी गरी करिब 20 कार्यरत रहेका छन् भने कर्णाली प्रदेशभर 150 रहेका छन्। मंगलबार डाक्टर तथा स्वास्थ्यकर्मीहरूले प्रदेश अस्पतालमा दिउँसो 1 बजेसम्म बहिरंग सेवा ठप्प पारेका थिए। आफ्ना एक सूत्रीय माग पूरा नभए आजदेखि बहिरंग सेवा पुनः ठप्प पार्ने बताएका छन्। प्रदेश सरकारले कन्सल्टेन्ट डाक्टरलाई 75% र अन्यलाई 50% प्रोत्साहन भत्ता दिने गरेको थियो। हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
9: फोन नम्बर 082562601 98578935090 98578135684
10: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मास्क पलाएको नाक बाङ्गो भएको नाक बज्ने
10: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
11: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टन्सिल आइरहने
10: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
12: नोट धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
13: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार
12: समय बिहान 10 बजेदेखि
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 9098
5: दाङवासीको लागि खुसीको खबर
13: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
14: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
13: दसैँ तिहार विशेष अफर
14: इएमआई र एक्सचेन्ज सुविधा
13: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
14: 56 जनालाई विकली विनर प्राइज
13: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर
14: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
8: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
5: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
8: सम्पर्क नम्बर 082563001 र मोबाइल नम्बर 97155 63001
15: यो दाँत दुखेर मर्नु भयो आई आई आई आई
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
15: अस्ति भक्कर त औषधि गरेको, 20 को 19 भएको हैन।
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
15: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
6: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
16: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
17: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
18: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख बनाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
20: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
21: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
20: 98-41-68-46-46।
21: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
22: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
23: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
22: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
23: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
24: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
25: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
24: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
26: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
28: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
29: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-5-91-794, मोबाइल नम्बर 98-22-87-74-94।

0: Bangau Rilis, Meru Everest.
1: श्री नेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू
2: अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 गलाइन दान र घोराही 15 सड़क विभाग रोड दान
1: फोन नम्बर 9869846602 र 9864883473
5: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
6: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
6: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था
5: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा इसीजी सेवा
6: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
5: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
2: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार
5: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 0825606052

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदै छ परिवार एक साथ।
2: दाङवासीको लागि खुसीको खबर,
3: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
4: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सान्सुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
3: दसैँ तिहार विशेष अफर,
4: इएमआई र एक्सचेन्ज सुविधा,
3: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
4: 56 जनालाई विकली विनर प्राइज,
3: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर,
4: ग्रान्ड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
5: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
2: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
5: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-00।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुस्तक दान सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3577

0: Buy net go buy one get one free offer ma. 3 महिना को 125 Mbps internet को 2700 मा खरीद गर्दा सुई internet package नया जडानको लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महिना free internet. Buy net अब सबै connected.
1: ना कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा.
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ. सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ. बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ.
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा.
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड. सम्पर्क फोन नम्बर 082-561-694. सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41.
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर. घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका.
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर. आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला है बाबु.
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन. यस्तै छ झोले जिन्दगी.
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो. राम्रो पैसा कमाइरहेछ.
8: ल ल काका, गइहाले म.
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला.
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ. साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने. अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ.
11: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ. साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60-70 हजार नेहरु र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने.
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र. मोबाइल नम्बर 98-578-45-226.
12: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ.
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न.
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ.
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ.
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल. सम्पर्क मोबाइल नम्बर 98-578-34-910.
12: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ.
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
12: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने, हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
12: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गडा हुने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9849786001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ उपत्यका सहित देशका पश्चिम क्षेत्रसम्म वर्षा, हावा हुरी र असिना सहित पानी पर्ने क्रम पर्सीसम्म रहने, हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित। रेड क्रसले भोटेको शिवबाड़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने, रकम पाउने परिवारले आफ्नो प्राथमिकता अनुसार प्रयोग गर्न सक्ने। मध्य पहाड़ी लोकमार्गको कास्की खण्डमा 3 मोटरेबल पुल निर्माण, फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो। धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इण्डोनेसियाको निर्णय, 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू। र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुक विदाई। नेपाल खबरमा अब पूरा खबर। अहिले काठमाडौँ उपत्यका सहित देशका पश्चिम क्षेत्रसम्म पानी परिरहेको छ। चितवनदेखि पश्चिमका तराई र पहाड़ी धेरै जसो क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ। चितवन, नवलपुर, तनहुँ, गोर्खा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ। मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने क्रम पर्सी शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली थोरै ठाउँमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन मौसमविदले आग्रह गरेका छन्। हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा पानी परेको छ। नामखा, सिमकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो ताजाकोट लगायतका विभिन्न तल्लो क्षेत्रमा गैरातीदेखि नै हल्का वर्षा भइरहेको छ। चिसो बढ़ेको छ। कच्ची सड़क तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवत जावतमा समस्या भएको छ। उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा थप पानी पर्न सक्ने भएकाले सावधानी अप्नाउन स्थानीय बासिन्दालाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू पारित गरिँदैछ। काठमाडौँमा चलिरहेको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत भएका 4 प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्व प्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेले संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। नेपाल रेड क्रस सोसाइटीले भोटेको शिवबाड़ी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेड क्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री गीता वादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारी बीच सहकारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेड क्रस सोसाइटीले रसुवा भोटेको शिवबाड़ीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1,00,000 रूपियाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषि रमन खनालले जानकारी दिनुभएको छ। नेपाल रेड क्रसले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेको समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ। बाढ़ीबाट प्रभावित झण्डै 6,000 परिवार रहेको प्रारम्भिक अनुमान छ। प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको ब्याङ्क खातामा रकम सिधै जम्मा गरिनेछ। प्राप्त रकम परिवारले आफ्नो प्राथमिकता अनुसार खाद्यान्न, कपड़ा, स्वास्थ्य तथा सरसफाई, अत्यावश्यक घरायसी सामग्री, यातायात संचार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन्। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत कास्की खण्डमा 3 पक्की मोटरेबल पुल निर्माण भएका छन्। मध्य पहाड़ी लोकमार्गको पोखरा महानगरपालिका यामदी खोलामा 2 र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टे खोला नजिक एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको मध्य पहाड़ी राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जवल शर्माले जानकारी दिनुभयो। यी पुल निर्माण कार्य सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हटेको छ। यात्रु र गाड़ीलाई आवतजावतमा सहज भएको छ। 3 पुल निर्माणका लागि कार्यालयले एउटै काम मार्फत काम अघि बढ़ाएको थियो। त्यस अनुसार 21,59,78,000 रूपियाँ लागतमा 2079 साल साउन 22 गते गीता कन्स्ट्रक्सन स्याङ्जासँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार निर्माण कार्य अघि बढ़ाई 3 पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। मध्य पहाड़ी लोकमार्गले मध्य पहाड़ी क्षेत्रका विभिन्न जिल्लालाई सड़क सञ्जाल मार्फत जोड्दै आएको छ। कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लातर्फ हुने यातायात आवागमन सहज हुने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राजमार्गका विश्राम स्थलमा महिला बाल बालिका र अपाङ्ग मैत्री शौचालय अनिवार्य गराउन पहल, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्थ विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले देशका पश्चिम क्षेत्रसम्म वर्षा हावाहुरी र असिनासहित पानी पर्ने क्रम पर्सीसम्म रहने हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित रेड क्रसले भोटेकोशी बाढ़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। राजमार्गका विश्राम स्थलमा महिला बालबालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि सुरक्षित मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ। मन्त्रालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशका विभिन्न राजमार्ग तथा सड़क खण्डमा सार्वजनिक गाड़ीले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्राम स्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको हो। चाड़पर्व नजिकिँदै गर्दा लामो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चाप बढ़ने भएकाले राजमार्गका विश्राम स्थलमा आधारभूत सेवा तथा पहुँचयोग्य पूर्वाधारको आवश्यकता अझ बढ़ने मन्त्रालयले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 10 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,425 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाले धान उत्पादनका लागि जमीन खाली गर्न लाखौं हेक्टर वन क्षेत्र फडानी गर्ने योजना रोक्ने घोषणा गरेको छ। इण्डोनेशियाले मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानमा आत्मनिर्भरता हासिल गरिसकेपछि सरकारले यस्तो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। सरकारले सन् 2024 धान खेतीका लागि 30,00,000 हेक्टर जमीन खाली गरी 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू गरेको थियो। इण्डोनेशिया विश्वमै सबैभन्दा धेरै वन क्षेत्र भएका देशमध्ये एक हो। यी वनले मानव गतिविधिका कारण जीवाश्म इन्धनको दोहनबाट उत्सर्जित हुने र पृथ्वीको तापक्रम बढ़ाउने कार्बन डाइअक्साइड लगायतका हरितगृह ग्यास ठूलो मात्रामा सोच्ने गर्छन्। विश्वमै धानको उच्च खपत गर्ने देशमध्ये एक इण्डोनेशियामा आन्तरिक उत्पादनले नै देशभरको माग पूरा गर्न थालेको तथ्याङ्क सार्वजनिक भएपछि राष्ट्रपति प्राबोओ सुबियान्टोले यसलाई महत्वपूर्ण उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार अब सरकारले धान उत्पादन बढ़ाउन उन्नत बिउको प्रयोग लगायत उत्पादनमा नयाँ उपायहरूमा ध्यान केन्द्रित गर्नेछ। नेशनल फूड एजेन्सीका अनुसार इण्डोनेशियाले सन् 2025 3,47,10,000 टन धान उत्पादन गरेको थियो। अब खेल खबर। विश्व फुटबलमा लियोनल मेसी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेसीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेसीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेसीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजको थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। मेसीले यस अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका मेसीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका पश्चिम क्षेत्रमा वर्षा हावाहुरी र असिना सहित पानी पर्ने क्रम पर्सीसम्म रहने हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित रेडक्रसले भोटेको शिव बाढ़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने रकम पाउने परिवारले आफ्नो प्राथमिकता अनुसार प्रयोग गर्न सक्ने मध्य पहाड़ी लोकमार्गको कास्की खण्डमा 3 मोटरेबल पुल निर्माण फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इण्डोनेसियाको निर्णय 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावको विदाई दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-65-2018।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल र नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू
12: सुगर रोग सम्बन्धी उपचार,
13: हर्मोन सम्बन्धी समस्याको उपचार,
12: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
13: फोनबाट पनि नाम दर्ता गर्न
14: बिरामी जाँचो निमिति यही असोज 24 गते शनिबार।
15: सम्पर्क विजय फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
16: खुसीको खबर खुसीको खबर खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453065।
19: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
20: फोन नंबर 082-562-601 98578-35990 98578-31684।
21: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
21: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
22: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
21: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
22: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार।
21: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
23: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98182-99028।
24: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
25: शाओमी किन्दा उपहार एभ्रीडे थाइल्यान्ड
26: हलिडे। दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा हाम्रा योग्य, इमानदार, सक्षम र कर्मठ प्रजातान्त्रिक उद्यमी संघ उम्मेद्वारहरूलाई अमूल्य मत दिई अत्यधिक मतले विजयी बनाऊ। प्रजातन्त्र व्यवसायको हकहित र स्थानीय विकास हाम्रो प्रतिबद्धता। नरेश कुमार श्रेष्ठ अध्यक्ष, भरत प्रसाद रेग्मी वरिष्ठ उपाध्यक्ष, मन बहादुर बुढाचोकी उद्योग उपाध्यक्ष, माधव खनाल महासचिव, सूरज बुढाचोकी सचिव, दीपक पण्डित कोषाध्यक्ष, पुष्कर राज न्यौपाने वामदेव सह कोषाध्यक्ष, सुलोचना गौतम पोखरेल महिला सदस्य, निम बहादुर बुढाचोकी वस्तुगत सदस्य, बदरुद्दीन राई सदस्य, दिवाकर पाण्डे दीपक सदस्य, मुक्तिराम खनाल सदस्य, थानेश्वर बुढा सदस्य, केशव डीसी सदस्य, ओमकान्त रेग्मी सदस्य, सुभाष न्यौपाने सदस्य, हुकुम पोखरेल सदस्य। निर्वाचन मिति यही असोज
14: 24 गते शनिबार।

0: 火星人。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम क्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: वायनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: दाङबासीको लागि खुशीको खबर
2: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
3: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
2: दसैँ तिहार विशेष अफर
3: इएमआई र एक्सचेन्ज सुविधा
2: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
3: 56 जनालाई विकली विनर प्राइज
2: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर
3: ग्रान्ड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
4: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही चौध दाङ
4: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001
5: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: एटिन्जेलसम्म हामीलाई साथ दिनुभयो, तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 08562567।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिंकुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: फोन नम्बर
6: 08562564552
5: 08562564552 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
12: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाइ हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
10: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: गाउँ रेडियो मेरो एभरेज
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दशैं नजिकिएसँगै दाङका गाउँ बस्तीमा चाडपर्वको रौनक छाउन थालेको छ। घर आँगनको लिपो सरसफाई, दशैंका लागि आवश्यक खाद्यान्न तथा सामग्री जुटाउने, थार समुदायको संख्या पैया, नाचको तयारी तथा रोजगारीका लागि विदेश गएका गाउँ फर्किन थालेपछि गाउँघरमा दशैंको चहलपहल बढ़ेको हो। थारू बस्तीमा भने दशैंको तयारीसँगै सख्या पैया नाचले गाउँको वातावरण थप उल्लासमय बनाएको छ। कतिपय गाउँमा नाच शुरू भइसकेको छ भने कतिपय ठाउँमा नाचका लागि आवश्यक चोल्या, ब्याज, गोन्या र फरिया सिलाउने तथा मादल तयार गर्ने काम भइरहेको छ। साँझपख मादलको तालसँगै नाचगान शुरू हुन थालेपछि गाउँ बस्तीमा दशैं आएको अनुभूति हुन थालेको छ। दशैंको चहल पहलसँगै रोजगारीका लागि विदेश गएका पनि गाउँघर फर्किन थालेका छन्। दशैंका लागि घर आँगन चिटिक्क पार्ने, खाद्यान्न तथा आवश्यक सामग्री जुटाउने, परम्परागत नाचगानको तयारी गर्ने र परदेशबाट आफन्त घर फर्किने क्रमसँगै दाङका र गाउँ बस्तीमा चाडपर्वको वातावरण बनेको छ। गाउँमा बज्न थालेको मादलको ताल, घर घरमा भइरहेको सरसफाई र परदेशबाट फर्किरहेका आफन्तले दशैंको आगमनको आभास गराउन थालेका छन्। दाङको राप्ती गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। गाउँपालिकाको कार्यालयले शिक्षा नियमावली 2059 दशौं संशोधन सहितको नियम 93 उपनियम 92 तथा गाउँ शिक्षा समितिको निर्णय अनुसार प्राध्यापक छनौट तथा नियुक्तिका लागि बुधबार सूचना जारी गरेको हो। गाउँपालिकाभित्रका 26 वटा सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदका लागि सम्बन्धित विद्यालयको सोही तहमा कार्यरत स्थायी शिक्षकले आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति वा विद्यालय प्रशासनमा आवेदन बुझाउनु पर्नेछ। माध्यमिक तहको प्रधानाध्यापकका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर वा सो सर उत्तीर्ण गरेको अथवा शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा 5 वर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्नेछ। त्यस्तै आधारभूत तहका लागि स्नातक वा सो सर उत्तीर्ण गरेको अथवा शिक्षा शास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा 5 वर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्नेछ। आवेदन संघ व्यक्तिगत निवेदन, शैक्षिक योग्यताका प्रमाणपत्र, स्थायी नियुक्ति पत्र, अध्ययन अनुमति पत्र, नागरिकताको प्रतिलिपि, शिक्षण अनुभव तथा तालिमका प्रमाणपत्र सहित सिलबन्दी विद्यालय विकास प्रस्ताव पेश गर्नुपर्नेछ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकारी राजेश मल्लद्वारा जारी सूचना अनुसार प्रधानाध्यापक छनौट तथा नियुक्तिको प्रक्रिया शिक्षा नियमावलीमा तोकिएको प्रावधान अनुसार अघि बढाइनेछ। दाङ, बाँकी, बर्दिया र पूर्वी रूकुमलाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गर्दै आएको श्रम तथा रोजगार कार्यालय नेपालगंजले श्रमिकका समस्या सम्बोधन, श्रम सम्बन्धी विवाद निरूपण तथा रोजगारदाता प्रतिष्ठानलाई कानूनी व्यवस्था प्रति जिम्मेवार बनाउने कामलाई तीव्रता दिएको जनाएको छ। कार्यालयका अनुसार गत वर्ष तोकिएको समयभित्र दर्ता नवीकरण नगर्ने बाँके र दाङ जिल्लाका 19 वटा प्रतिष्ठान स्तरीय ट्रेड युनियनको दर्ता कार्यालयले खारेज गरेको छ। ट्रेड युनियन 2049 दफा 17 तथा ट्रेड युनियन नियमावली 2050 नियम 9 बमोजिम निर्धारित म्याद र थप दस्तुर सहित नवीकरणका लागि नआएका युनियनको दर्ता खारेज गरिएको हो। दर्ता खारेजीमा परेका ट्रेड युनियन मध्ये दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालय, घोराई सिमेन्ट इण्डस्ट्रीज प्रणाली र तुलसीपुर यातायात प्रणालीमा रहेका प्रतिष्ठान स्तरीय ट्रेड युनियनको दर्ता समेत खारेज गरिएको कार्यालयले जनाएको छ। त्यसै गरी श्रमिकका हक अधिकार तथा श्रम कानून कार्यान्वयनसँग सम्बन्धित उजुरीको सुनवाई गर्दै कार्यालयले गत वर्ष 30 वटा उजुरी फर्चुत गरेको जनाएको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 श्रमिकको पारिश्रमिक, श्रम अधिकार, श्रम सम्बन्धी विवाद तथा कानून कार्यान्वयनका विषयमा परेका 40 उजुरी मध्ये 30 वटा फर्चुत गरिएका छन्। बाँकी उजुरीमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइएको कार्यालय प्रमुख रजकले जनाउनुभयो। र सल्यानको छत्रेश्वरी गाउँपालिका 2 दमदुरी जंगलमा विद्यालय जाने क्रममा भीरबाट लडेर 14 वर्षीय छात्राको मृत्यु भएको छ। छत्रेश्वरी 2 दह गाउँका
जीवराज ओलीकी छोरी प्रमिला ओलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकाईले जानकारी दिनुभयो। जनता माध्यमिक विद्यालय गुनासेमा कक्षा दशमा अध्ययनरत प्रमिला बुधबार बिहान करिब 8 बजे विद्यालय जाने क्रममा बाटोबाट लडेर करिब 250 मिटर तल खस्नु भएको थियो। स्थानीयले अचेत अवस्थामा फेला पारेपछि परिवारलाई खबर गरेका थिए। उद्धार गरी उपचारका लागि स्थानीय मेडिकल तर्फ लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको प्रहरी निरीक्षक रोकाईले बताउनुभयो। घटना लगत्तै उपचारका लागि एम्बुलेन्सको व्यवस्था गरिए पनि अस्पताल पुग्नु अघि नै मृत्यु भएको हो। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमाचौर, इलाका प्रहरी कार्यालय थारमारे र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। ओडा अध्यक्ष प्रेम बहादुर ओलीले घटनाबारे प्रहरीलाई जानकारी गराउनु भएको थियो। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल। मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
8: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
9: र 98 5 78 30 6 8 9।
10: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
11: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-023।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङग्याली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
1: दाङवासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सान्सुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
8: दसैँ तिहार विशेष अफर
9: इएमआई र एक्सचेन्ज सुविधा
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
9: 56 जनालाई विकली विनर प्राइज
8: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर
9: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
10: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
10: सम्पर्क नम्बर 082-5

0: 6301 र मोबाइल नम्बर 97155 63001।
1: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: भिएफएक्स सिनेमाज घोराई 10 चौडिकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पुई। पेन्सन पट्टा
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
3: चङ्गुल
5: विदेश नजानुहोस् न है, मलाई छोडेर नजानु न बाबा।
3: आचार्य
6: जब अन्यायले सीमा नाच्छ
3: बा एक एउटा
6: छोरी पनि ठुली भयो है, अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको।
3: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
7: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग क्रिमिनल है।
3: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पोई बा एक योद्धा पेन्सन पट्टा।

0: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग कैमरा है।
2: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
3: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
6: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरू र लेबरको हकमा 50,000 कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
4: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
7: मध्य पश्चिम ट्याङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। जिल्ला प्रहरी कार्यालय दाङले घोराई उपमहानगरपालिका वडा नम्बर 16 सेवार खोला नजिक खाली जमीनमा लुकाई छिपाई राखेको अवस्थामा बेलबिजक नभएका करिब 1,30,000 बराबरका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा आज उक्त स्थानमा छापा मारी अवैध रूपमा राखिएका सामानहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमा यूरिया मल, चिनी, सुर्ती र लिपस्टिक रहेका छन्। प्रहरीले यूरिया मल 30 बोरा 1,100 का दरले 33,000, चिनी 10 बोरा प्रति केजी 100 का दरले 50,000, सुर्ती 1 बोरा अन्दाजी 11,000, लिपस्टिक 1 दर्जनका 12 वटा बट्टा अन्दाजी मूल्य 36,000 बराबरको बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। बरामद गरिएका सम्पूर्ण सामानहरू

0: मा चाडपर्वको वातावरण बनेको छ। गाउँमा बस्न थालेको मादलको ताल, घर घरमा भइरहेको सरसफाई र परदेशबाट फर्किरहेका आफन्तले दशैंको आगमनको आभास गराउन थालेका छन्। र राप्ती गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। आज गाउँपालिकाको कार्यालयले शिक्षा नियमावली 2059 दशौं संशोधन सहितको नियम 93 उपनियम 92 तथा गाउँ शिक्षा समितिको निर्णय अनुसार प्रधानाध्यापक छनौट तथा नियुक्तिका लागि सूचना जारी गरेको हो। पालिकाका 26 सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदका लागि सम्बन्धित विद्यालयको सोही तहमा कार्यरत स्थायी शिक्षकले निवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति वा विद्यालय प्रशासनमा आवेदन बुझाउनु पर्नेछ। माध्यमिक तहको प्रधानाध्यापकका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर वा सोसरह श्रेणीमा सोसरह उत्तीर्ण गरेको अथवा शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा 5 वर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्नेछ। त्यस्तै आधारभूत तहका लागि स्नातक वा सोसरह उत्तीर्ण गरेको अथवा शिक्षा शास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा 5 वर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्नेछ। आवेदनसँग व्यक्तिगत निवेदन, शैक्षिक योग्यताका प्रमाणपत्र, स्थायी नियुक्ति पत्र, अध्यापन अनुमति पत्र, नागरिकताको प्रतिलिपि, शिक्षण अनुभव तथा तालिमका प्रमाणपत्र सहित सिलबन्दी विद्यालय विकास प्रस्ताव पेश गर्नुपर्नेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लद्वारा जारी सूचना अनुसार प्रधानाध्यापक छनौट तथा नियुक्तिको प्रक्रिया शिक्षा नियमावलीमा तोकिएको प्रावधान अनुसार अघि बढ़ाइनेछ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षो वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली, जिसस रोड, घोरा हिदाङ।
1: फोन नम्बर 082-560-788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24072।

0: now eat like pro.
1: Rasita pao from 2 and 4. Sanchayas ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo sabai sajilo. Tapai pani download garnu hos. Kineki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 98578130840 र 98478120440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
16: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
15: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार,
16: पुरुषको लिंग सम्बन्धी समस्या,
15: पिसाब पोल्ने समस्या,
16: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
15: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार,
16: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार।
15: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: डाक्टर भेट्ने समय
15: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
16: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
15: साँझ 5 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825562023, 98478617 र 98478645।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
17: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
19: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: पंखा, फ्रिज, डीप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी
3: दाङबासीको लागि खुसीको खबर।
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
5: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
4: दसैँ तिहार विशेष अफर,
5: इएमआई र एक्सचेन्ज सुविधा,
4: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
5: 56 जनालाई विकली विनर प्राइज,
4: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर,
5: ग्रान्ड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
6: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
6: सम्पर्क नम्बर 082563001 र मोबाइल नम्बर 97155630

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्नी, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: माया नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट माया नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
2: सम्पर्क मोबाइल नम्बर 9822964
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बाल बालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
10: सीता के भयो तिमलाई गुम्सेर बसेछौ
11: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
10: के कुरा गर्छिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
11: ए ठिकै छ म जानु त धेरै ठाउँ गाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहीदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
15: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
18: ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मलाई।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।
20: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
21: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
21: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
20: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
21: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
20: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
22: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार।
20: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 0825606052।
23: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा हाम्रा योग्य, इमानदार, सक्षम र कर्मठ प्रजातान्त्रिक उद्यमी संघ उम्मेद्वारहरूलाई अमूल्य मत दिई अत्यधिक मतले विजयी बनाऊ। प्रजातन्त्र व्यवसायको हकहित र स्थानीय विकास हाम्रो प्रतिबद्धता। नरेश कुमार श्रेष्ठ अध्यक्ष, भरत प्रसाद रेग्मी वरिष्ठ उपाध्यक्ष, मन बहादुर बुढाथोकी उद्योग उपाध्यक्ष, माधव खनाल महासचिव, सुरज बुढाथोकी सचिव, दीपक पण्डित कोषाध्यक्ष, पुष्कर राज न्यौपाने वामदेव सह कोषाध्यक्ष, सुलोचना गौतम पोखरेल महिला सदस्य, निम बहादुर बुढाथोकी वस्तुगत सदस्य, बदरुद्दीन राई सदस्य, दिवाकर पाण्डे दीपक सदस्य, मुक्तिराम खनाल सदस्य, थानेश्वर बुढा सदस्य, केशव डीसी सदस्य, ओमकान्त रेग्मी सदस्य सुभाष न्यूपाने सदस्य हुकुम पोखरेल सदस्य निर्वाचन मिति यही असोज
22: 24 गते शनिवार

0: यो हो रेडियो मध्य पश्चिम एफएम 94.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुल्ला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआई को सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देश। र सन् 2036 को ओलम्पिक आयोजनाका लागि भारत सहित 7 वटा देशको दावी। नेपाल खबरमा अब पूरा खबर। पछिल्लो 3 घण्टामा बाँकेको कोहलपुरमा 64 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा पानी परेको छ। यस्तै पूर्वतर्फ पनि केही ठाउँमा पानी परेको छ। पछिल्लो 24 घण्टामा अर्घाखाँचीको सिमलपानीमा 100 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। चितौन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोर्खामा पनि अत्यधिक वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका धेरै जसो ठाउँमा वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने विभागले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार धेरै जसो ठाउँमा अहिले मेघगर्जन सहित वर्षा भइरहेको छ। आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने पर्सि शुक्रबार दिउँसो फेरि पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ। अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत रहेको मौसमविदले बताएका छन्। मुस्ताङको लेटेदेखि कोरोला नाकासम्म झण्डै 500 वटा कन्टेनर सड़कमा रोकिएका छन्। असोज 8 देखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक हप्तादेखि ती कन्टेनर रोकिएका छन्। यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाड़ी जोमसोममा रहेका बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसोम कोरोला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक वस्तुहरू कन्टेनर जोमसम ल्याइएको छ। म्याग्दीको पोखरे बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै कम्तीमा एक हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोना नाका हुँदै नेपाल भित्राएका दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन। काठमाडौँको खुला मञ्चमा चलिरहेको नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। पूर्व निर्धारित समय अनुसार बिहान 10:30 बजे बन्द सत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो 4 बजेदेखि शुरू हुने भएको छ। कांग्रेसको सूचना संचार तथा प्रविधि समितिका अनुसार बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनात्मक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल जारी। यी सबै प्रतिवेदन पारित भएपछि सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरेर बन्द सत्रको औपचारिक कार्यसूची समापन हुनेछ। आजको बन्द सत्रको सम्पूर्ण कार्यवाही कांग्रेसको आधिकारिक फेसबुक पेज र अन्य संचार माध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ। बन्द सत्रको समापनसँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुँदैछ। 19 वटा निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा भएको छ। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खसिएको 90 स्थानमा झरेको छ। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट 3 देश बन्न सफल भएका छन्।
व्यक्तिगत अस्थिरता द्वन्द र कमजोर शासन प्रणालीका कारण सुडान जिम्बाब्वे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका तीन स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने विज्ञहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कडाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्र गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कडाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाइने बताउनु भएको छ। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना समेत छ। अब विदेशको खबर। प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआई को सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एसआई प्रयोग हुन थालेको छ। अमेरिकी न्याय मन्त्रालय लगायतका अन्य संघीय निकायहरूले आफ्ना आन्तरिक नीति, कागजात र संचारमा अब एआई को सट्टा एसआई शब्द प्रयोग गर्न थालेका छन्। न्याय मन्त्रालयले माथतका सबै निकायहरूलाई पनि एआई को सट्टा एसआई शब्द प्रयोग गर्न कड़ा निर्देशन दिएको एनबीसी न्यूजले जनाएको छ। मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्र अनुसार अबदेखि अदालतका कानूनी फाइलहरू, नीतिगत दस्तावेजहरू तथा सरकारी सार्वजनिक संचारमा एआई को सट्टा आधिकारिक रूपमा सुपर इन्टेलिजेन्स वा एसआई शब्दको प्रयोग अनिवार्य गर्नुपर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर 29, 2026 हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रभाव स्वरूप यो नयाँ अभ्यास शुरू भएको हो। प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नका लागि यो नीति लिएको अमेरिकी सरकारले जनाएको छ। ले विश्वभर भइरहेको प्रविधिको विकास क्रममा अमेरिकाले अपनाउने शब्दावली र कानूनी परिभाषामा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण भइरहेको छ। अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वृत्तमा समेत यस निर्णयले बहस सृजना गरेको छ। अब खेल खबर। सन् 2026 को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारत सहित 7 देशले दावी गरेका छन्। प्रतियोगिता आयोजना गर्न भारत, कतार, दक्षिण कोरिया, जर्मनी, दक्षिण अफ्रिका, टर्की र हंगेरी प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। यस्तै अरू देशहरूले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 दावी गर्न सक्नेछन्। आउँदो वर्षको मार्चमा आईओसी को कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूची तयार पार्नेछ र त्यसपछि उनीहरूले ओलम्पिक निकायसँग सम्वाद शुरू गर्नेछन्। सन् 2028 प्राथमिकता प्राप्त आयोजकहरूको नाम घोषणा गर्ने र सन् 2029 मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। आईओसीले सन् 2036 ओलम्पिक आयोजकको मूल्यांकन आर्थिक स्रोत तथा राजनैतिक र जनसमर्थन जस्ता पक्षहरूको आधारमा गर्ने बताएको छ। सन् 2028 ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलस आयोजना हुनेछ भने सन् 2032 संस्करणको आयोजना गर्ने जिम्मा अस्ट्रेलियाको ब्रिस्बेनमा पाएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल 1 स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन। र सन् 2036 को ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825635775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
9: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
10: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
8: अन्य विशेषज्ञ सेवाहरू:
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
8: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825635218।
13: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित

0: बुद्ध हस्पिटल ने नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आयोग सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखा छैनन्।
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू:
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
8: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
9: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान: घोराई दाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-595-7994, मोबाइल नम्बर 98-22-87-74-94।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाङ,
5: दीपक एक्सप्रेस। सम्पर्क मोबाइल 9847727977
6: र 9857830689।
2: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
7: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
7: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
7: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
8: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही, दाङ।
9: फोन 562-521।
2: सम्पर्क मोबाइल
8: 9857-32-819
10: र 9857-32-223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान: राई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9849967487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ, साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरु र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
15: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
6: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
6: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
2: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
17: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
2: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
17: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
2: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
17: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
17: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
2: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
17: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
17: सम्पर्क नम्बर 082-560-23।
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
10: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
18: विस्तृत आँखा परीक्षण उपचार,
19: बाल दृष्टि रोग निदान उपचार,
10: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
18: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
10: कन्ट्याक्ट लेन्स सेवा,
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
10: कृत्रिम आँखा फिटिङ गरिन्छ,
18: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चश्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
10: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
10: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
18: डबल भिजन उपचार,
10: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
18: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
10: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
18: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
17: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
20: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सल्यानमा चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान अन्तर्गत गरिएको सवारी साधन जाँचमा 11 जना चालक कार्यवाहीमा परेका छन्। बागचौर नगरपालिका 2 थारमारे स्थित राप्ती राजमार्गमा गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन गर्ने 3 जना मोटरसाइकल चालक सहित 11 जना कार्यवाहीमा परेका हुन्। इलाका प्रहरी कार्यालय थारमारे, जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यान र प्राथमिक स्वास्थ्य केन्द्र थारमारेका स्वास्थ्य कर्मीको संयुक्त टोलीले गरेको चेक जाँचमा 129 वटा सवारी साधन तथा चालकको परीक्षण गरिएको थियो। मापसेतर्फ 84 चालकको परीक्षण गर्दा 3 जना मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। यस्तै लागू पदार्थ सेवनतर्फ 3 जना चालकको परीक्षण गरिएकोमा कसैमा पनि सेवन गरेको नदेखिएको प्रहरीले जनाएको छ। अन्य ट्राफिक नियम उल्लंघन गर्ने 8 वटा सवारी चालकलाई समेत कार्यवाही गरिएको छ। कार्यवाहीमा पर्नेमा 4 मोटरसाइकल, 1 ट्राक्टर, 2 ट्रक र 1 वटा अटो चालक रहेका छन्। चाडबाडका बेला यात्रु तथा सवारी साधनको चाप बढ़ने भएकाले दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनका लागि अभियानलाई तीव्रता दिएको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, जथाभावी ओभरटेक तथा लेन परिवर्तन नगर्न, क्षमताभन्दा बढ़ी यात्रु नबोक्न र सवारीको यान्त्रिक अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेका छन्। सरकारले गएको भदौ 10 आएको रसुवा भटेकुसी बाढ़ीबाट पीड़ित परिवारलाई गैर सरकारी संघ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास ट्रान्जिशनल सेल्टर निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरेको छ। बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ट्रान्जिशनल सेल्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको छ। भटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण 7,577 भन्दा धेरै घर क्षतिग्रस्त भएका प्रारम्भिक विवरण छ। घर परिवार विहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभग्राहीको तथ्याङ्क दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुननिर्माण कार्य अघि बढ़ने प्रवक्ता महतले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय दाङले घोराई उपमहानगरपालिकाको ओडा नम्बर 16 सेवर खोला नजिक खाली जमीनमा लुकाई छिपाई राखेको अवस्थामा बिलबिजक नभएका करिब 1,30,000 बराबरका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा आज उक्त स्थानमा छापामारी अवैध रूपमा राखिएका सामानहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमा यूरिया मल, चिनी, सुर्ती र लिपस्टिक रहेका छन्। प्रहरीले यूरिया मल 30 बोरा 1,100 का दरले 33,000, चिनी 10 बोरा प्रति केजी 100 का दरले 50,000, सुर्ती 1 बोरा अन्दाजी 11,000, लिपस्टिक 1 दर्जन 12 बट्टा अन्दाजी मूल्य 36,000 बराबरको बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभएको छ। बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालयमा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा निगरानी पनि बढ़ाएको जनाएको छ। र तुल्सीपुर उपमहानगरपालिका साथ गैरापातु स्थित स्कूल बसको ठक्करबाट 1 बालकको मृत्यु भएको छ। आज बिहान करिब 10 बजे तुल्सीपुर उपमहानगरपालिका साथ गैरापातु झुलुङ्गे पुल स्थित सड़कमा लु प्र 02-001-0004 नम्बरको लक्ष्य एकाडेमीको बसले पैदल यात्रीलाई ठक्कर दिँदा 1 बालक घाइते भएका थिए। सल्यान शारदा नगरपालिका 2 खलंगा घर भई हाल तुल्सीपुर उपमहानगरपालिका 5 रानी जरूवामा डेरा गरी बस्ने पप्पू नेपालीका छोरा अन्दाजी वर्ष 2 आयन नेपालीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उक्त बस र चालकलाई नियन्त्रणमा लिए दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार। रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एण्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
0: अर्डर अनुसार खाली बोतलको उत्पादन।
1: 20 लिटर जारमा होम डेलिभरी सेवा।
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे। फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-62-375।
1: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 082-592-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35-990, 98578-31-684।
8: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा हाम्रा योग्य, इमानदार, सक्षम र कर्मठ प्रजातान्त्रिक उद्यमी संघ उम्मेद्वारहरूलाई अमूल्य मत दिई अत्यधिक मतले विजयी बनाऊ। प्रजातन्त्र व्यवसायको हकहित र स्थानीय विकास हाम्रो प्रतिबद्धता। नरेश कुमार श्रेष्ठ अध्यक्ष, भरत प्रसाद रेग्मी वरिष्ठ उपाध्यक्ष, मन बहादुर बुढाथोकी उद्योग उपाध्यक्ष, माधव खनाल महासचिव, सूरज बुढाथोकी सचिव, दीपक पण्डित कोषाध्यक्ष, पुष्कर राज न्यौपाने वामदेव सह कोषाध्यक्ष, सुलोचना गौतम पोखरेल महिला सदस्य, निम बहादुर बुढाथोकी वस्तुगत सदस्य, बदरुद्दीन राई सदस्य, दिवाकर पाण्डे दीपक सदस्य, मुक्तिराम खनाल सदस्य, थानेश्वर बुढा सदस्य, केशव डीसी सदस्य, ओमकान्त रेग्मी सदस्य, सुभाष न्यौपाने सदस्य, हुकुम पोखरेल सदस्य। निर्वाचन मिति यही असोज
9: 24 गते शनिबार।
10: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

तपाईको प्रतिभालाई खोज्दै तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइ। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकै गीत गाउन पाउने खुल्ला मन, खुल्ला अवसर। अब तपाईँको आवाज, तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गोराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भाइस, आवाज हाम्रो पहिचान तपाईँको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम भाषीको प्रतीक्षा गरिबस्नु भएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिनको आवाज पश्चिम नेपालको आवाज रेडी मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.rmb.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला प्रविधिबाट मिठो अनि दरिलो साथ दिइराख्नु भएको छ प्राविधिक मित्र सीमा पाण्डे हुनुहुन्छ भने म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु गरा थोकी। हजुर पक्कै पनि हामी आउँछौ प्रत्येक हप्ताको बुधबार 4 बजे केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ र तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 0825608154 तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छु, तपाईँका प्रतिभा लिन्छौ र अन्तिममा उत्कृष्ट एकजनालाई विजेता घोषणा गर्छौ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने यो सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 0825608154 तपाईँको लागि नै खुल्ला गरेका छौ। फोन गर्न सक्नुहुन्छ अथवा सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि हामी लाइभमा जोडेका छौँ भने विष्णु गराथकी जर्नलिस्टबाट पनि यति बेला कार्यक्रम हेर्दै अनि सुन्दै गर्नुभएको छ। धेरैजना साथीहरू त्यहाँबाट पनि जोडिनु भएको छ भने साँझ 8 बजी पछाडि विष्णु गराथकी जर्नलिस्ट युट्युब च्यानलबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ। र तपाईँ अघिल्लो हप्ताको सेयरका कार्यक्रम पनि सुन्न अनि हेर्न चाहनुहुन्छ भने युट्युबमा पनि सर्च गर्न सक्नुहुन्छ। विष्णु गराथकी जर्नलिस्ट सर्च गर्नुभयो भने अघिल्ला वर्षहरूका विभिन्न कार्यक्रमहरू त्यहाँ उपलब्ध रहेका छन्। ती कार्यक्रम हेर्न अनि सुन्न र डाउनलोड पनि गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ सामाजिक सञ्जालमा पनि जोडिन सक्नुहुन्छ। हामीलाई सामाजिक सञ्जालमा रेडियो मध्यपश्चिम एफएम विष्णु गराथकी र मध्यपश्चिम भोइसको अफिसियल फेसबुक पेजबाट पनि कार्यक्रम एकैसाथ हेरिरहनु भएको छ। धेरै साथी जोडिनु भएको छ, मैले यहाँबाट देखिरहेको छु। कार्यक्रममा सेयर पनि गरिदिनु भएको छ। सबै साथीहरूलाई विशेष विशेष धन्यवाद व्यक्त गर्छु। मिठो माया अनि मिठो साथको लागि विशेष विशेष आभार व्यक्त गर्न चाहन्छु। पक्कै पनि हामी 4 बजिसकेको छ। अब हामी करिब 5 बजीसम्म हामी करिब 45 मिनटको यो समय अवधिभर तपाईँको माझमा रहने गर्छौँ। मिठा मिठा कुराकानी गर्छौँ, तपाईँका साङ्गीतिक आवाजहरू सुन्छौँ र उत्कृष्ट एकजनालाई विजेता घोषणा गर्छौँ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आउने यो सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्ने माध्यम हो 0825608154 तपाईँको लागि नै खुल्ला गरेको छ। पक्कै पनि घरैको आसपासमा हुनुहुन्छ भने पानी परेको छ, बाहिर हेर्ने भने मौसम अलि अँध्यारो पनि गरिरहेको छ। आफ्नो स्वास्थ्य ख्याल पनि गर्नुहोला, किनभने यो पानीलाई शरीर अस्वस्थ बनाउने पानी पनि हो। अझ भनौँ ज्वरो आउन सक्ने भावनाले पनि पानीमा नभिज्नुहोला, किनभने मौसम चेन्ज हुने समय पनि छ क्यारे। त्यसको लागि तपाईँ सजग रहनुहोला भन्न चाहन्छु। र हुन्छ तपाईँ जोडिने माध्यम छ 0825608154 तपाईँको लागि खुल्ला गर्दै कार्यक्रमको शुभारम्भमा एउटा साङ्गीतिक आवाज छोड्छौ, त्यसपछि उपस्थित हुने नै छौं।

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाषामा। तपाईँ यति बेला सुनिरहनु आवाजिनका आवाज पश्चिम नेपालका आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.rmp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। साथमा हामीलाई विष्णु ओराथकी जर्नलिस्टबाट पनि यति बेला लाइभमा कार्यक्रम हेर्दै अनि सुन्दै गर्नुभएको छ र साँझ 8 बजे रेकर्डेड कार्यक्रम विष्णु ओराथकी जर्नलिस्टमा पनि युट्युबमा हेर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ युट्युबमा सर्च गर्नुहोला। र तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम मध्यपश्चिम भाइस प्रविधिबाट सीमा पाण्डे हुनुहुन्छ भने म तपाईँको माझमा छु विष्णु र बाइक साथ तपाईँको पनि रहेको छ। तपाईँले फोन गर्नुपर्छ नै 082-5650-8054 तपाईँको लागि नै खुल्ला गरेका छौं र तपाईँलाई जानकारी पनि गराइहाले। अघिल्लो हप्ताको विजेता साथी पनि आइसक्नु भएको छ। अघिल्लो हप्ताको विजेता साथीसँग पनि हामी अन्तरङ्ग कुनाकानी सँगसँगै उहाँका मिठा मिठा प्रतिभा पनि यहाँबाट लिने प्रयास चाहिँ म गर्नेछु। हामीलाई कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहोला। अघिल्लो हप्ताको विजेता साथीले कस्तो गीत गाउनुहुन्छ भन्ने पनि तपाईँले लाग्न सक्छ। उहाँका मिठा मिठा गीतहरू पनि धेरै सुन्ने प्रयास चाहिँ हामी गर्छौं र तपाईँका फोन कल लिन्छौं किनभने अर्को हप्ता तपाईँसँग पनि हामी भलाकुसारी गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी तपाईँसँग पनि जोडिन्छौँ र विजेता साथीसँग पनि जोडिन्छौँ। अन्तरङ्ग कुराकानी सँगसँगै मिठा मिठा प्रतिभा यहाँबाट राख्ने प्रयास चाहिँ हामी गर्नेछौँ है त। तपाईँ जानकारी गराइहाले हुन्छ। अघिल्लो हप्ताको विजेता साथी पनि आइसक्नु भएको छ, उहाँसँग पनि जोडिन्छु र तपाईँसँग जोडिन्छु। यति बेला अघिल्लो हप्ताको विजेता साथीको नाम उहाँकै मुखबाट सुन्छु। कार्यक्रममा स्वागत छ तपाईँलाई।
1: नमस्कार, मेरो नाम नारायणी बस्नेत, हापुर 11।
0: नारायणी बस्नेत हापुर 11
1: नारायण बस्नेत हुँ। विजेता भएर बोलाउनु भएको थियो हजुरले, अनि त्यही भएर आएको पानीको झरी झरी पनि सामान लिनु पनि थियो, त्यही भएर जाम त एकछिन पसन्द होइन पस्याउँछ।
0: ल ठिक छ, आफ्नो व्यस्तताले पनि ध्यानमा राख्दै आज रेडियोसम्म आइदिनु भएको त्यसको लागि विशेष विशेष धन्यवाद छ है त। अनि नारायणजी,
1: हजुर,
0: अघिल्लो हप्ता विजेता भएर आज रेडियोसम्म आइपुग्नु भएको छ, कस्तो लाग्दैछ?
1: राम्रो रमाइलो लाग्छ, हजुरको प्रोग्राम एकदम मनपर्छ मलाई, सुनिरहन्छौँ अनि त्यही भएर रमाइलो लाग्छ, त्यही भएर जाम त एकछिन।
0: रेडियोमा आउनु पर्दा कति खुसी हुनुहुन्छ?
1: खुसी छु सर,
0: खुसी हुनुहुन्छ होइन? ल, आज यो खुसियालीमा अघिल्लो हप्ता विजेता भएर आउने साथीको प्रतिभा कस्तो थियो त भन्ने पनि यति बेला श्रोताहरूलाई एउटा खुल्दली हुन सक्छ। हामी एउटा प्रतिभा सुन्छौँ सुरुमा।
1: सुरुमा मेरो प्रतिभा सुन्नुहुन्छ?
0: सुरु गर्नुहोस्।
1: हजुर, के पहिले पहिलेको भएको
0: सुन्नु पायो भने एकदमै मिठो हुन्छ।
1: नपठाउन या त घरी, कस्तो भुलिन्छु कि सर म गीत उहाँसी कति भुलिन्न, यहाँसी भुलिन्छु।
0: डराउनु हुँदैन, तपाईँ डराउनु भयो भने अझै बढी डर लाग्ने हुन्छ क्या अरे होइन। डराउनु भएन भने केही पनि हुँदैन। हामी तपाईँसँग हाम्रो अरूबेर कोही पनि छैन, तपाईँ र म मात्र छौँ र ढुक्क भएर मजाले गाउन सक्नुहुन्छ।
1: एउटा रौने कि हाँसाउने तिम्रै हातमा छ, यो
0: ठिक छ। हुन्छ नारायणजी, शुरूआत गर्नुभएको छ, तपाईँले विशेष धन्यवाद छ, प्रयास चाहिँ गर्नुभएको छ, यो मिठो स्वर छ र त्यही बिचमा गीत चाहिँ बिर्सनु भएको छ, अलिक कण्ठ गर्नुभयो भए अझ सहज पनि हुन्थ्यो क्यारे होइन। ठिक छ, त्यसको लागि विशेष धन्यवाद छ। यति बेला तपाईँ जोडिने माध्यम छ 082-5650-8054 तपाईँको लागि नै खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ। आउनुभयो भने तपाईँसँग मिठा कुराकानी अन्तरङ्ग कुराकानी सँगसँगै तपाईँको प्रतिभा पनि लिने प्रयास यहाँबाट म गर्नेछु। यति बेला फोन गर्नको साथी पनि जोडिसक्नु भएको छ, उहाँसँग पनि जोडिन्छु र तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 082-5650-8054 फोन गर्नुहोला भन्न चाहन्छु। यति बेला फोन गर्न साथी स्वागत गरे, नमस्ते हजुर।
2: नमस्ते हजुर, नमस्ते, के छ हाल खबर? सन्चो बिसन्चो भन्नु।
0: गर्जसिम्मा ओली छेत्री है?
2: होइन होइन,
0: ए दलबेर नामै झुक्किन्छ क्या म कहिले।
2: म यता घोराइतिर गाउँ धानसरादेखि हो, दलबिर घरती मगर। हजुर,
0: नाम कहिले काहीँ उस्तै उस्तै आवाज लाग्छ, कहिले काहीँ चुक्किने पनि हुँदो रहेछ क्या।
2: त्यही त के, अब बद्धो मान्छे बद्धो भएपछि आवाज युति युति हुन्छ, त्यही भएर केही फरक परिन।
0: कहिले
2: धेरै हजुर, धेरैको भेट भयो, के छ हाल खबर, कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ, कहिले किन हराउनुहुन्छ?
0: ठिक छ, के अरे बाँचिरहेका छौँ। कहिले काहीँ मौसमको चेन्ज हुन्छ, कहिले काहीँ बादल, कहिले काहीँ घाम लाग्छ, कहिले काहीँ जाडो हुन्छ है, कहिले काहीँ आउन सकिँदैन, काम पर्छ, कहिले काहीँ नआए तापनि प्राय आउने प्रयास चाहिँ हामी गरिरहन्छौँ है।
2: हजुर हजुर, मैले कार्यक्रम जहिले पनि सुनिरहन्छु, आज पनि ठ्याक्कै फोन मोबाइल बजाएको, ठ्याक्कै हजुरको आवाज सुने, कति खुसी लाग्यो कि।
0: ठिक छ, हुन्छ। अनि दलवीरजी के गर्दै हुनुहुन्छ यति बेला?
2: के गर्ने हजुर, के गर्ने, पानी परिरहेछ, कोठामा बस्ने, रेडियो सुन्ने, त्यही छ।
0: रेडियो सुनिरहनु भएको छ, कार्यक्रम कस्तो लाग्दैछ, कुनै सल्लाह सुझाव भन्ने प्रतिक्रिया छ भने दिन सक्नुहुन्छ?
2: कार्यक्रम त राम्रो लाग्छ हजुरको भाइ सुन्दारी, अब कहाँ हुनुहुन्छ, के हुनुहुन्छ, भेटौँ भए हुँदो भन्ने लाग्छ, राम्रो छ कार्यक्रम, राम्रो छ, ठिकै छ, तलले गर्नुहुन्ला, ठिकै छ।
0: हुन्छ, तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्छु। अनि दलवीरजी,
2: हजुर,
0: यति बेला हाम्रो माझमा हुनुहुन्छ नारायणी बस्नेत हुनुहुन्छ, उहाँको प्रतिक्रिया कस्तो लाग्दैछ, केही सल्लाह सुझाव भन्ने प्रतिक्रिया छ भने दिन सक्नुहुन्छ?
2: गीत अब नारायणी बहिनीले अब उहाँले पनि थाहा छ मैले गीत गाएको, उहाँले गीत गाए मैले पनि अब राम्रै मान्छु, तर अहिले गीत सुन्नु बेला किन झुकिन भयो, डराउनु भयो कि जाडोले हो कि पानी परेको, त्यही भएर
0: घरमा पानी परेको, पानी परे हुनाले पनि अलिक डराउनु भएको छ जस्तो लाग्यो मलाई पनि है।
2: के अब अघि सदाखर गाउने मान्छेले कति डराइरहनु भयो मैले सुनिरहेको छु पहिलेदेखि, त्यो जाडोले होला के, अब त्यति हो कि अब
0: ठिक छ, कहिले कहीँ समस्या हुन्छ है।
2: हजुर ठिकै छ, राम्रो गाउनुहुन्छ, अनि अहिले झुक्यो भने अब अर्को खेर झुकिनुहुन्न, अनि अघि पछि राम्रो गाउनुहुन्छ, मैले सुनिरहन्छु, माया लाग्छ, ठिकै छ, राम्रो छ।
0: हुन्छ दलवीरजी, तपाईँलाई विशेष धन्यवाद छ, हामी तपाईँको प्रतिभा सुन्छौँ नि।
2: ल, म अब त्यस्तो अब राम्रो त छैन छ नि त, त्यही पनि अब
0: हुन्छ हुन्छ, सुरु गर्नुहोस्।
2: हे जाति टेर्छु पहिरो जानेको छ मेरो, सम्झेर मन खाने यो मायाको संसार बिचिर, तिम्रो रूपमा के जादु छ र बसो दिलभित्र, उही पहिरो जानेको छ मेरो, सम्झेर मन खाने यो मायाको संसार।

0: हजुर यति नै है।
1: हजुर दलवीरजी,
0: हजुर
1: मिठो प्रतिक्रिया राख्नु भएको छ, तपाईँलाई विशेष विशेष धन्यवाद छ है त।
0: हजुर धेरै धेरै धन्यवाद।
1: तर कहिले काहीँ दुःख लाग्छ कि हामीलाई, किन भन्नु न?
0: कहिले भेट होइन, त्यही भएर होला।
1: हुँदैन, यदि मिठो गीत गाउने मान्छेले कहिले काहीँ रेडियोसम्म आएर मिठो कुराकानी गर्न पाए हुन्थ्यो भन्ने हामी लाग्छ, तपाईँको टाइम मिल्दैन है।
0: हजुर त्यही बिना टाइम मिलेन हजुर, अब यो बुधबारमा त आउनुहुन्छ, अरूपछि आउनुहुन्न, कसरी भेट हुने?
1: बुधबार भए पनि तपाईँको टाइम मिलाउनु पर्यो नि त कहिले काहीँ त हामीसँग बोल्नको लागि भए पनि।
0: ल ल ल धन्यवाद।
1: ल ठिक छ, हुन्छ दलवीरजी, मिठो कुराकानी गर्यो, मिठो प्रतिक्रिया राख्नु भएको छ, तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्छु है त।
0: धन्यवाद।
1: हुन्छ, हामीले अन्य पछिमा फोन गर्दै गरौँ होला, सम्पर्क गर्दै गरौँ होला, माया चाहिँ नमार्नु होला भन्दै छोडिनुपर्छ क्यारे, सम्झिनुहोस्।
0: हजुर सरपञ्च, अब मिठो भइसक्यो, धन्यनुहुन्छ, राम्रो कार्यक्रम चलाउनुहुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद। र त्यहाँ अब गीत कुनाउन चाहिँ हाम्रो नारायणी बहिनीले पनि धेरै धेरै धन्यवाद र माया र सम्झना छ, र मेरो फोन उठाएर साथ दिने बहिनीले पनि धेरै धेरै माया र कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु। हवस् नमस्ते।
1: छुट्टिन्छु नमस्ते। हामीलाई फोन गर्नुभएको थियो दलवीर घरती मगर हुनुहुन्थ्यो, उहाँले पनि मिठो प्रतिक्रिया राखेर गइसक्नु भएको छ नि है। पालो तपाईँको छ 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने मिठो कुराकानी त हामी तपाईँसँगै गर्छौ, साथमा मिठा मिठा प्रतिभा पनि सुन्छौ, र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौ है त। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम हो 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौ। यति बेला अर्को साथी पनि जोडिसक्नु भएको छ, अनिल गर्छु। नमस्ते हजुर।
2: नमस्ते दादा।
1: नमस्ते हजुर कमलाजी।
2: हजुर
1: सन्चै आरामै हुनुहुन्छ?
2: हजुर सन्चै आरामै। दादा हजुरहरू सन्चै हुनुहुन्छ?
1: ठिक छ क्यारे, बाँचिरहेका छ, तपाईँको माया पाउँछौ र त हामी बाँच्छौ, नियमित कार्यक्रममा आउने प्रयास गर्छौ है।
2: हजुर
1: अनि के गर्दै हुनुहुन्छ कमलाजी?
2: के गर्नु र, पानी परिरहेको छ, गोठालो जाने।
1: पानी परिरहेको छ, गोठालोमा हुनुहुन्छ है? ठिक छ, गोठालामा गइरहँदा रेडियो पनि सुन्दै हुनुहुन्छ, कस्तो लाग्दैछ कार्यक्रम?
2: एकदम रमाइलो।
1: कुनै सल्लाह सुझाव छ भने पाउन आज? ठिक छ, छैन भन्नुहुन्छ, तपाईँलाई विशेष धन्यवाद छ, मिठो प्रतिभा राख्ने मान्छे पनि हुनुहुन्छ, घरि निमेष सम्झिनुहुन्छ र त हामीलाई खुसी लाग्छ क्या कमलाजी। ठिक छ, हुन्छ कमलाजी। अनि नास्ता बिना खाइसक्नु भएको छ? हाम्रो पनि भइसक्यो है त। ल हुन्छ कमलाजी, मिठो गीत गाउने मान्छे हुनुहुन्छ, एकदमै मिठो गीत गाउनुहुन्छ, हामी तपाईँको प्रतिभा सुन्न आतुर छौ क्या।
2: छोटोमा
1: सुरु गर्नुहोस्।

0: हजुर कमलाजी, हुन्छ मिठो परिचय राख्नु भएको छ, तपाईँलाई विशेष विशेष धन्यवाद छ है त। हुन्छ हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला है। हुन्छ छुट्टिनु पर्छ गाडी सम्झिनुहोस्। नमस्ते, हामीलाई फोन गर्नुभएको थियो कमला पूर्णिमा गर हुनुहुन्थ्यो, उहाँले पनि मिठो परिदेव राखेर गइसक्नु भएको छ। पालो तपाईँको छ 082-5608-654 तपाईँको लागि नै खुल्ला गरेका छौँ। हामीसँग हुनुहुन्छ नारायणी बस्नेत, अघिल्लो हप्ताको विजेत साथी पनि हामीसँग हुनुहुन्छ, उहाँसँग मिठो कुराकानी पनि गर्नुपर्छ क्यारे है। नारायणजी अनि प्रतिभा मिठा मिठामा राख्ने मान्छे आज अलिक डराउनु पनि भएको छ क्यारे होइन,
1: पानी आएर हो कि
0: पानी आएपछि डराउनु पर्ने आवश्यकता हुँदैन
1: एकदम।
0: तपाईँसँग एकैछिनमा जोडिन्छु, एउटा प्रत्यय फेरि सुन्नुपर्छ, यति बेला फोन गर्न साथी पनि हुनुहुन्छ क्यारे, उहाँसँग जोडिन्छु, त्यसपछि तपाईँसँग जोडिन्छु है त। यति बेला फोन गर्न साथी स्वागत गरे, नमस्ते हजुर।
2: नमस्ते नमस्ते दुवैजनालाई, नमस्ते नमस्कार।
0: राधाजी
2: हजुर
0: सन्चै हुनुहुन्छ?
2: एकदम एकदम सन्चै छु, म त नारायणले गीत गाएको सुनेर बसिराखेँ।
0: हजुर नारायणजी सँगसँगै तपाईँ पनि आउनुहुन्छ होला जस्तो लागेको थियो मलाई, तपाईँ आउनु भएन।
2: म त नभ्याएर सर,
0: भ्याउनु भएन है। आज राधाजीसँग पनि भेट हुन्छ भन्ने सोचेर कति उत्साहित भएर खुसी भएर आइराखेको थिएँ, तपाईँ आउनु भएन।
2: आज भ्याएन कि सर, म यहाँ टपरी गाँदैछु कि।
0: टपरी गाँस्दै हुनुहुन्छ है?
2: हजुर
0: ल हुन्छ ठिक छ राधाजी।
2: हजुर
0: कस्तो लाग्दैछ प्रतिभा?
2: रमाइलो रमाइलो लाग्दैछ, अलिक गाउन डराइकिन नगाएको पनि।
0: आज तपाईँ नआउनु भएको हुनाले उहाँ अलिक डराउनु भएको छ क्या?
2: हजुर हजुर त्यही त भन्नु पर्यो है,
0: सम्झाउनु पर्यो है, राम्रोसँग डराउनु हुँदैन भनेर सम्झाइदिनु होला है।
2: हुन्छ
0: राधाजी, नास्ता पनि खाइसक्नु भएको छ?
2: नास्ता खाइसके भनौँ है त सर है, हजुरलाई सोधेनौँ है,
0: हाम्रो पनि खाइसक्यौँ, हामीले पनि खाइसक्यौँ है।
2: हजुर
0: तपाईँले बोलाउनु हुन्न भने हामीलाई थाहा छ नि त
2: हो
0: नि हो नि। आज पनि अलिक निष्ठुरी पनि हुनुभएको छ कता कता जस्तो लाग्छ हामीलाई।
2: निष्ठुरी भएको छैन हुन त, फुर्सदै नहुने, कहिले कहिले रेडियो नसुन्ने भएर।
0: ठिक छ हुन्छ, समय मिलेसँग सुनेर साथ दिनुहोला, फोन गरेर साथ दिनुहोला है त।
2: हजुर हजुर, म नारायणीलाई एउटा गीतको झटारो हानिदिन्छु है त।
0: ल गीतको झटारो हान्नुहुन्छ, के हान्नुहुन्छ? एउटा गीतको झटारो मिठो हान्नुहोस् न है।
2: हस् हुन्छ।

0: की ना हो डरा की बन को कफल बन कैसरी लाई तिम्रो माया दुई दिन को भये नि मेरो माया जुनी भरी लाई बनाई मा कराकी बनाई मा कराकी गाउँदा गाउँदै किन हो डराकी बनको कफल बनकै चरीलाई तिम्रो माया दुई दिनको भए नि मेरो माया जुनी भरीलाई तिम्रो माया दुई दिनको भए नि मेरो माया जुनी भरीलाई
1: हजुर धन्यवाद है
2: हजुर राधाजी
1: हजुर
2: हुन्छ मिठो प्रतिभा राख्नु भएको छ र नारायणजीले पनि एउटा सुझाव दिनुभएको छ तपाईँलाई विशेष धन्यवाद छ है त
1: अझै सुझाव दिनुभयो
2: होइन पर्दैन ठिक छ अब अन्य बसाइमा दिनुपर्छ अरू बाँकी सुझाव चाहिँ है एकदमै राजाजी मिठो कुराकानी सँगसँगै मिठो प्रतिभा राख्नुभयो तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्छु अर्को हप्ता पनि तपाईँको सक्रिय सहभागिता रहनेछ भन्ने अपेक्षा गर्दै आजको बसीबाट छुटिनुपर्छ कार्य सम्झिनुहोस्
1: सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है आइपुगेको दसैँको धेरै धेरै शुभकामना अनि नारायणी बहिनीलाई पनि मिठो माया सम्झना र आइपुगेको दसैँको धेरै धेरै शुभकामना अघि भर्खर फोन गर्नुभएको थियो डलबी दाई उहाँलाई पनि कमलालाई पनि दसैँको धेरै धेरै शुभकामना भन्दै मिठो माया दिँदै
2: नमस्ते नमस्ते हामीलाई फोन गर्नुभएको थियो राधा आचार्य हुनुहुन्थ्यो गोगलीबाट हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि मिठो कुराकानी सँगसँगै प्रतिभा राखेर गइसक्नु भएको छ पाला तपाईँको छ नि है 082-5650-854 तपाईँको लागि नै खुल्ला गरेका छौ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोड्नेछौ हामी माझ हुनुहुन्छ नारायणी बस्नु हुनुहुन्छ उहाँसँग पनि मिठो कुराकानी सँगसँगै प्रतिभा सुन्नुपर्छ नारायणजी अनि विशेष त के गर्नुहुन्छ तपाईँले
3: के गर्नु सर घर चाहिँ काम गर्ने अहिले बाख्रा चराउनु लाथे बाख्रा बाँधेर पानी पर्यो अनि बाह्र बहिन आयो
2: घरै काम गर्नुहुन्छ बस्नुहुन्छ हामीलाई धेरै माया गर्ने मान्छे पनि तपाईँ हुनुहुन्छ ग्यारे
3: हजुर म धेरै कार्यक्रम सुन्छु सर सधैँभरि अनि आज गाउँदाखेरि
2: अरू गीतहरू पनि मजाले गाउनुहुन्छ जस्तो लाग्छ मलाई हामी अर्को एउटा गीत सुन्न सक्छौँ
3: हजुर
2: एउटा गीत सुनाउँ न

0: পোৱাল দাইন কইলে নাই অস্তো ঝুকি জুসা মুখে না ঝুকি আসবে আগে
1: मजा नै आउँछ झुक्किनु पर्दैन तपाईँ डराउनु भएको छैन नडराउनु होला किनभने तपाईँ र हामी मात्र छौँ अरू कोही पनि छैन भनेर मजाले ढुक्क भएर गाउनु भयो भने सहज हुन्छ है आत्तिनु भयो भने गीत बिग्रिन्छ कहिले काहीँ बिस्तिने पनि हुन्छ क्यारे त्यो चाहिँ गर्नु भएन है त हुन्छ नारायणजी हामी तपाईँसँग फेरि जोडिन्छौँ अर्को प्रदेश सँगसँगै एकछिनमा जोडिन्छौँ तपाईँ जोडिने माध्यम छ 82568814 तपाईँले फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ अनि त हामी एउटा छोटोमा एउटा गीत राख्छौँ त्यसपछि तपाईँको फोन कल सँगसँगै नारायणी बस्नेतको गीत सँगसँगै उपस्थित हुने नै छौँ।

0: हजुर, फेरि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org हाम्रो पात्रो नेपाली पात्रो, साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट सीमा पाण्डे हुनुहुन्छ, म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु गराए थोकि भने बाँकी साथ तपाईँको रहेको छ। यति बेला हामी माझमा हुनुहुन्छ अघिल्लो हप्ताको विजेता साथी नारायणी बस्नेत हुनुहुन्छ, उहाँसँग पनि हामी अन्तरङ्ग कुनाकानी सँगसँगै उहाँका प्रतिभा पनि यहाँबाट लिने जमर्को गरिरहेका छौं र तपाईँसँग पनि जोडिन्छौं। तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम हो 082-5860-54 तपाईँले फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छु। र सामेल सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्नुहोला, साथै विष्णु गराथोकी जर्नालिस्ट र युट्युबमा विष्णु गराथोकी जर्नालिस्ट सर्च गर्नुभयो भने पनि हामी त्यहाँबाट लाइभमा देखिन्छौ र युट्युबमा साँझ 8 बजेपछि रेकर्डेड कार्यक्रम हेर्न, सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ। यति बेला हाम्रो माझमा हुनुहुन्छ नारायण बस्नेत। नारायणजी, अनि के छ नयाँ नौलो, के गर्नुहुन्छ विशेष त तपाईँले? अनि कस्ता गीतहरू बढी सुन्नुहुन्छ? लोकगीतहरू, गीतहरू, आधुनिक गीतहरू, लोकगीत बढी किन मनपर्छ तपाईँलाई?
1: लोकगीत खै किन हो, यस्तो गोठाएर गाडी रेडियो सुन्छु, रेडियो सुन्दा सुन्दै अनि
0: गाउन सजिलो पनि हुन्छ कि जस्तो पनि लाग्छ मलाई। डराउनु भएन, किनभने तपाईँको भित्र भएको त्यो प्रतिभा लाखौं र श्रोता माझले यति बेला सुनिरहनु भएको छ। लाखौं श्रोताले सुनिरहेको बेलामा डराउनु भयो भने अलि कति नरमाइलो पनि लाग्छ होइन, त्यो भएनले डराउनु चाहिँ भएन। के छ हामी अर्को प्रतिभा सुन्छ, एउटा
1: सुन्छु
0: एउटा मजाले गीत गाउनु, डराउनु हुँदैन, नडराइकन ढुक्क भएर गीत गाउनुहोस्, हामी तपाईँ सँगै छौँ, मिठो गीत गाउनुहोस् है त। सुरु गर्नुहोस्।
1: जीवन भयो साउने जारी बैगुनीले पार दियो मन भारी, चिसो चिसो हावा सार रुमाल फरार, जीवन भयो साउने जारी बैगुनीले चोर दियो।

0: শিশু হাওয়ার রুমাল ফরার
1: बढी नै झुक्किनु भयो अथवा गीत पनि बिगार्दै गाउनु भएको छ। हुन्छ, हामी तपाईँसँग फेरि पनि जोडिन्छौँ। तपाईँ जोडिनु माध्यम छ, मलाई फोन गर्न सक्नुहुन्छ 0862568054 फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ। सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने एउटा मध्यपश्चिम एफएम पनि सर्च गर्न सक्नुहुन्छ, त्यहाँबाट लाइभमा छौँ। र विष्णुगढ थोकी जर्नलिस्टबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुन्छ। त्यहाँबाट रेकर्डेड कार्यक्रमहरू, अघिल्ला वर्षको कार्यक्रम पनि धेरै छन्, त्यहाँबाट पनि कार्यक्रम हेर्न सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ। र तपाईँ पनि अर्को हप्ता विजेता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्न चाहनुहुन्छ भने त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 0825608054 तपाईँले फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छु। हुन्छ, तपाईँ 0825608054 बाटो हुँदै फोन गर्दै गर्नुहोस्। हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै एउटा सांगीतिक आवाज छोड्छौं, त्यसपछि उपस्थित हुने नै छौं।

0: हजुर फेरबिन स्वागत छ कार्यक्रम मध्य पश्चिम बाइसमा तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम मध्य पश्चिम बाइस प्रविधिबाट सीमा पाण्डे र म तपाईँको माझमा छ विष्णु र बाङ्सा तपाईँको छ यति बेला हाम्रो माझमा हुनुहुन्छ अघिल्लो हप्ताको विजेता साथी पनि हामीसँगै जोडिनु भएको छ नारायणी बस्नेत हुनुहुन्छ उहाँसँग पनि मिठो कुराकानी सँगसँगै उहाँका प्रतिभा पनि सुन्ने जमर्को हामी यहाँबाट गरिरहेका छौँ अनि नारायणजी हुन्छ मिठो प्रतिभा सँगसँगै तपाईँले बढी लोकगीत बढी मनपर्छ भन्नुभयो लोकगीत किन मनपर्छ र तपाईँलाई मनपर्ने गायक चाहिँ चिन्नुहुन्छ कुन मनपर्छ बढी
1: मैले सबभन्दा लोकगीत मन पराउनु त विष्णुबाजीको अनि उसको रामजी खान
0: किन मनपर्छ तपाईँलाई लोकगीतहरू केही छ कारण
1: कारण त सर मन पराउँछु त्यहीमा खुसी छु
0: मन पराउनु त्यहीमा खुसी हुनुहुन्छ गाउन पनि सजिलो हुने भएको अरे सम्झिन पनि सजिलो हुने भावनाले पनि लोकगीतहरू प्रायः धेरैले मन पराउनुहुन्छ खुसी लाग्छ होइन ल हुन्छ नारायणजी हामी कार्यक्रमको अन्तिम अन्तिममा पनि छ क्या अरे सक्नुहुन्छ एउटा प्रतिभा सुनौ
1: प्रतिमा सुनाउँछु
0: एउटा प्रतिभा सुनौ त्यसपछि छुटिनुपर्छ क्या अरे
1: एउटा मले रौने कि हाँसौने

सेल एउटा आत्मा छ एउटा आत्मा छ त्यही आत्माले रौने किया साउने तिम्रै हातमा छ एउटा

0: हजुर नारायणजी मिठो गीत गाउनुभएको छ तपाईँले विशेष धन्यवाद छ है त हुन्छ कार्यक्रम अन्तिममा भए पनि मिठो गीत गाइदिनु भएको छ तपाईँले विशेष धन्यवाद छ हामी कार्यक्रम अन्तिममा आइरहँदा मैले भन्न छुटाएको तपाईँले केही भन्छु भन्ने लागेको केही छ भने अन्तिममा राख्न सक्नुहुन्छ
1: सबै सोध्नु भएको छ तपाईँको हजुरको प्रतिमा एकदम राम्रो छ कार्यक्रम एकदम राम्रो चलाउनुहुन्छ तर मैले आज अलि त गीत झुकाए बोल्न अलि त गीत गाउन अलि त अप्ठ्यारो माने मैले आज खै के भएर घरको टेन्सनले अब यता सामान ल्याउने यताउता छ सास पर्यो भने छ पानी पर्यो भने छ त्योहरू हो कि के हो यस्तो गीत झुकाए कि मैले यस्तो राम्रो गीत गाउने मान्छे
0: मतिमा
1: झुकाएको
0: छ तपाईँले विशेष धन्यवाद छ कार्यक्रम सुन आइदिने प्रयास गर्नुभयो त्यसको लागि विशेष विशेष धन्यवाद व्यक्त गर्छु र अनिवश्यमा फोन पनि गर्दै गर्नुहोला सहभागी जनाउँदै गर्नुहोला र यहाँसम्म आइदिनु भयो तपाईँलाई विशेष विशेष धन्यवाद सँगसँगै तपाईँको साङ्गीतिक यात्रा तपाईँको अझै बढ्दै जाओस् भन्दै आजको यस कार्यक्रमबाट विदा गरी नमस्ते
1: नमस्ते
0: यति बेला आज हुनुहुन्थ्यो नारायण बस्नेत हुनुहुन्थ्यो अघिल्लो हप्ताको विजय साथी उहाँसँग पनि अन्तर्गत कुराकानी सँगसँगै उहाँको प्रतिभा पनि सुनिसकेको छु अब पनि हामी पनि विदा हुनुपर्छ विदा हुनुभन्दा पहिले हामीलाई फोन गर्ने साथी दलवीर घरती मगर कमला पुन र राधा आचार्य हुनुहुन्थ्यो हामी तीनजनासँग कुराकानी गर्न सफल भएका छौँ आज तीनजना मध्येबाट आज एकजना विजेता घोषणा गर्नुपर्छ र अन्य दुईजना साथीहरूले कति पनि मन नदुखाउन भन्दै आज विजेता हुनुभएको छ दलवीर घरती मगर तपाईँलाई धेरै धेरै बधाई छ दलवीरजी तपाईँ विजेता हुनुभएको छ हामीलाई एकैछिनपछि 082-5508-5054 फोन गर्नुहोला भन्दै तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घर घरको रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुर्याएर साध्य हुने प्राविधिक मित्र सीमा पाण्डे र रेडियोबाट फ्रिक्वेन्सी मार्फत र इन्टरनेट अनलाइनहरू पात्रो फेसबुक पेज र युट्युबबाट पनि कार्यक्रम सुनिदिनु भएकोमा तपाईँ सबै श्रोता मनहरूलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै अर्को हप्तासम्मको लागि म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु गोराथोकी पनि बिदा हुन्छु नमस्कार।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222
1: बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
7: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: के तपाईँलाई पाइल फुसफुसा फिसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: जंगल रिलीज मेरो एवरेस्ट महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे
2: मध्य पश्चिम ट्राङ च्याक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जेक पाँच बजे थारूभाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरीको हार्दिक स्वागत बा। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नौ वार्षिक उत्सवको अवसरमा यो असोज 23 गते ओपीडी सेवा बन्द रहना होरहल प्रतिष्ठानको तर्फसे रजिस्ट्रार प्राध्यापक लस्याम लम्सालद्वारा जारी सूचना अनुसार वार्षिक उत्सवको अवसरमा आयोजना हुने कार्यक्रमको कारण उक्त दिन ओपीडी सेवा बन्द रहना बाकलसे इनपेसियन्ट विभाग आकस्मिक सेवा ओ क्रिटिकल केयर युनिट भरि सञ्चालनमा रहने बा। प्रतिष्ठानको वार्षिक उत्सवको कार्यक्रम असोज 23 गते बिहान 10 बजे होटल मालाइन हलमा आयोजना होइन हो रहल। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मंत्री निशा मेहता बरपौनामा सहभागी हुन प्रतिष्ठान जना राखल। असोज 23 गते बिहान 8 बजे बेसिक साइन्स भवनको प्राङ्गणमा मन्त्री मेहताले झण्डो उत्तोलन हुन ओ तथा बिहान 9:30 बजेसम्म मन्त्री मेहता ओ दाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य सहित प्रतिष्ठानका पदाधिकारी बीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका वर्तमान अवस्था ओ विस्तारको कार्ययोजना विषयमा छलफल हुन कार्यक्रम तय करगिल बा। वार्षिक उत्सवको दिन पूर्व निर्धारित परीक्षामा खड्गिलक बाहेक प्रतिष्ठानको शिक्षक चिकित्सक कर्मचारी तथा विद्यार्थीको अनिवार्य उपस्थिति हुइपर्न सूचनामा उल्लेख बा। जिल्ला प्रहरी कार्यालय दाङसे घोराई उपमहानगरपालिका वडा नम्बर 16 सेवा खोल्वा लग्गु खाली जमिन नुकाकन धरलक अवस्थामा बिल बीजक निहुलक करिब 1,30,000 बराबरको विभिन्न सामान बरामद गरी राखल। प्रहरी कार्यालय यसै खड्गिलक टोलीले विशेष सूचनाका आधारमा आज उक्त स्थानमा छापा मारेर अवैध रूपमा क्राइक धरगिलक सामान नियन्त्रणमा लिएलक हो। प्रहरीको अनुसार बरामद करगिलक सामग्रीको रूपमा यूरिया मल चिनी सुर्ती लिपस्टिक रहलबाट प्रहरीले यूरियामल 30 बोरा 1,100 का दर से 33,000 रूपियाँ चीनी 10 बोरा प्रति केजी 100 का दर से जम्मा 50,000 सुर्ती 1 बोरा अन्दाजी 11,000 लिपस्टिक 1 दर्जन 12 बट्टा अन्दाजी मूल्य 36,000 बराबर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हेम बहादुर केसी जानकारी दिएरखल। बरामद करगिलक सक्कु सामान आवश्यक कार्यवाहीलाई भन्सार कार्यालयमा पठिना प्रक्रिया हुइतिरलक प्रहरी जना राखल। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा निगरानी फे बढागिलक जना राखल। तुलसीपुर उपमहानगरपालिका 7 गैरापातु स्थित स्कूल बसको ठक्करसे एक बालकको मृत्यु हरहल। आज बिहान करिब 10 बजे तुलसीपुर उपमहानगरपालिका 7 गैरापातु झोलर्गे पुल स्थित सड़कमा लु प्र 02-001-0004 नम्बरको लक्ष्य एकाडेमीको बसले पैदल यात्रीहरू ठक्कर दिएर एक बालक घाइते हुइरह। सल्यान शारदा नगरपालिका 2 खलंगा घर हुइलक। हाल तुलसीपुर उपमहानगरपालिका 5 रानी जरुवामा ग्यारा कैकन वैष्णव पप्पू नेपालीको छावा अन्दाजी वर्ष 2 का आयन नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु हुलक सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर एम बहादुर केसी जानकारी दिएरखल। उक्त बस चालक हुन नियन्त्रणमा लेकन दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान हुइतिरलक प्रहरी जना राखल। दस्या लग्गु आइलसँग दाङको गाउँ बस्तीमा चाडपर्व गराउनुको छैन शुरू हरहल। घर अंगनामा लिपोत सरसफाई 10 लाख आवश्यक खाद्यान्न तथा सामग्री जुटिना थारू समुदायको सख्या पैया नाचको तयारी तथा रोजगारको लागि विदेश गैलक गाउँ घुम लागल पाछ गाउँघरमा 10 एक चहल पहल भरलक हो। थारू बस्तीमा भरि 10 एक तयारीसँग सख्या पैया नाचे गाउँको वातावरण थप उल्लासमय बनल बा। कुछु गाउँमा नाच शुरू हो साइकल बाकलसे कुछु ठाउँमा नाच कलाक आवश्यक चोल्या ब्याज गुन्या ओ फरिया सिलिना तथा मन्द्रा तयार गर्न काम हुइतिरहल बा। सन्ध्याहोर मन्द्रा कतालसँग नाचगान शुरू हुई लागल पाछ गाउँ बस्तीमा दस्याइलक अनुभूति हुई शुरू हुइलक हो। दस्याका चहल पहलसँग रोजगारीक लाग विदेश गैलक फे गाउँघर घुम लागलबाट 10 लाख घर अंगनामा चिट्टिक्क पर्न खाद्यान्न तथा आवश्यक सामग्री जुटिन परम्परागत नाचगानको तयारी गर्न ओ परदेशी आफन्त घर घुम्न क्रमसँग दाङको गाउँ बस्तीमा चाडपर्वका वातावरण बनलमा गाउँमा बजार लगलग मन्द्रक ताल घर घरमा होइतिरलक सरसफाई ओ परदेशी घुम लगलग आफन्तसे 10 एक आगमनको आभास कराई लागल बा। ओ दाङको राप्ती गाउँपालिका भित्तरको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको लागि दरखास्त आह्वान करगिल बा।
आज गाउँपालिकाको कार्यालयको शिक्षा नियमावली 2059 दशौं संशोधन सहितका नियम 93 को उपनियम 92 तथा गाउँ शिक्षा समितिको निर्णय अनुसार प्रधानाध्यापक छनौट तथा नियुक्तिका लागि सूचना जारी गर्लक हो। पालिका भित्रको 26 ठोक सामुदायिक विद्यालयका रिक्त प्रधानाध्यापक पदकलाको सम्बन्धित विद्यालयको उह तहका कार्यरत स्थायी शिक्षकसे आवेदन दिइसक्नेबाट सूचना प्रकाशित हुलक मितिसे 35 दिनभित्र सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति वा विद्यालय प्रशासनमा आवेदन बुझाइ पर्ने वा माध्यमिक तहका प्रधानाध्यापकलाई मान्यता प्राप्त विश्वविद्यालयसे स्नातोत्तर वा सोसरह उत्तीर्ण गर्लक अथवा शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण कैकन कम्तीमा 5 वर्ष स्थायी सेवा पूरा गर्लक हुई पर्ने वा वस्तरका आधारभूत तहकला स्नातक वा ओसरह उत्तीर्ण गर्लक अथवा शिक्षा शास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण कैकन कम्तीमा 5 वर्ष स्थायी सेवा पूरा गर्लक हुई पर्ने वा आवेदनसँग व्यक्तिगत निवेदन शैक्षिक योग्यताको प्रमाणपत्र स्थायी नियुक्ति पत्र अध्यापन अनुमति पत्र नागरिक प्रतिलिपि शिक्षण अनुभव तथा तालिमको प्रमाणपत्र सहित सिलबन्दी विद्यालय विकास प्रस्ताव पेश गर्न पर्ने वा हुइठा ताजुक थारूभाषक मध्यपश्चिम खबर अत्रहका सञ्जाफे थारूभाषक मध्यपश्चिम खबर सुन सेक्नेबाटी अखसक खबर मसे समाचार कक्ष कसकको समेरनसँग मैशालिक राम चौधरी विदाहीटु रिजी मध्यपश्चिम उनिटी रवि राम राम।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477979674
7: र 98578 3689।

0: 1 get 1 free अफरमा 3 महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: हुनबाट पनि नाम दर्ता गर्न
4: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478289013 र 98095012871।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
3: नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917094, मोबाइल नम्बर 9822877094।
4: दाङवासीको लागि खुसीको खबर,
5: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
3: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
5: दसैँ तिहार विशेष अफर,
3: EMI र एक्सचेन्ज सुविधा,
5: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
3: 56 जनालाई विकली विनर प्राइज,
5: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजेरेटर,
3: ग्रैंड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका।
6: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
4: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
3: सम्पर्क नम्बर 0825630001 र मोबाइल नम्बर 9715630000।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
4: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
4: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच
3: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा इसीजी सेवा
4: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
3: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
5: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार
3: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 082-560-652
6: नमस्ते म रामकृष्ण ढकाल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

0: मध्य पश्चिम FM 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दीन बागवान अब

0: कोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
1: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू।
2: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था।
3: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था।
4: युनिसियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था।
3: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
0: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607434 र 0825601038।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू:
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजा तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराहिदाङ।
10: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9848710030 र 9829954555।
13: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
14: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: अन्य सेवाहरू:
15: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825616694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9869441944।
5: धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
13: वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स, घोराही दाङमा।
18: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
18: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
19: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
18: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
19: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
18: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
15: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार।
19: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479193 र 98189098।
12: खुशीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
1: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
21: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
1: उपलब्ध। शल्यक्रियाहरू:
21: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
1: बालबालिकाको न्यूरो सर्जरी,
21: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
1: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
21: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
25: ल ल काका, गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
3: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
0: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
7: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको 9वाँ वार्षिक उत्सव समारोह असोज 23 गते हुने, ओपीडी सेवा बन्द, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीद्वारा उद्घाटन गरिने,
1: जिल्ला प्रहरी कार्यालय दाङद्वारा लुकाई छिपाई राखिएको सामानहरू बरामद, तुलसीपुरको गैरापातु स्थित स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु,
0: दाङको टरीगाउँ विमानस्थल निर्माणका लागि तुलसीपुरमा छलफल, विमानस्थल बनाई छाड्ने मन्त्रीदेखि नेतासम्मको आश्वासन,
1: र रेबिज निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत।
0: अब खबर विस्तारमा।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको 9वाँ वार्षिक उत्सवका अवसरमा यही असोज 23 गते ओपीडी सेवा बन्द रहने भएको छ। प्रतिष्ठानको तर्फबाट रजिस्ट्रार प्राध्यापक श्याम लम्सालद्वारा जारी सूचना अनुसार वार्षिक उत्सवका अवसरमा आयोजना हुने कार्यक्रमका कारण उक्त दिन ओपीडी सेवा बन्द रहनेछ भने इनपेसेन्ट विभाग, आकस्मिक सेवा र क्रिटिकल केयर युनिट भने संचालनमा रहनेछन्। प्रतिष्ठानले वार्षिक उत्सव कार्यक्रम असोज 23 गते बिहान 10 बजे होटल माला इन हलमा आयोजना हुने भएको छ। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ। असोज 23 गते बिहान 8 बजे बेसिक साइन्स भवनको प्रांगणमा मन्त्री मेहताबाट झण्डोत्तोलन हुने तथा बिहान 9:30 बजेसम्म मन्त्री मेहता र दाङ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य सहित प्रतिष्ठानका पदाधिकारी बीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्था र विस्तारको कार्ययोजना विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ। वार्षिक उत्सवका दिन पूर्व निर्धारित परीक्षामा खटिएका बाहेक प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीको अनिवार्य उपस्थिति हुनुपर्ने सूचनामा उल्लेख छ।
0: जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडान नम्बर 16 सेवार खोलामा खाली जमीनमा लुकाई छिपाई राखेको अवस्थामा बेलबिजक नभएका करिब 1,30,000 बराबरका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आज उक्त स्थानमा छापा मारी अवैध रूपमा राखिएका सामानहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमा यूरिया मल, चिनी, सुर्ती, लिपस्टिक रहेका छन्। प्रहरीले यूरिया मल 30 बोरा, 1,100 दरले 33,000 रूपियाँ, चिनी 10 बोरा प्रति केजी 100 रूपियाँका दरले 50,000, सुर्ती 1 बोरा अन्दाजी 11,000 र लिपस्टिक 1 दर्जनका 12 बट्टा अन्दाजी मूल्य 36,000 बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालयमा पठाउने प्रक्रिया भइरहेको पनि प्रहरीले जनाएको छ।
1: तुलसीपुर उपमहानगरपालिका 7 गैरापातु स्थित स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। आज बिहान करिब 10 बजे तुलसीपुर उपमहानगरपालिका 7 गैरापातु झोलुङ्गे पुल स्थित सड़कमा लुप्र 02001 K004 नम्बरको स्कूल बसले पैदल यात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए। सल्यान शारदा नगरपालिका 2 खलंगा घर भई हाल तुलसीपुर उपमहानगरपालिका 5 रानी जरूवामा डेरा गरी बस्ने पप्पू नेपालीका छोरा अन्दाजी वर्ष 2 को आयन नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उक्त बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: दशैं नजिकिएसँगै दाङका गाउँ बस्तीमा चाड़ पर्वको रौनक छाउन थालेको छ। घर आँगन को लिपो सरसफाई दशैं का लागि आवश्यक खाद्यान्न तथा सामग्री जुटाउने थारू समुदाय को सख्या पैया नाच को तैयारी तथा रोजगारी का लागि विदेश गएकाहरू गाउँ फर्किन थालेपछि गाउँघरमा दशैंको चहल पहल बढ्न थालेको हो। थारू बस्तीमा भने दशैंको तयारी सँगै सख्या पैया नाचले गाउँको वातावरण थप उल्लासमय बनाएको छ। कतिपय गाउँमा नाच शुरू भइसकेको छ भने कतिपय ठाउँमा नाचका लागि आवश्यक चोल्या ब्याज गन्या र फरिया सिलाउने तथा मादल तयार गर्ने काम भइरहेको छ। साँझपख मादलको तालसँगै नाचगान शुरू हुन थालेपछि गाउँ बस्तीमा दशैं आएको अनुभूति हुन थालेको छ। दशैंको चहल पहल सँगै रोजगारीका लागि विदेश गएकाहरू पनि गाउँघर फर्किन थालेका छन्। दशैंका लागि घर आँगन चिटिक्क पार्ने खाद्यान्न तथा आवश्यक सामग्री जुटाउने परम्परागत नाचगानको तयारी गर्ने र प्रदेशबाट आफन्त घर फर्किने क्रम सँगै दाङका गाउँ बस्तीमा चाडपर्वको वातावरण बनेको छ। गाउँमा बज्न थालेको मादलको ताल घर घरमा भइरहेको सरसफाई र प्रदेशबाट फर्किरहेका आफन्तले दशैंको आगमनको आभास गराउन थालेका छन्।
1: दाङको राप्ती गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। आज गाउँपालिकाको कार्यालयले शिक्षा नियमावली 2059 दशौं संशोधन सहितको नियम 93 उपनियम 92 तथा गाउँ शिक्षा समितिको निर्णय अनुसार प्राध्यापक छनौट तथा नियुक्तिका लागि सूचना जारी गरेको हो। पालिकाभित्रका 26 सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदका लागि सम्बन्धित विद्यालयको सोही तहमा कार्यरत स्थायी शिक्षकले आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति वा विद्यालय प्रशासनमा आवेदन बुझाउनु पर्नेछ। माध्यमिक विद्यालयको प्रधानाध्यापकका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर वा स्वसरह उत्तीर्ण गरेको अथवा शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा 5 वर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्नेछ। त्यस्तै आधारभूत तहका लागि स्नातक वा स्वसरह उत्तीर्ण गरेको अथवा शिक्षा शास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा 5 वर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्नेछ। आवेदनसँग व्यक्तिगत निवेदन, शैक्षिक योग्यताका प्रमाणपत्र, स्थायी नियुक्ति पत्र, अध्यापन अनुमति पत्र, नागरिकताको प्रतिलिपि, शिक्षण अनुभव तथा तालिमका प्रमाणपत्र सहित सिलबन्दी विद्यालय विकास प्रस्ताव पेश गर्नुपर्नेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्ल द्वारा जारी सूचना अनुसार प्रधानाध्यापक छनौट तथा नियुक्तिको प्रक्रिया शिक्षा नियमावलीमा तोकिएको प्रावधान अनुसार अघि बढ़ाइनेछ।
0: राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराईको 30 स्थापना दिवस सफलताका साथ सम्पन्न भएको छ। घोराई उपमहानगरपालिका 14 स्थित लखन पार्कको आफ्नै हलमा आयोजित एक समारोहका बीच संस्थाले आफ्नो 3 दशकको गौरवमय यात्रा पूरा गरेको अवसरमा स्थापना दिवस मनाएको हो। प्राध्यापक डाक्टर भीन बहादुर सिंह ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भरत बहादुर बुढाथोकीको प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने संस्थापक कोषाध्यक्ष प्राध्यापक डाक्टर अर्जुन कुमार बुढाथोकीको विशिष्ट आतिथ्यमा रहनु भएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले सहकारी संस्थाले आर्थिक सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए। समारोहमा पूर्व सचिव माधव प्रसाद गौतम, सल्लाहकार तथा संस्थापक हुमाकान्त अधिकारी तथा पूर्व कोषाध्यक्ष भूपाल गिरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। गोपाल गिरीद्वारा सञ्चालन गरिएको कार्यक्रममा संस्थाका शेयरधनी पदाधिकारी तथा विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। 2011 सालमा स्थापना भएको दाङको टरीगाउँ विमानस्थल थोरै चल्दै र धेरै बन्द हुँदै 7 दशकको यात्रा पार गरिसकेको छ। हरेक निर्वाचनका समयमा चुनावी नारा बन्ने गरेको टरीगाउँ विमानस्थल नयाँ सरकार बनेसँगै फेरि चर्चामा आएको छ। 3.5 अर्ब बढ़ीको लागत अनुमान गरी विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन बनेको छ। सरकारले चालू आर्थिक वर्षमा खर्च गर्ने भनेर विमानस्थलका लागि 25 करोड़ बजेट विनियोजन गरेको छ। आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहितको टरीगाउँ विमानस्थलको निरीक्षण गर्नुभएको छ भने तुलसीपुरका सरकारवालासँग छलफल पनि भएको छ। आजको निरीक्षणपछि दाङका प्रतिनिधि सभा सदस्यदेखि मन्त्रीसम्मले टरीगाउँ विमानस्थल निर्माणको आश्वासन फेरि दिनुभएको छ। एक रिपोर्ट।
0: 2011 सालमा स्थापना भएको दाङको टरीगाउँ विमानस्थलले सञ्चालन र बन्द हुँदै 7 दशकको यात्रा पार गरिसकेको छ। 700 मिटर धावन मार्गको यो एयरपोर्टमा 19 सिटी जहाज बेला मौकामा झुल्किने गर्दछन्। चालू आर्थिक वर्षका लागि सरकारले 25 करोड़ रूपियाँ बजेट विनियोजन गरेपछि फेरि टरीगाउँ एयरपोर्ट चर्चामा रहेको छ।
2: प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दाङका सांसदहरूले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका साथ बुधबार टरीगाउँ विमानस्थलको निरीक्षण तथा विमानस्थल निर्माण सम्बन्धी छलफल गर्नुभएको छ। विमानस्थल निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले विमानस्थल निर्माणको सम्भावना रहेको भन्दै थप अध्ययनपछि मात्रै बाँकी कुरा बताउन सकिने बताउनुभयो।
3: सम्भावना हामीले देखेका छौँ, प्राविधिक रूपमा चाहिँ प्रविधिको आँखा अर्कै हुन्छ नि, हाम्रो साधारण आँखा जस्तो भए सम्भावना एकदमै छ। करिब 600 मिटरसम्म एक्सटेन्ड गर्न सकिन्छ कि भन्ने प्रारम्भिक अनुमान, तर यो जस रनवेलाई टिल्ट गर्नुपर्छ भन्ने सुनेको थिएँ, नपर्ने जस्तो देखिया छैन प्रारम्भिक।
2: टरीगाउँ विमानस्थलमा अहिले हप्तामा 4 दिन 19 सिटी जहाज आउने कार्यतालिका छ, तर जहाज आउँदैन। नागरिक उड्डयन प्राधिकरणको तालिका अनुसार बुधबार पनि जहाज आउनुपर्ने हो, तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नेपालगंज विमानस्थल भएर दाङ आउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका साथ आउनुभएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले पनि दाङको टरीगाउँ विमानस्थल निरीक्षणपछि विमानस्थलको धावन मार्ग केही विस्तार गर्न सकिने सम्भावना रहेको भन्दै त्यसका लागि थप अध्ययन आवश्यक पर्ने बताउनुभयो।
4: प्राधिकरणको आँखाबाट हेर्दाखेरि कुनै पनि विमानस्थल हामीले सुरक्षित रूपमा चलाउनुपर्छ भन्ने हाम्रो पहिलो र मूलभूत टार्गेट हुन्छ, होइन, सुरक्षित हुन्छ कि हुँदैन, यहाँको रनवेलाई कति बढाउँदाखेरि कस्तो किसिमको जहाज यहाँ चाहिँ ल्यान्ड गर्न सक्छ त्यसरी हेर्छौँ हामीले। र पहिला भएका केही स्टडीहरू छन्, मान्य मन्त्रीज्यू मान्यज्यूहरूले चाहिँ अहिले केही कुराहरू उठाउनु भएको छ, हामीले अहिले स्थलगत पनि हेऱ्यौँ, त्यसमा चाहिँ नि थोरै अझै हामीले चाहिँ नि सिधा यही रनवेको ओरिएन्टेसनमा कसरी चाहिँ नि लागतलाई चाहिँ नि घटाएर यसलाई चाहिँ नि एउटा चाहिँ नि अगाडि बढाउन सक्छौँ भन्ने कुरामा छलफल अगाडि बढेको छ। यसैमा हाम्रो चाहिँ नि अबको डिरेक्सन अगाडि बढ्छ र अलिकति हामी यसमा डिटेल स्टडी गरेर मात्र प्राविधिक रूपमा भन्न सक्छौँ, तथापि हाम्रो चाहिँ कति कस्ट लाग्छ के हुन्छ भन्ने कुरा हामी अध्ययनकै चरणमा छौँ, त्यसलाई चाहिँ हामी अध्ययन गरेर नै अगाडि बढाउँछौँ।
2: टरीगाउँ विमानस्थलको हाल रहेको 750 मिटरको धावन मार्गलाई विस्तार गरी 1500 मिटर लम्बाईको बनाउनु पर्नेछ। त्यसका लागि विमानस्थलको छेउछाउमा रहेका जग्गा अधिकरण गर्नुपर्ने हुन्छ भने त्यसका लागि ठूलो धनराशि आवश्यक पर्छ। विमानस्थल कहिले बन्छ, कति दिन भित्रमा बन्छ भन्ने भन्दा पनि वर्तमान सरकारले विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा दाङ दुईका प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले बताउनुभयो।
5: नेपाल सरकार टरीगाउँ एयरपोर्ट प्रति गम्भीर छ भन्ने कुरा तपाईँले बजेटको कन्टेक्स्टबाट होला अथवा हामीले दाङकै प्रतिनिधिहरूले संसदमा त्यसलाई उठाउने कुराहरूमा होला, अर्थमन्त्रीले यसको बारेमा संसदमै बोलेका कुराहरू होला। हाम्रो वान अफ द प्रमुख एजेन्डा भनेकै यो एयरपोर्ट भएको कन्टेक्स्टमा हामी सबैजना सिरियस छौँ। म तपाईँ पत्रकार साथीहरूलाई पनि के चाहिँ आग्रह गर्छु भने एयरपोर्ट भनेको चाहिँ फेरि त्यो रातारात दुई दिनमा चार दिनमा बन्ने कम्पोनेन्ट होइन, यसको टेक्निकली किसका कुराहरू हुने भएको कारणले अहिले चाहिँ तपाईँहरूले हाम्रो इन्टेन्टलाई बढी भरोसा गरिदिनु होला। हामी इन्टेन्ट चाहिँ हाम्रो पोजिटिभ छ, हामी एकदमै यो एयरपोर्ट बनाउनु पर्छ। यो एयरपोर्ट बन्न बित्तिकै यो होल भेगिए विकासका कुराहरूमा धेरै प्रभाव पर्छ भन्ने नानीसँगमा जाँदै गर्दाखेरि हामी सिरियस छौँ। तर फेरि 15 दिन पछाडि आएर एयरपोर्ट बने कि बनेन भने फेरि हामीलाई पनि अननेसेसरी प्रेसर हुन्छ, हामी यो राइट डिरेक्सनमै छौँ।
2: घरछेउकै विमानस्थलमा जिल्लाका सांसद तथा मन्त्रीहरू आउन लागेको जानकारी पाएर घर आँगनमै विमानस्थल बन्छ कि दैला अघिबाट जहाज चढ्न पाइन्छ कि भनेर विमानस्थलमा आउनुभएका तुलसीपुर टरीगाउँका 83 वर्षका चेतनाथ पोखरेललाई विमानस्थल बन्ने झिनो आशा अझै पनि छ, तर विश्वास लागेको छैन।
6: एयरपोर्ट बन्दा हामी दगाईलाई असाध्य राम्रो हुन्छ, किन भन्दा हामी लाई जस्तो नेपालगञ्ज जानु पर्छ प्लेन चढ्नु पर्यो भने भैरव जानु पर्ने यहाँबाट सिधै जाने हामी काठमाडौँ जानु पाए धेरै राम्रो हुन्छ यहाँ हुनु त राम्रो हो अब हुने नहुने कुरा त अब कति सरकार फेरिनु भयो कति सरकार जानुभयो उहाँहरूले जाने आश्वासन मात्रै दिनुभएको छ आश्वासन दिनुहुन्छ हुन्छ भन्नुहुन्छ के भन्नुहुन्छ अब यो कुरा अब अहिलेको सरकारमा अब हामीले मैले भन्ने कुरा त के हो र भन्दा असाध्य राम्रो अलिक विश्वास अलिक कम लाग्छ किनभने हुन्छ कि हुँदैन अब सरकार सबै एउटै त होला एकै नाथे हुन्छ कहिले भन्छ भन्छ भन्छ बन्दैन कि
0: जब जब चुनाव हुन्छ नयाँ जनप्रतिनिधि आउँछन् र नयाँ सरकार आउँछ तब तब टरीगाउँ विमानस्थलले फेरि चर्चा पाउने गर्दछ 1500 मिटरको धावन मार्ग निर्माण र 70 सिटी जहाज बस्नका लागि निर्माण गर्ने भनेर झण्डै 3.5 अर्ब भन्दा बढ़ीको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार भइसकेको छ सरकारले चालू आर्थिक वर्षका लागि 25 करोड़ रूपियाँ विनियोजन गरेको छ तर एयरपोर्ट बन्ने या नबन्ने टुङ्गो छैन
1: अब बाँकी समाचार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना 2083-84 87-88 स्वीकृत गरेको छ रणनीतिले सन् 2030 कुकुरको टोकाईबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ आर्थिक वर्ष 2081-82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाईका 2,23,510 घटना रिपोर्ट भएकोमा 96% घटना कुकुरको टोकाईबाट हुने र रेबिजका 79% कारक कुकुरको टोकाई रहेको उल्लेख छ रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण कुकुरमा सामूहिक खोप अभियान कुकुरको संख्या व्यवस्थापन कुकुरको टोकाई तथा चिथोराईको एकीकृत व्यवस्थापन मानिसमा रेबिज विरूद्धको खोप तथा इम्युनोग्लोबुलिनको पहुँच विस्तार लगायतका कार्यक्रम सञ्चालन गरिनेछ साथै क्षमता विकास जोखिम संचार सामुदायिक सहभागिता र अनुसन्धानलाई समेत प्राथमिकता दिइनेछ रणनीतिले कुकुरमा 70% खोप कभरेज पुर्याउने मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारेको छ रणनीति कार्यान्वयनका लागि संघीय तथा प्रादेशिक संरचनाका साथै जिल्ला र स्थानीय स्तरमा परिकल्पना गरिएका समिति मार्फत सम्बन्धित निकायले वार्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ कार्यान्वयनबाट रेबिजको निगरानी सुदृढ हुने जोखिममा रहेका कुकुरमा खोपको पहुँच बढ़ने र कुकुरको टोकाई व्यवस्थापनलाई एकीकृत बनाउने अपेक्षा गरिएको छ
0: दाङमा भएको वर्षाले धान बालीमा क्षति पुर्याएको छ पाकेको तथा पाक्ने तयारीमा रहेको धान हावाहुरी तथा वर्षाले ढलेपछि किसानलाई बाली स्याहार्न समस्या भएको छ आज दिउँसो परेको वर्षाले खेतमा पानी जम्दा ढलेको धान डुबेको किसानहरूले बताएका छन् यसअघि पनि असोज 8 गतेदेखि लगातार 3 दिनसम्म परेको वर्षाले समेत धान बालीमा असर पुगेको थियो धान भित्र्याउने समयमै वर्षात र हावाहुरी आएपछि उत्पादन घट्ने चिन्ता बढ़ेको किसानहरूले बताएका छन् स्थानीय तहबाट क्षतिको विवरण प्राप्त नभएसम्म क्षतिको यकिन आकलन गर्न नसकिने कृषि ज्ञान केन्द्रले जनाएको छ यसअघि परेको वर्षाबाट भएको क्षतिको विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरिए पनि विवरण प्राप्त हुन सकेको छैन दाङको देउखुरी क्षेत्रमा अघि लगाइएको धान स्याहार्ने बेला भएको छ भने घोराही तुलसीपुर लगायतका क्षेत्रमा अबको 15 दिन जतिमा धान स्याहार्ने समय हुने बताइएको छ
1: दाङ बाँकी बर्दिया र पूर्वी रूकुमलाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गर्दै आएको श्रम तथा रोजगार कार्यालय नेपालगंजले श्रमिकका समस्या सम्बोधन श्रम सम्बन्धी विवाद निरूपण तथा रोजगारदाता प्रतिष्ठानलाई कानूनी व्यवस्थाप्रति जिम्मेवार बनाउने कामलाई तीव्रता दिएको जनाएको छ कार्यालयका अनुसार गत वर्ष तोकिएको समयभित्र दर्ता नवीकरण नगर्ने बाँके र दाङ जिल्लाका 19 प्रतिष्ठान स्तरीय ट्रेड युनियनको दर्ता खारेज गरेको छ ट्रेड युनियन एन 2049 को दफा 17 तथा ट्रेड युनियन नियमावली 2050 को नियम 9 बमोजिम निर्धारित म्याद र थप दस्तुर सहित नवीकरणका लागि नआएका युनियनको दर्ता खारेज गरिएको हो। दर्ता खारेजीमा परेका ट्रेड युनियन मध्ये दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालय घोराई सिमेन्ट इण्डस्ट्रीज प्रणाली र तुलसीपुर यातायात प्रणालीमा रहेका प्रतिष्ठान स्तरीय ट्रेड युनियनको दर्ता समेत खारेज भएको कार्यालयले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। बंगलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र संचालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत अभाव अन्त्य हुने आशा बढ़ेको छ। तर संयन्त्र नजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता पनि कायमै छ। ढाकाबाट करिब 150 किलोमिटर पश्चिम पद्मा नदीको किनारमा रहेको 13 अर्ब अमेरिकी डलरको स्वरूप आणविक ऊर्जा संयन्त्र एक दशक भन्दा लामो समयको निर्माणपछि संचालनको तयारीमा पुगेको छ। 2.4 गिगावाट क्षमताका दुई रिक्वायर्ड पूर्ण रूपमा संचालनमा आएपछि 17 करोड़ जनसंख्या भएको बंगलादेशको विद्युत मागको 10% भन्दा बढ़ी आपूर्ति गर्ने अपेक्षा गरिएको छ। पहिलो रिएक्टर यसै वर्षको अन्त्यसम्म र दोस्रो एक वर्षभित्र संचालनमा आउने अधिकारीहरूले बताएका छन्।
1: मध्यपश्चिम खबरमा खेल खबर। सन् 2026 को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारत सहित 7 वटा देशले दावी गरेका छन्। प्रतियोगिता आयोजना गर्न भारत कतार दक्षिण कोरिया जर्मनी दक्षिण अफ्रिका टर्की र हंगेरी प्रतिस्पर्धामा रहेका अन्तर्राष्ट्रिय ओलम्पिक समिति आईओसीले जनाएको छ। यस्तै धेरै देशले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 सम्ममा दावी गर्न सक्नेछन्। आउँदो वर्षको मार्चमा आईओसीको कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूची तयार पार्नेछ र त्यसपछि उनीहरूको ओलम्पिक निकायसँग संवाद शुरू गर्नेछ। सन् 2028 प्राथमिकता प्राप्त आयोजकहरूको नाम घोषणा गरिने र सन् 2029 को मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 66.6 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 83% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु कि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं वार्षिक उत्सव असोज 22 गते हुने। 30 दिन ओपीडी सेवा बन्द रहने। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीले वार्षिक समारोहको उद्घाटन गर्ने।
1: दाङ जिल्ला प्रहरी कार्यालय दाङद्वारा लुकाई छिपाई राखेको सामान बरामद। तुलसीपुरको गैरापातु स्थित स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु।
0: दाङको टरीगाउँ विमानस्थल निर्माणका लागि तुलसीपुरमा छलफल। विमानस्थल बनाई छाड्ने मन्त्रीदेखि नेतासम्मको आश्वासन।
1: र रेबिज निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर सिटिज
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 91 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिन।
3: आई लभ यु पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौँ।
5: भिएफएक्स सिनेमाज घोराई 10 चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पुई पेन्सन पट्टा
6: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: चङ्गुल
7: विदेश नजानुहोस् न है
8: मलाई छोडेर नजानु न बाबा।
5: आचार्य
9: जब अन्यायले सीमा नाच्छ
5: बा एक एउटा
9: छोरी पनि ठुली भयो है अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको।
5: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
10: तु गोवाका सबसे बडा हार्ड वर्किङ क्यामेराले
11: मम्मी दाँत दुख्यो।
12: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो।
13: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
14: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
12: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
14: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
15: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 082-5902222।
12: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
18: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
19: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
18: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
19: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
18: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
20: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
21: फोन नम्बर 082-5625601 98578-35990 98578-31684।
0: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
17: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
22: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, खुराही दाङ। फोन नम्बर 082-585-6210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोर्नी सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082-585-6210।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही असोज 21 गते बुधबार।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ।
5: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
6: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
6: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
8: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
9: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
8: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
9: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
8: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
9: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
8: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
9: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
8: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
9: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
8: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
9: सम्पर्क नम्बर 082-560-23।
8: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
10: महाचार महाबहार, Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
14: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
14: ल ल काका गइहाले म
15: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
16: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
15: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
17: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर कार्पेन्टर मेसिन स्टिल फिक्सर सटरिङ कार्पेन्टरको माग आएको छ साथमा तीन टाइम खाना बस्न फ्री महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी 4 घण्टा ओभर टाइम गर्न मिल्ने मासिक 60 देखि 70,000 नेहरु र लेबरको हकमा 50,000 कमाई हुने उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने
15: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: सिफारिस
2: भन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
1: निर्वाचन प्रहरीको पोसाक खरिद बारेमा संसदीय उपसमितिले दशैंपछि छलफल गर्ने। 19 बुद्धि कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित। राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष छानबिन गर्न सांसदहरूको माग।
3: खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं।
1: चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट लागू। पैह्रोले अवरूद्ध जुम्ला भुलभुले सड़क पुनः सञ्चालनमा। गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने। 5 प्रदेशमा चेतावनी जारी।
4: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी। ओमान ए 2 विकेटले पराजित।
5: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटो पूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका बुदालाई गम्भीरताका साथ लिएर प्रश्न सोधी सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने, विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
2: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेखोसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढ़ालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाण्डुमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
6: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसमितिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष झाले समिति समयभित्र सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु मुख्य चुनौती रहेको बताउनुभयो।
2: मस्यौदा जुन प्रस्तुत गरिएको थियो त्यो मस्यौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ, त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ़ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
6: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक दशैंपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणपत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु अलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
3: टीओआर तयार पारेको छ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं। हाम्रो क्षेत्राधिकारले चाहिँ तपाईँको कारवाही गर्ने पनि राख्दैन, त्यसले गर्दा हामीले भनेको आफ्नो प्रतिवेदनमा सिफारिस गर्ने हो।
6: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।
7: विधि प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ र दोस्रो कुरा कानूनको मातहतमा, संविधानको मातहतमा रहेर गर्नु, यसका विषयमा हामी स्पष्ट छौं। त्यसैले उजुरी पर्ने कुरा, आरोप लाउने कुरा जसका विषयमा पनि हुन सक्छ, त्यो अन्तिम हुन सक्दैन, त्यसका विषयमा अध्ययन गर्ने र लेखा समितिको एउटा साझा निष्कर्ष, साझा भोइस बनाउनका निमित्त यो अध्ययन उपसमितिले काम गर्नेछ र त्यसैमा हामी
6: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा संचालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था र समाधानको उपाय का विषयमा सोधेका छौं।
8: अन्तर्क्रिया नगरिदिने, केही पीड़ाहरूलाई शेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो। त्यो चाहिँ पछिल्लो समय बढ़िरहेछ, नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा, रमाइलो है आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चालाई होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि दिने बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी
6: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यस पटक विगत भन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार उर्तु खाली बुलबुले सड़क पुनः सञ्चालनमा आएको छ। सड़कमा खसेका पहिरो तथा ढुंगा माटो पन्साएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिम ढुस्की पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो। कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीयवासीसँगै यात्रुहरूलाई सहज भएको छ। देशका विभिन्न भूभागमा

0: मिछानेले बताउनुभयो।
1: गण्डकी लुम्बिनी कर्णाली सुरु पश्चिम त्यसै गरी बागमती कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि। र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने जुन यो पूर्वी पहाड़ी भूभागहरूको पनि एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना देखिन्छ। दिउँसोको साँझको समयभन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन। तापनि भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा पनि आजको तुलनामा भोलिकै हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिमी भूभागहरूमा पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ।
0: विभागले बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंको चेतावनी जारी गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ। ओमान क्रिकेट एकाडेमी तर्फ दुईमा बुधबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो। ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो। 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो। ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। ओमानमा आगामी सातादेखि नेपाल ओमान र क्यानाडा सम्मिलित लीग दुई अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ।
2: सन्तोषी रावल रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
3: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नु पर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
8: दाङवासीको लागि खुसीको खबर।
9: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
10: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
9: दसैँ तिहार विशेष अफर,
10: इएमआई र एक्सचेन्ज सुविधा,
9: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
10: 56 जनालाई विकली विनर प्राइज,
9: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
10: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका। अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईँको लागि।
8: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
10: सम्पर्क नम्बर 0825630001 र मोबाइल नम्बर 97155630001।
11: नौ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नछुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख लीला विक्रम थापा,
3: गोर्खा तनहुँ नुवाकोट र धादिङमा चाहिँ यही असोज 22 र 23 गते भित्र

0: जुकाको औषधि र जुन भिटामिनले खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय होइन स्वास्थ्य संस्था स्कूल र स्थानीय तहमा जुन पाएक पनि आफ्नो नजिकको स्वास्थ्य स्वयंसेविकाको घर चौतारी यी ठाउँहरूमा गएर आफ्ना बालबालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौँ। मङ्सिर महिनाबाट त्यो सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटोभन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
1: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयं सेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 69 महिनासम्मकालाई भिटामिन ए र 12 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनुपर्छ। तपाईले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
2: पानी उमाल्छौ जुन उम्लिन्छ नि घटघट हुन थाल्छ नि त, पानी त गुडुगुडु गुडुगुडु गर्न थाल्छ नि। त्यो रोल बोइलिङ सुरु भएपछि पनि कम्तीमा नि 1-3 मिनट त्यसलाई उम्लिरहन दिउँ, त्यो घटघट हुन दिउँ। त्यो भयो भने चाहिँ यो जुन कीटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् ती चाहिँ मरेर जान्छन्। धेरै मात्रामा 99% मर्छन् त्यो भयो भने चाहिँ। पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभयो पनि पानी चाहिँ उमालेरै खुवाउनु पर्यो नानी बाबुहरूको लागि चाहिँ। उमालेको पानी मात्रै दिनु पर्यो। रोल बोइलिङ भन्छ 3 मिनटसम्म उम्ल्याउनु पर्यो। त्यो उम्लिसकेपछि चाहिँ हजुरले छोपेर राख्नु पर्यो, त्यसलाई फेरि फोहोर पार्नु भएन। छोपेर राखेपछि सेलाउनु भयो, अब छ भने फ्रिजमै राख्नुभयो भने केही फरक परेन। उमालेको पानी
1: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ, तर तताएको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल। तपाई नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पो खोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ। अहिले यो पुलको डेक अर्थात गाड़ी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईका लागि यो पुल बिहान 7 साँझ 7 प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 काम सकिने गल्छी रसुवागढ़ी सड़क आयोजनाले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व।
4: नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ। उनीहरूले पैसा जम्मा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही परिवहन दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
3: विपदमा सामुदायिक प्रयत्न फलदायी हुने, विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भाग्यो।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
6: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्दिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
5: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
8: फोन नम्बर 082-563-479,
7: मोबाइल नम्बर 98-494-67-487।
9: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
10: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
9: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
10: पुरुषको लिंग सम्बन्धी समस्या,
9: पिसाब पोल्ने समस्या,
10: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
9: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
10: शरीरको को कुनै पनि भागमा पलाएको गाँठागुठीको चिरफार तथा उपचार
9: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: डाक्टर भेट्ने समय
9: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
10: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
9: साँझ 5 बजेदेखि 8 बजेसम्म।
8: सम्पर्क संसार मेडिकल हल निमहल रोड गोराही दाल, फोन नम्बर 0825 62 023, 98 78 18 617, 98 78 35 643।
11: नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौं।
4: भनौँ न इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
3: हजुर, यहाँले जुन भोटेकोसीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो, त्यो गैर सरकारी संस्थाहरू सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तीनवटा घटना यस अगाडि हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन, र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकारको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
4: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस् अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेकै स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग दात्री निकायहरू आइएनजीओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो र हामीले जोड़ दिएको पनि के त भन्दाखेरि तपाईँ स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ, समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो भने अघिल्लो सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त होइन। त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। त्यसकारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ। त्यो क्षेत्रमा लगानी गर है, हामीले सरकारलाई पनि के भनिरहेछौँ, धात्री निकायहरू संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू पनि तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने। त्यहाँ भनौँ न हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ, होइन, संगठित समूहहरू पनि छ भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सम्बन्ध अहिले कन्ट्रिसँग के गरेको देखिन्छ भने नि त्यो चाहे त्यो स्थानीय सरकार हो प्रदेश संघले त्यो तलको संस्थाहरू सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन। तपाईँको विपद पछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने सबैको चासो पनि जाग्ने तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार यत्रो लगानी गरेर विपद हुने कहिले हो आगलागी हुने कहिले हो भुइँचालो आउने कहिले हो यस्तो बाढी आउने कहिले हो भनेर अलि ध्यान नदिएको देखिन्छ। तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनु पर्छ। तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनुपर्छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरूरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरूरी छ। त्यो कुराको ग्याप देखिएको छ, त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनुभयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो, होइन, विपद जोखिम न्यूनीकरणको लागि चाहिँ र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है, यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ, होइन, त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ, समुदाय कसरी तल समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त, त्यस कारण तिनीहरूलाई नै सहकार्य तिनीहरूलाई नै डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि, एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो प्रोजेक्ट चलाउने मात्रै होइन कि त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसन इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ, त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जमा गरेको छ, पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने केही पर्यो भने दिने यही त हो नि प्रिपेयरनेस भनेको।
3: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र कुपोषा खरिद सम्बन्धी अध्ययन उपसमितिले 19

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: नेपाल परिवेश थाहा सरकार नेटवर्कमा विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
2: कंग्रेस सभापतिबाट राठौर र उपसभापतिबाट दुईजनाको उम्मेद्वारी फिर्ता। भोलि बिहान 10 बजेदेखि मतदान शुरू हुने 3 मतदान केन्द्रको व्यवस्था।
3: बेपत्तालाई मृत घोषणा गर्ने अवधि 12 वर्षबाट 45 दिनमा छुट्याइयो। 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश।
2: सुदूरपश्चिम सरकार विरूद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफमा गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय गर्न रोक।
3: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स र जापानका वैज्ञानिकलाई दिँदै का कारण यमनमा मानवीय संकट चुलियो। आपतकालीन पोस्टको अपील।
2: र विश्वकप लिग टूमा अमेरिका र नामिबिया आमने सामने हुँदै इस्लामाबाद टेनिस प्रतियोगितामा अभिलाषा विष्टको विजय शुरूआत।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो 20% समय मात्रै पार्टीको आन्तरिक शक्ति संघर्षमा मिलाउन खर्च गर्ने बताउनु भएको छ। 15 महाधिवेशन अन्तर्गत 4 दिनको बन्द सत्रमा आफ्नो प्रस्ताव पारित गर्नका लागि प्रस्तुत गर्दै उहाँले साथीभाइ मिलाउनमै धेरै समय खर्च भए पार्टी बलियो बनाउन नसकिने धारणा राख्नुभयो।
5: मेरो 20% समय मात्रै पार्टीको आन्तरिक व्यवस्थापनमा जाने अवस्था हुनुपर्छ। 80% समय मैले पार्टी सभापतिको रूपमा नेपाली कंग्रेस पार्टीलाई कसरी अगाडि प्रस्तुत गर्ने होला, कांग्रेसको अगाडिका चुनौतीहरू के होलान्, कांग्रेसले प्रतिस्पर्धा गर्ने शक्तिहरूसँग कांग्रेसलाई अब्बल कसरी बनाउने होला, कांग्रेसको विचार नागरिकका बीचमा कसरी पुर्याउने होला, के गर्ने होला भन्ने बारेमा चिन्तन गर्न वा कर्म गर्न पाउनुपर्छ। सधैँभरि बिहानदेखि साँझसम्म पार्टीका साथीहरूको बीचमा तपाईँले मलाई भेटेको छ, मैले तपाईँलाई भेटेको छ, मैले बोलेको तपाईँले बेलुका फेसबुकमा लगेर पोस्ट गरेको छ, मैले लाइक गरेको छ, तपाईँले बोलेको मैले लाइक गरेको छ, तपाईँ र म मात्र बसेर कुराकानी गर्नु हुँदैन, यो कोठाभन्दा बाहिर जानुपर्ने छ।
3: कांग्रेस पार्टीको निर्माणमा पूर्व सभापति शेरबहादुर देउवा लगायतका नेताहरूको पनि ठूलो योगदान रहेको भए पनि यो महाधिवेशनमा सहभागी नहुँदा नमिठो लागेको थापाले सुनाउनुभयो। पार्टीको वैधानिकताको विषयमा परेको अर्को निवेदनमा हिजो सर्वोच्च अदालतले फेरि दरपीठ गरिदिएको उल्लेख गर्दै सभापति थापाले देउवा समूहलाई समय बर्बाद नगर्न सुझाउनु भएको छ।
5: एकपछि अर्को अदालत गएको छ, निर्णय गरेको छ, हिजो गयो, हिजो फेरि दरपिट गयो, पर्दैन। कांग्रेसको अधिवेशन रोक्नु पर्यो भनेर अस्ति गएको कुरा त पर्दैन भने, फेरि गयो फेरि पर्दैन भने, हिजो फेरि संवैधानिक इजलासमा जानुभयो, संवैधानिक इजलासमा हिजो फेरि दरपिट भयो। अब यो फेरि अदालत जाने, अदालत धाउने, अदालत जाने, अदालत जाने, हेर्नुहोस्, यो संसदको पुनर्स्थापनाको विषय हुन्छ नि कहिलेकाहीँ? सरकार नयाँ बनिसक्यो, कहाँ पुगिसक्यो, अनि संसदको पुनर्स्थापनाको कुरा अदालतमा गएर अड्केर बसेर अदालतले देला कि भनेर बस्ने कुराले यसले कहाँ लान्छ? समयको बर्बादी मात्रै गर्छ।
3: क्रियाशील सदस्यताको विवादले नियमित महाधिवेशन अहिले नै गर्नुपरे पनि तल्लो कमिटिमा छुटेको अधिवेशनको विषय पनि नोटिसमा रहेको सभापति थापाले सुनाउनु भएको छ। केन्द्रीय नेता जिल्लामा जाँदा प्रमुख अतिथि मान्नुपर्ने पद्धति पनि अब भत्काउने उहाँको भनाइ छ। अहिलेको महाधिवेशनले विगत लामो समयदेखिको गुटको राजनीति बन्द भएको दावी गर्नुभएको छ।
5: नेपाली कंग्रेस पार्टीभित्र अब औपचारिक रूपमा लामो समयदेखि भएको 74-36 त्यसै गरिकन देउबा समूह, कोइराला समूह, कोइराला समूह, पौडेल समूह, विशेष नविशेष आजदेखि सबै सकियो, फिनिस। आजदेखि यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धि मध्येको उपलब्धि यो एन्ड सक्यो। त्यसैले भोलि अधिवेशनमा यहाँ कसैले पनि यसका नाममा चाहिँ यो त्यो भन्ने कुरा भोलि हुँदैन।
3: महाधिवेशनमा आएका प्रतिनिधिलाई जिम्मेवारी सहित पत्र काटिने भन्दै सभापति थापाले स्थानीय तहको निर्वाचनसम्म अहोरात्र खट्न निर्देशन समेत दिनुभएको छ। आफूले पेश गरेको प्रतिवेदनमाथि बन्द सत्रमा राम्रोसँग छलफल नभएको भन्दै सभापति थापाले फुर्सद निकालेर पढ़िदिन आग्रह समेत गर्नुभयो। उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले कस्तो कांग्रेस बनाउन चाहेको हो भन्ने कुरा आफ्नो प्रतिवेदनमा समेटेको सुनाउनुभयो।
5: हामीले अब यस्तो कांग्रेस बनाउनु छ लोकतान्त्रिक संस्कृतिको, मेरो दस्तावेजको सारमा के भन्न हामीले प्रयास गरेका छौँ भने हामी यस्तो कांग्रेस बनाउँछौ जो सुन्न चाहन्छ बढी, सहन्छ बढी, संयमित बन्छ बढी। समाजमा एउटा दल कांग्रेसको मान्छे हुँदै गर्दा ऊ कांग्रेसको मात्र होइन अरूको पनि नायक बन्ने प्रयास गर्छ, जित्दै गर्दा पनि मुस्कुराउँछ, हार्दै गर्दा पनि आफ्नै हातले आफ्नो विपक्षीलाई पार्टीभित्रको प्रतिस्पर्धा होस् माला लगाइदिन्छ, वडाध्यक्षको चुनावमा होस् अर्को दलसँग हार्यो भने पनि धारे हात लगाएर हिँड्दैन, वडाध्यक्षलाई अङ्कमाल गर्छ कांग्रेस, हारिसकेपछि पनि माला लगाइदिन्छ, गाउँको विकासमा सँगै जुटौं भन्छ। हामी त्यो खालको कांग्रेस बनाउन चाहन्छौ, हामी उत्तर भएको कांग्रेस बनाउन चाहन्छौ, गुनासो भएको होइन, हामी संस्कार भएको कांग्रेस बनाउन चाहन्छौ, आवेग भएको होइन, हामी विश्वास आफूभित्र भएको कांग्रेस तपाईँ हामी बनाउन चाहन्छौ, निराश कांग्रेस होइन।
3: राम नारायण मिश्र र रत्नबहादुर थापाको कांग्रेसप्रतिको आशा विश्वास र प्रतिज्ञाको उदाहरण प्रस्तुत गर्दै शर्माले आफूहरूको रगतमा पनि उस्तै भावना हुन जरूरी रहेको बताउनुभयो। कांग्रेस संसदीय दलका नेता विश्वनाथ लाङ्देम्बेले कांग्रेसको ध्यान सरकारमा जाने मात्रै केन्द्रित हुँदा यो हालतमा पुगेको बताउनुभयो। पूर्व सभापति देउवालाई सात पटक प्रधानमन्त्री हुने ज्योतिषीको दावीतर्फ लक्षित गर्दै उहाँले बीपी कोइराला, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई समूहको बाटोमा अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो।
6: त्यही सरकार बनाउने मात्रै कांग्रेस हुँदाखेरि हामीले हाम्रो पहिचान बिर्स्यौं, न हाँसको चाल न काकको चाल भएर बेचालको पहिचान विहीन कांग्रेस भएर हामी बाँच्न बाध्य भयौं। सरकारमा पुग्नका निम्ति कहिले कम्युनिस्टको काखमा, कहिले पुरानो राज संस्थासँग साइनो गाजिनेहरूको साथमा सत्ता प्राप्त गर्नका निम्ति हामीहरूले जसरी हाम्रो पहिचान गुमाउँदै गयौं, सत्तामा पुग्नेकै निम्ति हत्र नछत्र हेरेर ज्योतिषीले टुङ्ग्याएको चिनामाथि विश्वास र भरोसा व्यक्त गर्नकै निम्ति जसरी हामीहरू स्खलित भयौं, त्यही स्खलनले नेपाली कांग्रेसलाई आजको स्थितिमा पुर्याइदियो। अब हामी त्यो स्खलनबाट बाहिर निस्किन चाहन्छौ, नेपाली कांग्रेसलाई आफ्नै पहिचानमा हिँडाउनु छ हामीहरूले। हाम्रो पहिचान हिजो बीपी गणेशमान र किशुनजीले देख्नुभएको, गिर्जाबाउ सुशील कोइराला हुँदै पछिल्लो समयमा श्रद्धेय शेरबहादुर दैले पनि काहीँ न काहीँ भेटाउन खोजेको कांग्रेस हामीहरूले फेरि प्राप्त गर्नु छ।
2: सभापति थापा, उपसभापति शर्मा, महामन्त्री गुरू राज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित गर्दै बन्द सत्र सकिएको छ। अर्का महामन्त्री प्रदीप पौडेलको विधान सम्बन्धी प्रतिवेदन भने अस्ति नै पारित भइसकेको थियो। नयाँ विधान अनुसार सभापति एक, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री तीन, सह महामन्त्री पन्ध्र, कोषाध्यक्ष एक गरी चौबिसजना पदाधिकारी चयन हुँदैछन्। यस्तै सह महामन्त्रीमा चारजना र कोषाध्यक्ष एकजना सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्यसअनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 जनाको हुनेछ। आज सभापति पदका लागि उम्मेद्वारी दिनुभएका किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। यस्तै पार्टी प्रवक्ता समेत रहनुभएका देवराज चारिसी र मिनेन्द्र रिजालले पनि उपसभापतिको उम्मेद्वारी फिर्ता लिनुभएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको छ। उपसभापतिमा अब धनराज गुरूङ, फर्मुल्लाह मनसुर, जीवन परियार, विनोद चौधरी, दीपक गिरी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, मधु आचार्य, सीता गुरूङ, रंजित कर्ण र डाक्टर चन्द्र मोहन यादव बीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्री र सह महामन्त्रीबाट भने कसैले पनि उम्मेद्वारी फिर्ता लिएका छैनन्। उनीहरूले अहिले मत माग्ने क्रम चलिरहेको छ।
3: अब नेतृत्व चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान शुरू हुने गरी समय निर्धारण गरिएको छ। यसअघि बिहान 7 बजेदेखि नै मतदानको कार्यक्रम तय गरिए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू हुन लागेको कांग्रेसले जनाएको छ। कांग्रेसको आगामी नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी देशभरका 7255 जना प्रतिनिधिहरूले मतदान गर्दैछन्। केन्द्रीय निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूको सहजताका लागि काठमाडौँका तीन फरक स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ। यस्तै खुला मंचमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि व्यवस्था गरिएको छ। त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ। मतदान शुरू गर्नु अघि प्रतिनिधि को परिचय पत्र र मतदाता नामावली अनिवार्य रूजू गरिने व्यवस्था निर्वाचन समितिले गरेको छ।
2: सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि छोट्याएको छ। यसअघि 12 वर्ष रहेकोमा आजको मन्त्री परिषद बैठकले उक्त अवधि छोट्याएर 45 दिन बनाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। त्यस्तै सरकारले राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। पोर्चुगल सरकारले काठमाण्डुमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने निर्णय भएको पनि मन्त्री पोखरेलले बताउनु भएको छ। यस्तै सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ।
7: भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश। यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेको सिखको बाढीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आर्थिक अनियमितताका आरोपहरूको निष्पक्ष छानबिन गर्न चुनौती दिनुभएको छ। आज सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीसँग सुनारले प्रहरी हेडक्वार्टरबाट परिचालित समूहले नियोजित रूपमा बदनाम गरेको आरोप लगाउनु भएको छ। प्रहरी महानिरीक्षकमाथि आफूले प्रश्न उठाएकै कारण आफ्नो सम्पत्ति तथा आर्थिक स्रोतको कुराहरू ल्याएको भन्दै उच्च स्तरीय छानबिनका लागि तयार रहेको बताउनुभयो।
8: उहाँ चाहिँ सीआईबीलाई पनि मेरो चुनौती छ, दम छ भने पुलिस त्यहाँ छ, म यहाँ छु, हात यहाँ छ, हतगडी लिएर जाने दम कहिले देखिन्छन्। होइन भने सीआईबीले अन्नाम नम्बरबाट प्राइभेट नम्बर लेखिएको नम्बरबाट फोन गर्ने, मान्छे बोलाउने, खगेन्द्र सुनारको फोटो छ कि, भिडियो छ कि, कहीँ ला छ कि, खा छ कि, यसका यो छन् कि त्यो छन् कि भनेर जसरी एक एक गरेर एउटा सांसदलाई जसरी पुलिसले लगटिरहेको छ, मैले त्यो नबोलाउँ भन्ने लागेको थियो एउटा। तर हिजोबाट जसरी चाहिँ पत्रकार बोलाउने, रातभरि खुवाउने, पाकेटभरि हालेर खामभरि दिएर हेडक्वार्टरले, मेरो यहाँबाट चुनौती छ दानबहादुर कार्कीलाई, भाइ दम छ भने वर्दी खोल्ने, आउने बाहिर चुनाव लड्ने, होइन भने तत्काल यस्ता भ्रष्टहरूलाई त्यहाँ बस्ने नैतिक अधिकार छैन।
3: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन भर।

0: ढुकढु होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संवैधानिक इजलास गठनमा प्रधान न्यायाधीशको स्वेच्छाचारिता भएको भन्दै न्यायाधीश हरिफ भुइँयाले बस्न अस्वीकार गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलास प्रभावित भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आज गठन गर्नुभएको संवैधानिक इजलासमा न्यायाधीश भुइँयाले बस्न अस्वीकार गर्नुभएको हो। यसअघिका इजलासमा आफूलाई नराखिएको तर आज एक्कासी राखिएको भन्दै भुइँयाले गठन प्रक्रियाको मापदण्डमाथि प्रश्न उठाउनु भयो। उहाँले इजलास गठनमा वरिष्ठताक्रम वा गोला प्रथाको वैज्ञानिक विधि हुनुपर्ने अडान राख्नु भएको छ। न्यायाधीश फोयालको असन्तुष्टिपछि अन्य न्यायाधीशहरू पनि बस्न तयार नभएपछि आजको संवैधानिक इजलास बस्न सकेन। यता नेपाल बार एसोसिएशनले विज्ञप्ति जारी गर्दै संवैधानिक इजलास गठनलाई प्रधान न्यायाधीशको व्यक्तिगत तजबीजको विषय बनाइएको भन्दै आपत्ति जनाएको छ। बारले चोलेन्द्र शमशेर झबराको कार्यकालको स्वेच्छाचारिताले फेरि टाउको उठाउन थालेको टिप्पणी गरेको छ। बारले वरिष्ठता र गोला प्रथा प्रणाली तत्काल लागू गर्न पनि माग गरेको छ। संस्थागत सरकारलाई व्यवस्था गरिए कड़ा प्रतिरोधमा उत्रिने चेतावनी समेत बारले दिएको छ।
3: सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका कुनै निर्णय नगर्न आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था कार्यान्वयन नगरिएको देखिएकाले अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय कार्यवाही नगर्न भनेको हो। नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले तीस दिनभित्र विश्वासको मत नलिएको भन्दै एमालेका लीलबहादुर थापाको तर्फबाट रिट परेको थियो। अदालतले विपक्षीहरूले आदेश जारी हुन नपर्ने भए त्यसका आधार कारण र प्रमाणसहित कार्तिक एघार गतेसम्म लिखित जवाब पेश गर्न आदेश दिएको छ।
4: यस्तै सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकार विरूद्ध दायर बजेट सम्बन्धी उत्प्रेषण रिट निवेदनमा लिखित जवाब पेश गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अधिवक्ता मणिराम उपाध्यायले दायर गर्नुभएको उत्प्रेषण सम्बन्धी रिट निवेदनमा प्रारम्भिक सुनवाई गर्दै विपक्षी मुख्य न्यायाधिवक्ताको कार्यालय सुदूरपश्चिम प्रदेश मार्फत लिखित जवाब पेश गर्न आदेश दिएको हो। आदेश रिट निवेदनको माग बमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार र कारणसहित बाटोको म्याद बाहेक पन्ध्र दिनभित्र लिखित जवाब पेश गर्न भनिएको छ। निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा भने दुवै पक्ष राखी छलफल गर्न उपयुक्त देखिएको भन्दै यही असोज 23 गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ। अधिवक्ता उपाध्यायले तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेट सम्बन्धमा रिट दायर गर्नुभएको थियो।
3: सरकारले मासु पसल र पशु वधशाला संचालनका लागि नयाँ र कड़ा मापदण्ड प्रस्ताव गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु जाँच नियमावलीको दोस्रो संशोधन मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण र सरकारवालासँग राय सुझाव मागेको छ। प्रस्तावित नयाँ नियम अनुसार अब मासु पसल र पशु वध गर्ने स्थान पूर्ण रूपमा छुट्टाछुट्टै हुनुपर्नेछ। वध गर्नु अघि पशुलाई कम्तीमा 12 घण्टासम्म विश्राम गराउन छाना सहितको टहरा अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै वध अघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने र बिक्री कक्षमा मासु सुरक्षित राख्न फ्रिजर वा चिलर अनिवार्य हुनुपर्ने प्रस्ताव छ। नयाँ मापदण्डमा मासु निरीक्षकको अधिकार थप फराकिलो बनाइएको छ। अस्वस्थ मासु नष्ट गर्ने, उपभोग योग्य मासुमा छाप लगाउने र रोगी पशुको मासुमा प्रयोग भएका औजार निर्मलीकरण गरी पुनः प्रयोगमा रोक लगाउने नियम ल्याइएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलहुवा नगरपालिकामा कार्यरत दुईजना कर्मचारीलाई 1,00,000 रूपियाँ घुस सहित नियन्त्रणमा लिएको छ। अख्तियारको बर्दीवास स्थित कार्यालयबाट खटिएको टोलीले नगरपालिकामा कार्यरत इन्जिनियर डीकेश कुमार यादव र चौथो तहका सुपरभाइजर सहायक कौशल कुमार मधुकरलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने क्रममा सेवाग्राहीलाई घुस दुःख हैरानी दिई घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीका आधारमा पुगेको अख्तियारको टोलीले उनीहरूलाई 1,00,000 रूपियाँ घुस रकम र स्रोत नखुलेको थप 33,700 रूपियाँ सहित मलङ्गवा नगरपालिका परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिएका दुवैजनामाथि विशेष अदालतबाट आज म्याद थप गरी भ्रष्टाचार सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढ़ाइएको अख्तियारले जनाएको छ।
3: नापी कार्यालय बर्दीवास महोत्तरीका सर्वेक्षक शिव कुमार शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शाह विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम दिइरहेको अवस्थामा अख्तियारको टोलीले शाहलाई 1,00,000 रूपियाँ सहित नियन्त्रणमा लिएको थियो। अख्तियारले शाह विरूद्ध 1,00,000 रूपियाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कानून बमोजिम सजाएको माग दावी गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: वाउ राज, तँ राम्रो जुत्ता लगाएको।
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825567775।
6: सम्पर्क नम्बर 98478726873।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हसलको ठिक अगाडि। फोन 0825567509 र मोबाइल 98453065।
3: 2082 मंगिर 28 गते निर्णय गरी लेखी पठाइएको र हालसम्म उक्त जग्गाहरूको दर्ता गरी लालपुर सभित्र गुनासो गरेको र दर्ता बिनाको जग्गा र यसमा बनेका संरचनाको मुआवजा क्षतिपूर्ति प्रदान गर्न समस्या देखिएकाले भूमि प्रशासन कार्यालय पर्सारी तालुका निकायमा ऐतिहासिक र पुनः ताकेता गर्ने निर्णय गरिएको छ।
4: सुदूरपश्चिम प्रदेशका 86% भन्दा बाल बालिका कम्तीमा एउटा आधारभूत सेवाको पहुँचबाट वञ्चित रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज धनगढ़ीमा सार्वजनिक गरेको नेपालमा बाल बालिकाको बहुआयामिक वञ्चितीकरण सम्बन्धी विश्लेषणात्मक प्रतिवेदन 2026 प्रदेशका बाल बालिकाको ठूलो हिस्सा अर्थात 86.6% कुनै न कुनै एउटा क्षेत्रमा वञ्चित रहेको देखाएको हो। प्रतिवेदन अनुसार सुदूरपश्चिममा 56.4% बाल बालिका दुई वा दुई भन्दा बढ़ी आयाममा वञ्चित छन्। राष्ट्रिय स्तरमा यस्तो वञ्चितीकरणमा रहेका बाल बालिकाको अनुपात 51.6% छ। यस्तै तीन वा सो भन्दा बढ़ी आयाममा वञ्चित बाल बालिकाको 21.4% संख्या रहेको छ।
3: प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिले विपदबाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ। समितिका सभापति गणेश पराजुलीको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपदपछिको वस्तुगत अवस्थाको अध्ययन शुरू गरेको हो। विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद व्यवस्थापन तथा समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग टोलीले विपद र विपदपछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको सभापति पराजुलीले बताउनु भएको छ।
4: चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध मुख्य सड़क मरमत गरी दशैं अघि नै सञ्चालन ल्याउने तीव्र तयारी अघि बढ़ाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभएको छ।
3: नेपाल राष्ट्र बैंकले यसपालिको दशैं लगायतका चाड़ पर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै 100 रूपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम मेसिनबाट 100 रूपियाँका नोट पनि वितरण गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले भोटेको सिबारीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचार प्रसार नगरी चाड़ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
4: नेपालीहरूको महान चाड़ विजय दशमी नजिकैसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा तयारी तीव्र पारिएको छ। त्यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिर सहितका दर्शनौ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजा अर्चना गर्ने तयारी भइरहेको छ। जनकपुरधाममा यस वर्षको दशैंलाई विशेष बनाउन स्थानीय युवा क्लबहरू सक्रिय रूपमा जुटेका छन्।
3: नेप्सी परिसूचक आज सामान्य अंकले घटेको छ। त्यससँगै नेप्सी परिसूचक 6.38 अंकले घटेर 2572 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 3,74,80,00 रूपियाँमा खरिद बिक्री भएको छ। आज 100 कम्पनीको शेयर मूल्य बढ़दा 167 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। रसायन विज्ञानको करिब 1 शताब्दी पुरानो जटिल रहस्य सुल्झाउने दुई वैज्ञानिकलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले आज सन् 2026 रसायनतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी कागन र जापानका केन्सो सो आईलाई संयुक्त रूपमा दिने निर्णय गरेको हो। उहाँहरूले असमान जैविक संश्लेषणमा गैर रैखिक प्रभाव र अटो क्याटालिसिसको खोजका लागि यो पुरस्कार दिने निर्णय गरिएको एकाडेमीले जनाएको छ। नोबेल समितिका अध्यक्ष हेनर लिन्केका अनुसार यो खोज विशेष गरी प्रभावकारी र सुरक्षित जीवन रक्षक औषधि निर्माणका लागि क्रान्तिकारी साबित भएको छ। विजेताहरूले 1,20,00,000 स्वीडिस क्रोनर पुरस्कार रकम प्राप्त गर्नेछन्। उहाँहरूलाई आउँदो डिसेम्बरमा स्वीडेनको स्टकहोममा आयोजना हुने विशेष समारोहमा सम्मानित गरिनेछ।
3: यमनमा जारी द्वन्द्वका कारण मानवीय संकट गहिरिएको छ। अन्तर्राष्ट्रिय प्रवासन संगठन आईओएमका अनुसार हालसम्म 2,00,000 बढ़ी मानिसले आफ्नो घरबार छाडेका छन्। युद्धका कारण मानवीय आवश्यकता र विस्थापन दिन प्रतिदिन बढ़दै गए पनि सहयोगका लागि आवश्यक आर्थिक कोष फण्डको चरम अभाव रहेको राष्ट्रसंघीय एजेन्सीले चेतावनी दिएको छ। आईओएमकी प्रमुख एमी पोपका अनुसार मानिसहरू ज्यान जोगाउन भागिरहेका छन् तर उनीहरूका लागि सुरक्षित हुने कुनै ठाउँ छैन। उनीहरूलाई तत्काल वासस्थान खाना र सुरक्षाको खाँचो रहेको आईओएमकी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू सिरिजमा आज अमेरिका र नामेबिया आमने सामने हुँदैछन्। अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा राति 9:15 खेल शुरू हुनेछ। यी दुई टोलीबीचको खेलको नतिजाले नेपालको आगामी समीकरणमा समेत प्रभाव पार्नेछ। अमेरिका हाल 45 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। नेपालको शीर्ष 6 यात्रा सहज बनाउन अमेरिकासँग नामेबिया हार्न आवश्यक छ। अहिले नामेबिया नेपालभन्दा 5 अंकले अगाडि छ भने नेपाल अंक तालिकाको 7 स्थानमा छ। यदि आज अमेरिकालाई हराएमा नामेबियाले नेपालसँगको अंक दूरी बढ़ाउनेछ। लीग टूको शीर्ष 4 टोली विश्वकप छनौट खेल्ने अवसर पाउने भएकाले नेपालका लागि बाँकी 4 खेल निकै महत्वपूर्ण छन्। नेपालले अब ओमान र क्यानेडासँग 4 खेल खेल्दैछ। आईसीसी विश्वकप लीग टू क्रिकेटको तयारीमा रहेको नेपालले अहिले ओमानमा अभ्यास खेल गरिरहेको छ। आज भएको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले पराजित गरेको छ।
3: नेपाली टेनिस खेलाड़ी अभिलाष अविष्ट पाकिस्तानमा जारी W15 इस्लामाबाद अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छन्। इस्लामाबादमा आयोजित सर्किट 1 अन्तर्गत महिला सिंगल्सको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अभिलाषाले विषय शुरूआत गरेकी हुन्। उनले आयोजक पाकिस्तानकी रोमी शाह मलिकलाई 6-1 र 6-0 सोझो सेटमा सहजै पराजित गरिन्। जीतसँगै अन्तिम 16 स्थान बनाएकी उनले भोलि हुने प्री क्वार्टर फाइनल खेलमा रूसी खेलाड़ीको सामना गर्नेछिन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: कंग्रेस सभापतिबाट राठौर र उपसभापतिबाट दुईजनाको उम्मेद्वारी फिर्ता। भोलि बिहान 10 बजेदेखि मतदान शुरू हुने 3 मतदान केन्द्रको व्यवस्था।
3: बेपत्तालाई मृत घोषणा गर्ने अवधि 12 वर्षबाट 45 दिनमा छुट्याइयो। 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश।
4: सुदूरपश्चिम सरकार विरूद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफमा गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय गर्न रोक।
3: र साइन्स शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स र जापानका वैज्ञानिकलाई दिँदै द्वन्दका कारण यमनमा मानवीय संकट चुलियो। आपतकालीन कोषको अपील।
4: र विश्वकप लीग टूमा अमेरिका र नामिबिया आमने सामने हुँदै इस्लामाबाद टेनिस प्रतियोगितामा अभिलाषा विष्टको विजय शुरूआत।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-581-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
2: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
6: इन्डोस्कोपी सेवा,
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान, फोन नम्बर 082-560-734 र 082-560-138।
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
4: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
20: सन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही असोज 30 गते शुक्रबार।
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095812871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
23: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: अन्य सेवाहरू,
24: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825166994, सम्पर्क मोबाइल नम्बरहरू 98578330145, 98478330153 र 98649419044।
14: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
27: खुशीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ, सम्पर्क फोन नम्बर 0825908429, सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
30: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस एफएमएएस डीएमएएस अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू,
14: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
30: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
14: पुरुषको लिंग सम्बन्धी समस्या,
30: पिसाब पोल्ने समस्या,
14: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
30: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
14: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार।
30: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: डाक्टर भेट्ने समय
30: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
14: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
30: साँझ 5 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-5562-23, 98-78-1817 र 98-78-35-643।
5: होइन भाइला,
7: लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
30: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
10: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60-70 हजार नेहरु र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
30: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
11: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोरा

0: साइज प्रविधि द्वारा फिटिङ गरिन्छ।
1: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
1: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
0: डबल भिजन उपचार,
1: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिलाउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
0: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
1: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
0: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
3: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 98-99-84-602 र 98-64-83-84-73।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई मृत घोषणा गर्ने अवधि छोट्याउने प्रक्रियामा सरकार, बेपत्ताका परिवारजनलाई राहत पुग्ने अपेक्षा,
1: डेढ क्षतिपूर्ति दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन साहस छ त्यो पनि पाउँछ।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको केन्द्रमा के छ?
1: नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ।
0: केन्द्रीय प्रहरी प्रवक्ता संघको कुराकानी र हमास नेतृत्वको भीषण आक्रमणको तेस्रो वर्षगाँठमा इजरायलमा विभिन्न स्मृति कार्यक्रम। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 जना मारिएका छन्। किएवको पूर्वमा अवस्थित प्रिलुकीमा आवासीय एकाईहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिका सहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 जनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रूसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लडाकुहरूले अक्टोबर 7 गरेको हमलाको तेस्रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 250 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरूद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढ़िरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले

0: मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्यूएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्षभन्दा बढ़ी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिश गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायन शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सो सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्युलका दुईवटा उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्वपूर्ण रहेको भन्दै कुनै मोलिक्युलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इण्डोनेसियाको एउटा अदालतले दर्जनौ भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढ़ीमा परेका 1455 जनाको शव फेला परे पनि 5285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
2: यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने थियो भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
1: कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
3: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेशी नागरिकको हकमा पनि उनीहरूको पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने सहज छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
1: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढ़ी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
4: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढ़ीमा सासूआमा सहित परिवारको 4 जना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
5: खोजिरहेछु अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो पाउँदैन, होइन गेवा नै गर्नु पर्यो, गेवा त अब यो 22 गते हो।
4: रसुवाका नोरक्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए।
6: माथितिर गाउँमा भए त 49 दिनमा गर्थ्यो, 3 दिन गर्ने जलन थियो, अहिले यस्तो भारीले घुमाउँदाखेरि गरौँ भने कता गरौँ, अब बसौँ कता बसौँ, खाउँ कहाँ खाउँ, उनीहरू मरेर गए भने केही होस् भन्ने चाहिँ मेरो मनमा सोचिरा घेवा गर्नुभयो।
4: बाढीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढीमा हराएका श्रीमती, तीन छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
7: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर, मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर हामी लास नभेट्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर गम्बुमा गएर अनि छेमीहरू गयो। कहिले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
4: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा तीन दिन लगाएर घेवा गर्दै आएकोमा यस पटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरै जनाको संस्कार अनुसार घेवा गरेर विदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, आसन्न ठूला चाड़पर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सड़क सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौं।
8: विगत भन्दा फरक भनेको हामीले विशेषत यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सीसीटीभीबाट प्रमुख बजार, चोक, नाका तथा भीडभाड क्षेत्रको निगरानी बढ़ाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढ़ाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौ। त्यसै गरी बडी वन क्यामेरा हामी मेक्सिमम प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौ। प्रहरी संचार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली शुरू गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लंघन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेशनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापसे मापसे चेक हामीले बढ़ाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौं। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौँ। त्यसरी हामी अगाडि बढ्छौँ।
9: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
8: देशभरि गरेर हामीले करिब करिब 13,000+ ठाउँमा हामी ड्युटी राख्छौँ। त्योमा चाहिँ हाम्रो 50,000+ प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश, काठमाडौँ, विशेष सहरहरूमा प्रयोग गर्छौँ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, जुवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागू औषध नियन्त्रणका कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारी तथा कृत्रिम अभावमा नि विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने, सीमा नाकामा हुन सक्ने अपराधहरू, जसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौँ, विशेष ध्यान दिन्छौँ र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौँ।
9: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
8: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभर इस्यूमा सवारी साधन चलाएको छ, मापसी गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लंघन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात 100 सयमा फोन गर्न पनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ, कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नु भनाइ छ। क्या इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमा फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठूलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर चाडपर्व मनाउनुहोस्।
1: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झण्डै 1200 जना मारिएको र 251 जनालाई बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झण्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
0: सन् 2023 स्थानीय समय अनुसार बिहान 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मिनट मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिभमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीड़ितकी आमाले सो हमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 बुँदे शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 वर्ष पुग्न लागेको छ, तर त्यस यता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
10: मध्यपश्चिम ट्याङ्क च्याक यति बेला रात्रिको 9 बजेको छ।
11: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
12: नमस्ते नमस्ते।
13: कता हिँड्नु नि बाबु? बजारतिर नि
14: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
11: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
15: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो घर पर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
11: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
16: सम्पर्क मोबाइल 98475779760
17: र 98578-30689।
18: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
19: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
19: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
18: पिसाब पोल्ने समस्या,
19: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
18: पाठे घरमा मासु पलाउने,
19: निसन्तान महिलाको चेक जाँच,
18: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
20: बिरामी जाँचो निमिति यही असोज 30 गते शुक्रबार
18: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-85-90-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843530653।

स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पोइ बा एक योद्धा पेन्सन पट

0: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग क्रिमिनल है,

0: मध्य पश्चिम FM 91.4 MHz।
1: हार्दिक अभिवादन कार्यक्रम साहित्यिक डबलीको तर्फबाट म शारदा शर्मा। राप्ती साहित्य परिषदद्वारा संचालित एवं रेडियो मध्यपश्चिम 91.4 प्रसारित यो कार्यक्रम साताको एक पटक हरेक बुधबार बेलुकी बीबीसी नेपाली सेवापछि तपाईहरूले सुन्न सक्नुहुनेछ। हामी झण्डै 10 बजेसम्म विविध साहित्यिक सामग्रीका साथ तपाईँको रेडियोमा आउनेछौ। कार्यक्रम साहित्यिक डबली एकैसाथ राप्तीका अन्य एफएमहरूबाट पनि प्रसारण हुने गर्दछ भने इन्टरनेटमा पनि हामीलाई सुन्न सकिन्छ। शब्द केवल अभिव्यक्तिको माध्यम मात्र होइन, समयको साथी पनि हो। कहिले शब्दले प्रेमको कोमलता बोल्छ, कहिले समाजका विसंगतिहरू उजागर गर्छ, त कहिले इतिहासका घाउ र मानवीय पीड़ालाई अक्षरमा उतार्छ। विशेष गरी द्वन्द्व र संघर्षका समयमा जन्मिएका साहित्यले तत्कालीन समाजको यथार्थ, मानिसका अनुभूति र समयका अनुत्तरित प्रश्नहरूलाई जीवन्त बनाउँछ। नेपाली समाजले पनि जनयुद्धको समयमा अनेकौं उथलपुथल, पीड़ा, विस्थापन र संघर्षका आयामहरू पार गरेको छ। त्यही समय र त्यससँग जोड़िएका अनुभूतिहरूलाई कविता मार्फत अभिव्यक्ति गर्ने साहित्यिक कृति मध्ये आज हामी चर्चा गर्दैछौ बारदियामका कविता। आजको यस विशेष साहित्यिक सम्वादमा हामीसँग हुनुहुन्छ बारदियामका कविताका सर्जक कवि पूरण शर्मा। बारूदको गन्धले भरिएको समय, संघर्षले थिचिएका जीवन, युद्धले जन्माएका प्रश्न र मानवीय संवेदनाका विविध पक्षलाई साहित्यको आँखाबाट निहाल्नु आफैमा गम्भीर सृजनात्मक कर्म हो। कविता केवल भावनाको अभिव्यक्ति होइन, समाजलाई बुझ्ने र समयलाई प्रश्न गर्ने सशक्त माध्यम पनि हो। आजको संवादमा हामी कवि पूरण शर्माको सृजना यात्रा, बारदियामका कविताको रचना, पृष्ठभूमि, जनयुद्धकालीन समाजको प्रभाव र समकालीन नेपाली साहित्यमा यस्ता कृतिको महत्वबारे उहाँकै अनुभव र विचारमा सुन्नेछौ। प्रस्तुत गर्दैछौ युवा कवि पूरण शर्मासँग गरिएको कुराकानी। रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
2: धन्यवाद।
1: सन्चै हुनुहुन्छ?
2: हजुर, ठिकै छ।
1: अनि भर्खरै कृति प्रकाशन गरेर बाहिर ल्याउनु भएको छ बारदियामका कविताहरू, होइन? बारदियामका कविताहरू यहाँको कविता संग्रह एउटा कृति बाहिर आयो, भर्खरै विमोचन भयो। यसरी यो बारदियामका कविता लेख्ने प्रेरणाको मूल स्रोत के थियो त यहाँको? 2060 सालमा लेख्नु भएको होइन कविताहरू?
2: यो 60 को वरपर लेखिया छ।
1: हजुर,
2: 56 देखि 60 का बीचका कविता यहाँ संग्रहित छन्।
1: त्यसमा
2: हजुर
1: कतिवटा कविता संग्रहित छन्?
2: 59 वटा।
1: अनि त्यति बेला 60 सालमा तयार भएको कृति अहिले किन यति ढिलो प्रकाशन बाहिर आयो त?
2: यो कुरा मैले अस्ति विमोचनमा पनि अलिकति गरेका थिएँ। पुस्तक प्रकाशनको तयारी मैले 64 तिर एक ढंगले गरेका थिएँ, तर त्यो सफल हुन सकेन। प्रकाशनका लागि आवश्यक पर्ने मध्येको एउटा महत्वपूर्ण भनेको आर्थिक पाटो हुन्छ। आर्थिक पाटो सँगसँगै समय, यी दुवै कुराले काम गर्यो र त्यसले प्रकाशन हुन सकेन, बाँकी रहिरहेको थियो। अहिले चाहिँ अलिकति केही सहज भएपछि वातावरण बन्यो,
1: अनि बल्ल अहिले आएर 83 सालमा प्रकाशित भयो।
2: हजुर,
1: तर त्यति बेला जनयुद्धको त्यो उथल पुथल, अब त्यो 57 देखि 60 को बीचमा लेखिएको कविता भन्नुभयो। त्यति बेला त्यो जनयुद्धको त्यो उथल पुथल पूर्ण समयलाई एउटा सर्जकको रूपमा तपाईँले कसरी अनुभूत गर्न सक्नुभयो त?
2: म आफै सहभागी भएका कारण केही महत्वपूर्ण अनुभूतिहरू मैले सङ्गाल्न पाएँ।
1: तिनै अनुभूतिलाई कवितामा रूपान्तरित गर्नुभयो तपाईँले?
2: त्यही हो, आफ्नो जीवन भोगाईलाई कविताका पंक्तिमा उतार्ने कोसिस गरे र तिनैलाई संग्रह गरेर राखिएको थियो। बडा मुस्किलले जोगिएछन् र पछि प्रकाशन गर्न सकियो।
1: तर कति वर्षको हुनुहुन्थ्यो त्यो जनयुद्धमा होमिँदाखेरि?
2: म 15 वर्षको उमेरको।
1: 15 वर्षको ठिटो घरबाट निस्किनु भयो, बुवा आमाले जान दिनुभयो?
2: जान दिनुभयो त कसरी भनौँ, अब त्यो एक ढङ्गको लुकी छिपी विद्रोह थियो। परिवारका हकमा बाहिर त अब त्यो विद्रोह नै भयो, घरमा जाँदा आफ्नो छोराछोरीलाई त्यो किशोरावस्थाको उमेरमा पढ्दा पढ्दैको बच्चालाई कसले जा भन्छ र त्यो पनि
1: त्यति बेला
2: म 10 कक्षामा पढ्थे एसएलसीको तयारीमा थिएँ
1: अनि एसएलसी नदिएरै हिँड्नुभयो
2: दिने त्यस्तो सजिलो वातावरण थिएन यदि एसएलसी दिन थाल्या भए के हुन्थ्यो भन्ने थियो त्यो भएर म भूमिगत हुनुभन्दा केही समय अगाडि स्कुलमा अलिक नराम्रै एउटा घटना घट्यो हामी विद्यार्थी आन्दोलनमा थियौँ त्यो बेलामा त्यति बेला त्यो स्कुललाई नेतृत्व प्रदान गरिरहनु भएका एकजना शिक्षक हुनुहुन्थ्यो प्रधान अध्यापक उहाँले अलिक बढी बल प्रयोग गर्नुभयो त्यसले गर्दाखेरि वातावरण बिग्रियो
1: विद्यार्थीमाथि बल प्रयोग गरियो
2: विद्यार्थी समग्र विद्यार्थीमाथि त भयो भयो म माथि अलि बढी नै भयो
1: तपाईँलाई केन्द्रित गरेर
2: त्यसले एउटा वातावरण बनायो त त्यो नै मुख्य चाहिँ होइन त्यो नै मुख्य चाहिँ होइन पारिवारिक पृष्ठभूमि पनि अब बुवा पनि वामपन्थी विचारमा आबद्ध नेताहरूको बाक्लो आउजाउ हुने घरमा अनि साहित्य त्यसमा पनि अझ वामपन्थी साहित्य मार्क्सवादी साहित्य अलि पहिलेदेखि पढ्ने गरिरहेको अनि नेताहरूका कुराकानी सुन्दाखेरि अनि पत्र पत्रिका दुनियाँ पढ्दाखेरि क्रमशः विद्यार्थी आन्दोलनमा सहभागी हुँदाखेरि एउटा खालको चाहिँ विचार धारणा बनिसकेका थियो अनि संगठित पनि भइया थियो संगठित भइसकेपछि जनयुद्धको क्रममा नेताहरूले जाउँ भन्ने कुरा त स्वाभाविक नै हुने भयो अनि जाउँ भन्दाखेरि नाइ भन्न नसकेका कुरा हो एउटा कुरा थियो एउटा चाहिँ पढाइलाई निरन्तरता दिने बुवा आमाले भने जस्तै खुरखुर पढ्ने र जसरी चलिरहेको छ यो दुनियाँ त्यसै गरी सकेसम्म जाहिर खाने नभए अरू केही गर्ने जीविकोपार्जन गर्ने हुन्थ्यो अर्को चाहिँ कि त होइन आफूले बुझे जस्तो विभेदपूर्ण समाजलाई न्यायपूर्ण समाजमा रूपान्तरण गर्नका लागि आफ्ना स्वार्थहरूलाई छाडेर सामूहिक स्वार्थमा लाग्ने कुरा यी दुईटा कुरा हुन्थे त्यसमध्ये मैले दोस्रो रोजे मैले मेरो जिन्दगी भन्दा पनि हाम्रो जिन्दगी बनाउनुतिर लाग्नुपर्छ भन्ने सोचे र मैले पढाइ छोड्ने निष्कर्षमा पुगे अब त्यो नेताले जाम भनेर उसको कुरो काट्न नसकेर मात्रै भन्दा पनि त्यसमा आफ्नो एउटा दृढ इच्छा शक्तिले पनि काम गर्यो
1: अनि एउटा 15 वर्षको ठिटो जनयुद्धमा हुमिसकेपछि एउटा बन्दुक बोकेर गइसकेपछि तपाईँलाई कलम बोक्ने प्रेरणा फेरि कसरी
2: पिताका पंक्तिमा अलिअलि कोरिन थाले थिए प्रगतिशील लेखक संघ भन्ने संस्था त्यति बेला दाङमा अत्यन्त क्रियाशील थियो म अहिले पनि मैले त्यो पुस्तकमा पनि लेखेँ र अहिले पनि सम्झिन्छु कवि हिरामणि दुखी रामप्रसाद जैसी लगायतको एउटा सक्रिय टिम त्यति बेला गाउँ गाउँमा यस्ता कार्यक्रमहरू साहित्यिक कार्यक्रमहरू कविता वाचन गर्दै हुनुहुन्थ्यो हामी पनि धेरै ठाउँ सहभागी हुन्थ्यौं
1: त्यसले पनि कविता लेख्ने वाचन गर्ने गर्नुहुन्थ्यो त्यस्ता कार्यक्रममा
2: मैले त त्यो कार्यक्रममा गरिन तर म सुन्न चाहिँ जान्थे स्कूलमा चाहिँ लेख्ने गर्थे मैले अलिअलि त्यहीले पनि प्रभाव पार्यो म साहित्यमा रुचि राख्ने पहिलेदेखि 15 वर्षको उमेर केही थाहा नपाउने उमेर चाहिँ होइन फेरि मलाई चाहिँ त्यस्तो लाग्छ मैले त्यति बेला केही थाहा नपाएर लहलहमा त्यस्तो होइन पुरापुर के अरे मृत्युको सम्भावना पनि थाहा छ र अब यसपछि के हुन्छ भन्ने कुरा पनि थाहा छ
1: थाहा
2: हुँदा हुँदै बलिदानको लागि तयार भएर निक्लिएको हो भलै उमेर सानो होला तर बुझाइ चाहिँ कमजोर थिएन त्यति बेला
1: बुझिसक्नु भएको थियो पहिले नै
2: अब सानो पाको सबै चाहिँ सबै त अहिलेसम्म मान्छे मर्दासम्म कति बुझाएको हुन्छ त्यो त्यो एउटा छलफलको विषय हो मलाई जति चाहिएको थियो त्यति चाहिँ मैले बुझाएको थिएँ भन्छु
1: तर वास्तवमा तपाईँ अब बन्दुक बोकेर जंगल पसिसकेपछि त्यहाँ त तपाईँको माहौल त त्यस्तै किसिमको थियो होला तपाईँले एउटा बन्दुक सँगसँगै कलम पक्रेर फेरि कविता कोर्न थालेपछि तपाईँका सँगसाथीहरूले त्यहाँ केही प्रतिक्रिया दिएन
2: बन्दुक त्यो सिम्बोलिक कुरा हो बन्दुक भन्ने विद्रोह भन्ने कुरा बन्दुकै बोकेर भयो भन्ने कुरा हामी मध्ये केहीले बन्दुक बोक्नुभयो केहीले कलम बोक्यो केहीले सांगठनिक क्षेत्रमा काम गर्यो त्यो आफ्नो त्यहाँ त्यो एउटा ठुलो अभियान महाअभियानमा आउनाले जिम्मेवारी पनि विभिन्न प्रकारका हुन्छन्। अब यो एउटा कस्तो भाष्य छ भने जंगल बस्ने, जंगल पस्ने त्यो एउटा आवश्यकतामा छोटो पिरियडमा जंगललाई आश्रय लिने कुरा फरक हो, नत्र हामी जंगल कहिले थिएनौं। माओवादीहरू जंगलमा चाहिँ खास खास समयमा दुई चार घण्टा बसे होला, त्योभन्दा बाहेक बसेनन्। सधैँ गाउँमै हो, घरमै हो, मात्रै के हो भने बाहिर चाहिँ देखिन चाहिँ अलि अप्ठ्यारो थियो सुरक्षाका कारणले, त्यति मात्रै हो। अब यो कस्तो हुन्छ भने अहिले पनि यही खुल्ला समाजमा पनि त साहित्यलाई सबैले मन पराउँछन्, सबैले बुझ्छन्, सबैको क्षमता त्यो हुन्छ भन्ने छैन। त्यसै गरी त्यहाँ पनि एउटा पंक्ति चाहिँ अवमूल्यन गर्ने पंक्ति त थियो, त्यो कुरा त मैले थियो अस्ति मैले त्यहाँ पनि व्यक्त गरेँ। तर त्यसलाई मैले चाहिँ केही होइन, यस्तालाई चाहिँ मान्यता दिनु हुँदैन भनेरै अगाडि बढेँ र निरन्तर लेखनीमै लागिरहे। फेरि यो कस्तो हो भने लेखेर चाहिँ बसिरहने कुरो पनि भएन, यो बेला मौकामा फुरिया बेला लेख्ने कुरा हो। तपाईँ आफै पनि साहित्यमा भएको हुनाले यो साहित्य भने खेतीपाती लगाए जस्तो हुँदैन, सृजना आएर गर्ने होइन।
1: तर त्यो सृजना गर्ने अवसर अब त्यति बेला त एक्लै बसेर त सृजना गर्ने ठाउँ त पाउनु भएन होला, साथीहरू त जमघट त भयो। अब त्यति बेला के लेख्ने, तपाईँले के लेखिरहनु भएको छ भन्ने कुरा पनि त कुरा भयो। लेखिसकेपछि तपाईँले श्रोताको रूपमा पाउनु हो कि नै?
2: त्यति बेला दाङमा 55-56 तिर भूमिगत कार्यकर्ताहरू अत्यन्त कम थिए, कोलाहल हुने त्यस्तो चाहिँ धेरै बगाल हुने हुँदैनथ्यो। भूमिगत बसेका बेला घरमा बस्ने भने अधिकतम दुईजना तिनजना भन्दा बढी हुँदैनथ्यो र सबै आफ्नो चाहिँ अध्ययनमा हुन्थे। कोही चाहिँ अब त्यो बेसरी बोल्ने मौका पनि हुँदैनथ्यो, त्यो भएर वातावरण चाहिँ लेख्नको लागि अत्यन्त शान्त हुन्थ्यो, लेखिन्थ्यो। मेरा श्रोता भनेका मैले तपाईँले सोधे जस्तो लेखेर छपक लाएर राख्ने मौका हुँदैन थियो। लेखिसकेपछि सँगै भएको साथीलाई लेख्ने बित्तिकै सुनाइन्थ्यो, त्यसपछि भेट भएका केहीलाई केही दिनको अन्तरालमा सुनाइन्थ्यो भने महिना दुई महिना तीन महिनाका बीचमा अलिक ठूला ठूला कार्यक्रमहरू पनि हुने गर्थे। 100-200 माथिका जमघट हुने ठाउँ, त्यहाँ प्राय मैले मेरा कविताहरू वाचन गर्ने गर्थे र मेरा कविताहरूले प्रभाव पारेर मान्छेहरूलाई निराशाबाट बाहिर ल्याएको मैले देख्दथे, मैले पाउँथे। मान्छेहरू निराश भएर फर्किन थालेकाहरू पनि फेरि एकपटक चाहिँ जुर्मुराएर उठेको र घर फर्किन रोकिएको मैले पाउँथे र त्यसले मलाई अर्को एउटा ऊर्जा दिन्थ्यो। मैले निरन्तर सुनाइरहन्थे। म कस्तोसम्म भएको थियो भने अलिकति ठूला स्तरका कार्यक्रम हुन थाले भने पूरण शर्माको कविताको खोजी हुन थाले थियो र मैले लेख्ने सुनाउने र त्यहाँबाट उनीहरूले दिएको प्रतिक्रियालाई फेरि ल्याएर चाहिँ फेरि संशोधन गर्ने, पुनः चाहिँ सुनाउने यो प्रक्रिया चलिरहन्थ्यो।
1: श्रोता, यति बेला हामी साहित्यिक डबलीमा छौं। आज हाम्रा अतिथि हुनुहुन्छ युवा साहित्यकार पूरण शर्मा। पुरनजी, बारुदी यामका कविता शीर्षक आफैमा निकै एकदमै त्यो प्रतीकात्मक छ, अनि बारुद र कवितालाई सँगसँगै राख्नुको अर्थ तपाईँको लागि?
2: यो झन्डै 20-22 वर्ष अगाडि लेखिएका कविताहरूलाई अहिले प्रकाशन गर्ने सन्दर्भमा उति बेला लेखेको हो है भनेर यो बाहिर कभर हेर्ने बित्तिकै थाहा पाओस् मान्छेले भनेर यो शीर्षक छानियो। कतिपय पुस्तकको नाम राख्ने बेलामा मूल कविता भएको एउटा कविताको अंशलाई ल्याएर शीर्षक राख्ने गरिन्छ, तर मैले यसमा त्यसो गरिनँ। यो शीर्षकको कविताभित्र छैन, पाइँदैन, कसैले खोज्यो भने पनि। यो चाहिँ यो युद्धकालीन जनयुद्धकालीन कविता हुन् है, त्यति बेला लेखेका हुन् भनेर यो जनाइएको हो। यो यति आकर्षक बन्ला भन्ने नै लागेको थिएन, तर अहिले चाहिँ यो प्रकाशन गरिसकेपछि नाम त बडो गजब बनेछ भन्ने लागेको छ।
1: कहिले छान्यो यो शीर्षक, आफै आयो कि कसैले कसैको प्रेरणा छ कि यो शीर्षक राख्नमा?
2: अब यो पहिला चाहिँ बारुदियामका सुस्केरा भन्ने छान्नु भएको थियो केही साथीहरूले, मलाई त्यो सुस्केरा भन्ने प्रति अलि चाहिँ यो अलि ठिक भएन कि यसले सन्देश गतिले जान्न कि भन्ने लागिरहेको थियो। तर पनि मैले इतिहासलाई चाहिँ संरक्षण गर्नुपर्छ उति बेलाको एउटा शब्दकै कारणले चाहिँ रोकिन हुँदैन भन्ने त लागेको थियो तर पछि चाहिँ छलफल गर्दै जाँदा यो सुस्केर भन्दा बरु यो ठिक हुन्छ भनेर अनि बारुद्यामका कविता भन्ने छानियो त्यो ठिकै भयो।
1: यो कविता संग्रहबाट कविता छ भने एउटा कविता सुनौ न तपाईँलाई मन परेकै कविता सुनाउनुहोस्।
2: यो मन पर्ने भन्ने चाहिँ आफ्नो लेखाइ
1: सबै मन पर्छ
2: त्यसमध्ये अलि बढी मन पर्ने भन्ने हुन्छ मैले ठ्याक्कै यो मन पर्ने भन्ने चाहिँ छानिया चाहिँ छैन
1: एउटा सुनौ।
2: अब यसमध्ये यो कविताको शीर्षक हामी नयाँ क्षेत्रमा छौं। जसले जेसुकै भनोस् जेसुकै अर्थ आओस् हामी नयाँ क्षेत्रमा छौं। कसैले कल्पनाको डुंगा चढ़ी हावामा महल बनाउला कृत्रिम बतास चलाएर पात हल्लिएको प्रमाण देला या देला प्रवचन मेघ गर्जन र चट्याङलाई जुनकिरीको झुल्क्याई भनी या देला संज्ञा राके भूतको हामी रगतको फाल्सामा छौं। ती औंलाका बीचमा छौं जो खबरदारी गर्दा गर्दै गरिरहे। हामी ती गाउँमा छौं जो खरानी बनिकन सुन्दर बने। हामी नयाँ क्षितिजमा छौं। बन्दुक मृत्यु मात्र होइन जीवन पनि हो। बन्दुक दुश्मन मात्र होइन सारथी पनि हुन्छ। जसले जे सुकै भनोस् हामी नयाँ मानचित्रमा छौ नयाँ वायुमण्डलमा छौ। कसैले अफवाहमा टेकेर कल्पनाका झरी चलाई झरीमा आउने पहिरोको भ्रम देला नदी कटानको गफ छाक्ला म त भन्छु वर्षा बाढ़ी मात्र होइन सिंचाई पनि हो। बाढ़ी आतंक मात्र होइन आशा र उमंग पनि हो जो जीवनसँग अनन्त गाँसिन्छ। जसले जे सुकै भनोस् हामी नयाँ बस्ती नयाँ क्षितिजमा छौं।
1: पुरनजी तपाईँका कवितामा युद्ध पीड़ा सबै मानवीय संवेदनाहरू सँगसँगै समेटिएका छन्। त्यसलाई समेट्ने एउटा एक किसिमको कला त्यति बेला त्यो कविता लेख्दै जाँदाखेरि एक किसिमको कला फुट्ने एउटा वातावरण माहौल कसरी जुटेको छ?
2: मलाई के लाग्थ्यो भने र अहिले पनि लाग्छ वस्तुलाई या घटनालाई विवेचना गर्दा त्यसलाई सकारात्मकतातिर लैजाने र त्यसलाई आशा र ऊर्जातिर लैजान कोसिस गर्नुपर्छ। जनयुद्ध एउटा राम्रो उद्देश्यका साथ सञ्चालन गरिएको युद्ध थियो तर युद्ध आफैमा कठोर हुन्छ निर्मम हुन्छ र कति कति बेला अप्रिय हुन्छ र डरलाग्दो हुन्छ क्षतिसहितको हुन्छ। यसले मान्छेलाई विक्षिप्त बनाउन सक्छ। त्यसले गर्दा अब यसलाई भयंकरतातिर मात्रै होइन यसलाई यसको सुन्दरतातिर या यसका उपलब्धितिर या यसका सकारात्मकतातिर इंगित गर्ने त्यतातिर देखाउने र त्यो पाटोलाई उजिल्याउनेतिर जानुपर्छ र मात्रै सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने मलाई पहिलेदेखि लागिरहन्थ्यो। त्यसले गर्दा मैले यो प्रयास गरे। साहित्यले सधैँभरि समाजको अग्रगति दिन सक्नुपर्छ र अग्रगति भनेको निराशाबाट हुँदैन। अग्रगति प्राप्त गर्नका लागि आशावाद जरूरी हुन्छ र त्यो आशाको संचार गर्ने हामी जति पनि यो क्षेत्रमा क्रियाशील छौं या पहल गरिरहेका छौं सबैले त्यो गर्न जरूरी छ। म त्यही सोच्थे र त्यही कारण
1: जनयुद्धलाई केन्द्रमा राखेर लेखिएका साहित्यलाई केवल राजनीतिक दस्तावेज नभएर साहित्यिक कृति बनाउने आधार के हुनुपर्छ भन्ने तपाईँको धारणा छ?
2: त्यसलाई नीति सिद्धान्तको कठोर शब्दले मात्रै लेख्ने भन्दा पनि विचारलाई भावनासँग उसको दैनिक जीवनसँग गाँसियो भने त्यो साहित्यमा बदलिन्छ। मान्छेले सरल बुझ्ने भाषामा उसले दैनिक यापन गर्ने जीवनसँग गाँसेर हामीले विचारलाई दस्तावेजीकरण गर्न सक्यो भने त्यो नै साहित्य हो। अलिक खरो लेख्यो भने त्यो विचार राजनीति हुन्छ क्यारे। अलि नरम लेख्यो र त्यो नरमले उसको जीवनमा प्रभाव पार्न सक्यो भने र उसले आफ्नो जीवनमै अनुभूति गर्न सक्यो भने त्यो साहित्य हुन्छ। अब यसलाई हामीले सजिलो गरी आफ्नो जीवनमा अनुभूत हुने गरी गराउन सक्यौं भने त्यसले फाइदा पनि गर्छ। अब सबै साहित्यहरू विचारसँग केन्द्रित नै हुन्छन्। यो विचारभन्दा बाहिर रहेको भन्ने कुरा त त्यो भन्नका लागि कसैलाई चाहिँ राम्रो सुनाउनका लागि गरिएको कुरा मात्रै हो। कम्युनिस्टहरूले यथार्थ बोल्दाखेरि अलिक छुचो जस्तो भएको मात्रै हुन्छ, होइन भने यथार्थ कुरो त्यही नै हो। यो साहित्यलाई पनि कसका लागि भन्ने हुन्छ,
1: त्यसको रूपमा त उभिन्छ
2: ग्रामीण साहित्य, जो जनयुद्ध पनि गाउँबाटै शुरू भएर गाउँकै लागि भएको, तल्लो तहमा बसेका थिग्रिएका उठ्न नसकेकाहरूका लागि गरिएको हुनाले उनीहरूसँग रहेको साहित्यलाई माथि ल्याउन सकियो भने त्यसले सार्थकता पाउँछ। अब हामीसँग एउटा के रह्यो भने जनयुद्ध पछि या जनयुद्धका अवधिमा भएका थुप्रै उपलब्धिहरू या त्यो बीचमा तमाम चाहिँ घटनाक्रमहरूलाई साहित्यको मालामा उन्नमा हाम्रो अलिकति कमजोरी या त्यो अपुग रहेको छ। त्यो क्रमशः अलिअलि त बाहिर आउँदैछ, जति हुनुपर्ने त्यति भएको छैन। यसलाई ठुला ठुला चाहिँ उपन्यासमा, त्यस्तै गरेर कथा संग्रहहरूमा, निबन्धहरूमा संग्रहित गर्न सक्नु पर्थ्यो, त्यो यो कमजोर पक्ष देखिन्छ।
1: र आजको समयको बीचको परिवर्तन, जुन परिवर्तन आएको छ यसमा आजको यो पुस्ताले भारतीय यामका कविता पढ्दाखेरि के बुझोस् र के प्रश्न गरोस् भन्ने चाहनुहुन्छ त तपाईँले?
2: यो संग्रहमा त्यति बेलाको स्थितिका बारेमा बुझ्न सकिन्छ। अहिले त अब त्यो बेला र अहिलेलाई तुलना गर्ने कुरा हो। मेरो कुरा के हो भने, मैले यहाँ उठाउन खोजेको कुरो के भने, हामी युद्धभित्र हुँदाहुँदै पनि युद्धमा भएका या जनयुद्धका बीचमा भएका कमजोरीहरूलाई पनि हामीले औँला उठायौं है। त्यति बेला हामी चुप लाएर सही सयलाई सयमै चाहिँ सही भनेका होइनौ, गलतलाई हामीले त्यति बेला पनि प्रश्न उठाएका हौ, अहिले पनि उठाउन जरुरी छ। आफूले गरिरहेको काममा पनि भएका कमजोरीहरूलाई कमजोरी भयो भन्न सक्नुपर्छ, त्यति बेला पनि भन्यौं, अहिले पनि भन्छौं, र निरन्तर भनिरहनुपर्छ। प्रश्न बाँचिरहनुपर्छ, प्रश्न उठिरहनुपर्छ, प्रश्नबाट भाग्नु कोही पनि हुँदैन। प्रश्नलाई चाहिँ जवाफ सन्तुष्ट हुने गरी दिन सक्नुपर्छ भन्ने कुरा नै हो। अहिले मैले यसमा उठाउन खोजे पनि त्यही हो, र अहिलेको नयाँ पुस्ताले बुझ्नुपर्ने पनि त्यही हो।
1: हामी यही बारुदेयामका कविता संग्रहबाट फेरि एउटा कविता सुनौं, नयाँ पुस्तालाई काम लाग्ने खालको।
2: 2058 कार्तिक 10 गते भोटेवाल काठमाडौँमा लेखिएको पुर्ख्यौली तालचा। स्वच्छ आकाशमा पंख फिजाई कावा खाँदै रम्न चाहन्थे, हातले लाली गुराँसको न्यानो स्पर्श गर्न चाहन्थे, मुटुभित्रका वेदनालाई विशाल गोलार्दमा पोख्न चाहन्थे, तर पाए सामान्य निर्जीवती झुण्डिएका असंख्य तालचाहरू। हात खुट्टामा नेल, ढोका ढोकामा जेल, ढोका कोठामा जेल, सड़कमा काँडे पर्खाल, गोलार्दमा काला ऐन, लगाऊ तिमी तिम्रा तालचाहरू, प्रयोग गर आफ्ना अस्त्रहरू, निर्जीव धातु मिश्रित तिम्रा तालचाहरू, बन्दी गृहमा झुण्ड्याउने, गाउँ बस्ती घेर्ने, गोठ घरहरू बन्द गर्ने, व्यापार वाणिज्य सुकाउने, त्यो तिम्रो पुर्ख्यौली तालचा कसेर लगाऊ कतै अन्यथा नहोस्। तिम्रा खिलाफ श्रापका शब्दहरू वैरिने ती चिरिएका वृद्ध ओठहरूमा लगाऊ, तिम्रा खिलाफ कलम समात्ने ती कोमल औँलाहरूमा लगाऊ, तिम्रो कुर्सी खोस्न दौड़ने मस्त सड़कमा लगाऊ, तिम्रो भूमि लुच्न आवाज उराल्ने लहरमा ठोक, झुण्ड्याऊ बेसरी तिम्रो त्यो खानदानी तालचा सम्पदा, बेसरी लगाऊ नत्र वित्यास पर्ला, खिया लागिसकेको त्यो उसको पुर्ख्यौली तालचा, सफा गर्ने कुनै ध्यान छैन, सुदृढ पार्ने कुनै चलन नै छैन, होस् पनि कसरी तालचा थिच्दैमा व्यस्त हुने, थिच थिच अलि ढङ्गले कतै फेरि सजीव भएर चलायमान बनेर वर्तमानमा आफूलाई चिनेर तिमी आफैलाई नथुनुन् यी तालचाहरूले।
1: तपाईँको दृष्टिमा जनयुद्धले नेपाली समाजमा पारेको प्रभावलाई साहित्यले कसरी अभिलेखित गरेको छ, त्यसमा कविको भूमिका के हुन सक्छ जस्तो भन्नुहुन्छ?
2: जनयुद्धले नेपालमा पारेको सकारात्मक प्रभावका बारेमा जति साहित्यिक क्षेत्रबाट अभिलेखीकरण हुनुपर्ने त्यति हुन सकेको छैन। हामी आफै पनि पछि पर्यौं। यो दुईवटै पक्षलाई अगाडि ल्याउन पर्छ, नकारात्मकता प्रति कठोर बन्न पर्छ र सकारात्मक चीजलाई अलि बढी उजी ल्याउनु पर्छ। एउटा नियोजित रूपमा लागेको ठूलो समूह छ जो परिचालित पनि छ र आफै पनि आफ्नो वर्गको रक्षाका लागि ऊ क्रियाशील छ। उसले अँध्यारो पाटो मात्रै देखाउँछ, अँध्यारो पाटोको धेरै व्याख्या गर्छ र हुँदै नभएको अँध्यारो के अरे उज्यालो भागलाई पनि उसले उज्यालो भागलाई पनि अँध्यारो बनाउन कोसिस गर्छ र जसले त्यसलाई भोगेन, जसले त्यसलाई भेट्न पाएन, झन्डै 62 जन्मिएको अहिले त 23 वर्ष भइसक्यो, एउटा बालकले थाहा पाउने उमेर भनेको झन्डै 4-5 वर्ष पछि मात्रै उसले अलिअलि केही थाहा पाउने हो। भनेपछि त 62 भने तपाईँको 58-57 जन्मिएको बच्चाले पनि जनयुद्धलाई त गतिलहरी बुझेन। त्यसले गर्दा यो लामो समय भएको छ। यो बीचमा अनेकन कथा कथ्यहरू गलत प्रचार गरेर मान्छेहरूलाई भ्रम सिर्जना गरिएको छ। यो महाअभियानका बारेमा दुष्प्रचार गरिएको छ। यसलाई चिर्नका लागि एउटा साहित्यकार, त्यसमा पनि अझ कवि अझ बढी जिम्मेवार हुनुपर्छ र उसले वास्तविकता बाहिर ल्याउनु पर्छ। मैले अघि भने दुईवटा पाटा छन् जनयुद्धको, एउटा चाहिँ अँध्यारो पाटो जो निकै सानो छ, त्यो केही पनि नभएको भन्ने होइन, केही कमजोरीहरू भएका छन्, ती कमजोरीहरूको बारेमा पनि उल्लेख गर्नुपर्छ र सकारात्मक परिणाम जो के अरे देशले अहिले उपभोग गरिरहेको छ यसलाई उजी ल्याउनु पर्छ। आम भुइँ मान्छे जो हिजो मुस्किलले बोल्न सक्थ्यो, बोल्न पाइँदैन थियो, बोल्न दिइँदैन थियो, आज निर्वाध बोल्न पाएको छ। केवल बोल्न मात्रै होइन, हामीले हिजोको जनजीवन र आजको जनजीवनमा तुलना गर्यौं भने निकै ठूलो फरक पाउँछौ। मैले भनिहालेँ नि, पुस्तक मेरो पुस्तक 20-22 वर्ष प्रकाशन हुन नसक्नुको कारण आर्थिक अवस्थाकै कुरा थियो। अब हिजोको आर्थिक अवस्था र आजको आर्थिक अवस्था आम नागरिकको हेर्दाखेरि म के देख्छु भने, मैले छोटो मात्रै कुरा के गर्छु भने, नवलपुरबाट चौक ट्राफिक चौक आउने बेला मान्छे पैदल हिँड्दैन, यति महँगो अटो भाडा छ, 100 रुपियाँ तिरेर आउँछ 10 मिनटको बाटोमा। यो उपलब्धि हो कि होइन? मान्छेहरूले एकदमै केही पनि भएन भन्छ। एउटा ठूलो जमात अहिले आएछ, केही पनि भएन, केही भएन, सब सिद्धियो, लुटे, खाए, सक्यो। त्यसो होइन, धेरै भएको छ र अझ मुख्य गरी एउटा समूहले 35 वर्ष भन्छ, 35 वर्षको पछि त म लाग्दैन, म चाहिँ गणतन्त्र स्थापना पछिका 12-13 वर्षका कुरा गर्छु। कति अहिले त अलि बढी भयो, के अरे 64-65 भनेपछि 65 यतातिर, 35 वर्षको कुरा छोडेर गणतन्त्र स्थापनादेखि यतातिर आउँदाखेरि अत्याधिक विकास भएको छ। जति विकास भएको छ यही अवधिमा भएको छ। त्यसले गर्दा यो उपलब्धिलाई पनि उजिल्याउने गरी साहित्यकारहरू, त्यसमा पनि कविहरूको विशेष भूमिका छ र कन्जुसै गर्नु हुँदैन भन्छु है। मलाई चाहिँ मानव मलाई जाने त मन नपर्ला, मलाई हिजोको चाहिँ झापा विद्रोह मन नपर्ला, या हिजोको काङ्ग्रेसले गरेको चाहिँ त्यो सशस्त्र युद्ध मन नपर्ला, तर त्यसले समाजमा गरेको सकारात्मक कुरालाई त मैले सही भन्न पर्यो नि त। त्यति धेरै फरक त हुँदैन रहेछ, किनभने आफूसँग भएको विचारले निरन्तरता पाउने बेलामा त्यो विचार आफूसँगै हुन्छ। मात्रै फरक के हुन्छ भने, त्यति बेला भूमिगत थियौ, गाउँलेहरूसँग निकटता थियो, गाउँसँग दैनिक सम्पर्कमा थियौ, तर सहरसँग हामी सम्पर्कमा थिएनौ। अहिले त्यो स्थिति परिवर्तन भएको छ, अहिले गाउँसँग मात्रै सम्बन्ध छैन हाम्रो, सहरसँग पनि सम्बन्ध छ र खुल्ला परिवेश छ। अहिले संचारको उपलब्धताले अलि बढी सूचनाहरू रहन्छन् हामीसँग, सँगसँगै बितेको उमेरले पनि मान्छेलाई केही, हिजो म 20 वर्षको थिएँ, आज म 40 काटिसकेँ भनेपछि यसले पनि केही सोचाइमा फरक त अलिकति त अलि फराकिलो त बनाउँछ नै। यिनै कुराले प्रभाव पार्ने हो। मूल विषय, मूल विचार त परिवर्तन नहुँदासम्म त्यो नहुँदो रहेछ। फेरि उयो कुरो अहिले अलि फराकिलो, अलि अलिकति टाढातिर जाने हुन्छ।
1: अहिले यो पछिल्लो अवस्थामा लेखेको कविता सुनौ न, त्यहाँ छ तपाईँसँग।
2: यो भर्खरै लेखेको कविता, मुकुण्ड विरुद्धको समय। यो समय मौसम मुकुण्डहरूको बन्यो, यो समय यो मौसम मुकुण्डहरूको बन्यो, संचालक उही परिचालक उही उस्तै, मौसम अनुसार मुकुण्डो फेरिने समय। यहाँ मुकुण्डोहरू जुलुस लगाउँछन्, बैठक भेला सेमिनार गर्छन्, अनेकन ठूला प्रयासमा अर्को मुकुण्डो अगाडि ल्याउँछन्, संस्करण फेरिन्छ उदाङ्गिएपछि यथार्थ, तर मुकुण्डो फालिँदैन। जहाँ जाऊ जता पुग नयाँ नयाँ स्वरूपमा त्यही हुन्छन् मुकुण्डहरू, सड़कमा सदनमा गाउँमा शहरमा, स्वदेशी विदेशी ब्रान्डका मुकुण्डहरू घेराका घेरा छन् वरपर यत्र तत्र, भाँति पुर्याएर लगाइएका चर्को राष्ट्रवादको मुकुण्डो, चम्किलो स्वच्छ छविको मुकुण्डो, साधु सन्त ब्रह्माचारीको मुकुण्डो, स्वावलम्बी शान्तिवादीको मुकुण्डो। मुकुण्डोहरू भन्दैछन् चिच्याएर सत्यलाई अनेक थरी आरोपका थुप्रा, सत्यले जब एउटा च्याच्छ मुकुण्डो पर्दा झार्छ आयोजकले, फेरि ल्याउँछ अर्को मुकुण्डो, दुई चार मुकुण्डा च्यातेर मात्रै मुक्ति पाइन्न मुकुण्डबाट, मुकुण्डा बनाउनेहरू हराइनु पर्छ सत्यबाट, यो समय मुकुण्डा विरुद्धको समय हो, आऊ संकल्प गरौं मुकुण्डा उद्योगको अन्त्य गर्ने, मुकुण्डबाट मुक्त हुन।
1: तपाईँले साहित्य सृजना गर्दाखेरि व्यक्तिगत अनुभूति र सामूहिक इतिहास मध्ये कुन पक्षलाई बढी प्रभावित गर्छ?
2: शुरूआत आफूसँगै हुन्छ, आफ्नो भावनाले त्यसलाई पहिला उठान गर्छ, अनि कोरिसकेपछि अथवा त्यो शुरूआत गर्दा गर्दै त्यसमा सामूहिकता मिसिन आउँछ। आफ्नो मात्रै गरियो भने अब त्यो मलाई चाहिँ त्यस्तो लाग्छ है, आफ्नो मात्रैले सन्तुष्ट हुन सक्दैन, मैले म भित्र मेरो समाज मिसाउन चाहन्छु, कोसिस गर्छु, त्यो मिसिएन भने, सामूहिक स्वार्थ मिसिएन भने, सामूहिक आवाज मेरो आवाजसँग सबैको आवाज मिसिएन, अधिकांशको आवाज मिसिएन भने त्यो मेरो आवाज हुन सक्दैन। त्यो भएर नेतृत्व आफूले गरे पनि त्यसमा सामूहिकता अनिवार्य छ।
1: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, हामीसँग समय सकिसकेको छ। अन्तमा तपाईँको यो बारुदी यामकै कवितामा केन्द्रित रहेर केही थप कुरा राख्न चाहनुहुन्छ कि?
2: धेरै कुरा गर्नु छैन, धेरैको हातमा मैले आफैले पुर्याएको छु, उहाँहरूले पढेर पक्कै पनि यसलाई समीक्षा गर्नुहुनेछ, त्यो समीक्षा सार्वजनिक गर्नुहोला, कतिले नगर्नुहोला, त्यो फरक कुरा हो। मैले यति मात्रै भन्छु, यो मेरो इतिहासको संरक्षणका लागि मैले प्रकाशन गरेको हुँ। अब स्तरीयता खोज्नेहरूले स्तरीयता कति भेट्नुहुन्छ त्यो म ठ्याक्कै भन्न सक्दिनँ, तर पनि एउटा प्रतिबद्धता र इमान्दारिता यहाँ त्यहाँ छ, एउटा आशा अभिलाषा त्यहाँ छ, र त्यति बेलाको उपलब्धि त्यति बेलाका चुनौतीहरूलाई त्यहाँ लिपिबद्ध गर्ने कोसिस गरिएको छ। मलाई यो पढिसकेर सुझाव दिनुहुनेछ र मैले पाउनेछु, र आगामी यात्रालाई अझ ऊर्जाशील बनाउन यहाँहरूले साथ दिनुहुनेछ, मलाई माझिनमा सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा राख्छु, र यसपछिका मेरा कदममा पनि सबैले साथ दिनुहुनेछ भन्ने म आशा राख्छु। मैले योभन्दा बढी चाहिँ अहिले बोल्न,
1: समय र सम्वादको लागि यहाँलाई हार्दिक धन्यवाद छ।
2: मलाई यो मौका दिनुभयो, म संस्थाप्रति र हजुरप्रति सबैप्रति अनुग्रहित छु, यहाँ सबैलाई धन्यवाद।
1: श्रोताबृन्द, आजको यस साहित्यिक संवादमा हामीले कवि पूरण शर्मासँग उहाँको कृति बारुदीयामका कविता, जनयुद्धकालीन परिवेश, साहित्यमा अभिव्यक्ति, मानवीय संवेदना र कविताको सामाजिक दायित्वका विविध पक्षमा विचार सुन्ने अवसर पायौं।

केही अध्यायहरू समयसँगै पछाडि छुट्छन्, तर तिनले छोडेका घाउ, प्रश्न र अनुभूतिहरू साहित्यमा जीवित रहिरहन्छन्। यस्ता सृजनाले विगतलाई सम्झन मात्र होइन, वर्तमानलाई बुझ्न र भविष्यप्रति जिम्मेवार हुन समेत प्रेरित गर्छन्। शब्दको शक्ति सृजनाको सौन्दर्य र विचारको गहिराईलाई आत्मसात गर्दै आजको साहित्यिक डबलीबाट म विदा चाहन्छु। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्ने शालिकलाई धन्यवाद दिँदै, यतिबेर कार्यक्रम सुनेर साथ दिने हाम्रा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका शारदा विदा चाहन्छु। फेरि अर्को अंकमा नयाँ सर्जक, नयाँ कृति र नयाँ साहित्यिक विमर्श सहित उपस्थित हुने वाचाका साथ नमस्कार।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: बसिराख औषधि गर्न जानु भनेको मान्नेहिन?
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20-19 भएको हैन?
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-67-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: दाङवासीको लागि खुसीको खबर,
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
9: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
8: दसैँ तिहार विशेष अफर,
9: EMI र एक्सचेन्ज सुविधा,
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
9: 56 जनालाई विकली विनर प्राइज,
8: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
9: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका। अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईँको लागि।
7: सम्पर्क स्थान लखन पार्क, घोराही चौध, दाङ।
9: सम्पर्क नम्बर 082-5-63-0-01 र मोबाइल नम्बर 97-155-63-0-01।
10: मध्य पश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।